सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको ठिक 6:25 भए श्रोता, अनि आज हो विक्रम सम्वत 2083 सालको जेठ 3 गते, साथै 2026 सालको मई महिनाको 17 तारिक आइतबार। अब आरम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका हाम्रा समस्त आदरणीय श्रोताहरूलाई उद्घोषिका मचित्रको न्यानो स्वागत, अभिवादन।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ रेणु छेत्रीज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ जीवन एक पवित्र तीर्थ यात्रा। त श्रोता सुनौ यस चिन्तन।

सम्पूर्ण श्रोताबिन्दमा मेरो नमस्कार छ र आज मेरो विषय छ जीवन एक पवित्र तीर्थयात्रा। यस सृष्टि जगतमा कुनै पनि प्राणीले जन्म लिएपछि मृत्यु पनि निश्चित रहेको हुन्छ। आफ्नो कर्मफल अनुसार प्राणीले जन्म मरणको चक्रमा फसिरहनु पर्दछ भने यही जन्म र मृत्युको माझको समयलाई नै जीवन भनिदो रहेछ। सृष्टि जगतको लगातार परिक्रमा अनुसार मानव जीवन अति उत्तम र सर्वश्रेष्ठ भनिएको छ, कारण हामी मानव जति अन्य पशु प्राणीको तुलनामा विवेक र बुद्धिले गर्दा अलग्गै पहिचान बनिएको छौँ। यसैले गर्दा हामी मानव जाति विवेकशील प्राणी भनी कहलाइन्छ। हुन त बुद्धिजीवी र समालोचकहरूले जीवनलाई आफ्नै विचार र अनुभवद्वारा विभिन्न रूपमा परिभाषित गरेको छन् भने कसैले जीवन एक खेल हो, कसैले जीवन एक चुनौती हो, जीवन एक संघर्ष हो भन्दछ भने मेरो आजको भन्नुपर्ने विषय रहेको छ जीवन एक पवित्र तीर्थयात्रा। यो विषयलाई अघि बढाउन अघि हामीले आध्यात्मिकवादलाई छोएर नै विषय वस्तुलाई अघि बढाउन पर्छ। अघि भनिएको छ कि मानिस एकपल्ट यस जगतमा जन्म लिएर आएपछि मृत्यु निश्चित नै रहेको हुन्छ र यी जन्म र मरणको निश्चित समय सीमाको अवधिलाई नै जीवन भनिँदो रहेछ। आध्यात्मिकवादले

भन्छ कि ईश्वरले हामीलाई एकपल्ट सृष्टि गरेर पठाउनु भएपछि फेरि अन्तमा ईश्वरमा नै मिल्नु पर्छ। जसरी सागरको पानीले बाफ बनी नदी नालाको रूप लिँदै अन्तमा सागरमा नै विलीन हुन्छ, यसरी नै हामी प्राणी जगतका सम्पूर्ण चर अचर सबै अन्तमा ईश्वरमा नै मिल्नु पर्छ र नै यो जीवन एक पवित्र तीर्थयात्रा जै हो।

0: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ जीवन एक पवित्र तीर्थ यात्रा विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रेणु छेत्री च्यूले।
1: मानव जीवन केवल जन्म र मृत्युको बीचको समय मात्र होइन, यो एउटा लामो निरन्तर र उद्देश्यपूर्ण यात्रा हो। जब हामी तीर्थ यात्राको कुरा गर्छौँ, हाम्रो मन मन्दिर, नदी वा पवित्र स्थलहरूको भ्रमणको तस्विर आउँछ। तर जीवन स्वयंमा एउटा सबैभन्दा ठूलो र पवित्र तीर्थ यात्रा हो। जन्मदेखि मृत्युसम्मको यो यात्रा उकाली ओह्राली, सुख दुःख र मिलन बिछोडको दृष्टि कोणले हेर्दा जीवनको हरेक परीक्षाले हाम्रो चरित्रलाई निखार्ने काम गर्छ। जस जसले यी समयलाई बुझेका छन्, तिनीहरूले जीवनलाई ईश्वर चिन्तन, सत्कर्म र अनुशासन पूर्ण बनी बिताएर अन्तमा ईश्वरमा नै मिल्छन् भने ऊ फेरि जन्म मरणको चक्रमा पर्नु पर्दैन। उसको जीवन मुक्ति हुन्छ। बाह्य तीर्थ यात्राले बाहिर मन्दिरमा पुर्याउँछ, तर जीवन रूपी तीर्थ यात्राले हाम्रो भित्री अन्तरात्मासम्म पुर्याउँछ। यो यात्राको मुख्य लक्ष्य म को हुँ भन्ने प्रश्नको उत्तर खोज्नु हो। ध्यान, साधना, आत्मानुभूति नै यो यात्राका प्रमुख तीर्थस्थल हुन्, जहाँ पुगेर मानिसले शान्ति र आनन्द प्राप्त गर्दछ। यो यात्रालाई पवित्र बनाउन हाम्रो सोच र कर्म पवित्र हुनु आवश्यक छ। निस्वार्थ प्रेम, दया, करुणा, सत्य र इमानदारी जीवनका वास्तविक तीर्थहरू हुन्। जब हामी अरूको भलाइ गर्छौँ, तब हाम्रो यात्रा वास्तविक बन्दछ।

यो यात्रामा हामीले क्रोध, लोभ र अहंकार जस्ता विकृतिहरूलाई पन्छाएर सद्गुणको बाटो अपनाउनु पर्छ। सकारात्मक दृष्टिकोणले हेर्दा जीवनको हरेक परीक्षाले हाम्रो चरित्रलाई निखार्ने काम गर्छ। तीर्थयात्रामा जस्तै जीवनमा पनि अनेकौं चरणहरू आउँछन्, जुन पवित्र अनुभव बाल्यकालको निश्चलता, यौवनको उमङ्ग र वृद्धकालको अनुभव आफैमा अलग अलग तीर्थहरू हुन्। जीवनको प्रत्येक पल, प्रत्येक दिन र प्रत्येक अनुभवले हामीलाई केही न केही सिकाउँछ। जसरी तीर्थयात्रामा यात्रीले कष्ट सहेर पनि मन्दिर पुग्ने लक्ष्य राख्छ, त्यसरी नै जीवनमा आइपर्ने बाधा अडचनहरू पार गर्दै अगाडि बढ्नु नै जीवन रूपी तीर्थयात्राको उद्देश्य हो। यो यात्रालाई पवित्र बनाउन हाम्रो सोच र कर्म पवित्र हुनु आवश्यक छ। निस्वार्थ प्रेम, दया, करुणा, सत्य र इमानदारी जीवनका वास्तविक तीर्थहरू हुन्।

जब हामी अरूको भलाइ गर्छौँ तब हाम्रो यात्रा सात्विक बन्दछ। यो यात्रामा हामीले क्रोध, लोभ र अहङ्कार जस्ता विकृतिहरूलाई पन्छाएर सद्गुणको बाटो रोज्नुपर्छ। कति व्यक्तिहरू यस्ता पनि छन् कि उसले यो सत्यलाई बुझेको हुँदैन अथवा बुझेर पनि नबुझेको झैँ गरी इन्द्रिय सुखकै पछि लागि मै खाउँ मै लाउँ भन्छन् भने उसको कर्मफल अनुसार ऊ घरिघरि यस जन्म मरणको चक्रमा परिरहनु पर्दछ, अर्थात् जीवन मुक्ति हुने छैन। यसैले हामी विवेकशील मानव जातिको जीवनलाई एक तीर्थ यात्रामा नै सम्झनु पर्छ र प्रत्येक पल प्रत्येक घडी र दिनहरूलाई अनुशासनबद्ध भई ईश्वरलाई नै समर्पित गर्नु पर्दछ। विशेष निष्काम कर्मलाई ध्यान दिनु पर्दछ, तब मात्र जीवन एक पवित्र तीर्थ यात्रा बन्नेछ। अनि अन्तमा हामीले ईश्वरसित मिली जीवन मुक्तिको स्थान ओगट्न समर्थ हुन सक्नेछौ। अन्तमा जीवन एक अमूल्य उपहार हो, यसलाई व्यर्थ खेर फाल्नु भन्दा यसलाई पवित्र बनाएर जिउनु नै बुद्धिमानी हो। सुख र दुःख दुवै यस यात्राका सहयात्री हुन्। त्यसैले हरेक पललाई उत्सवका रूपमा लिँदै सही र गलतको पहिचान गर्दै कर्मयोगी बनेर बाँच्नु नै जीवनलाई पवित्र तीर्थ यात्रा बनाउनु हो। यो यात्राको अन्तमा हामीले सँगै लैजाने भनेको पवित्र कर्मको सम्झना मात्र हो।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्जनामा हजुरहरूले सुन्नुभयो जीवन एक पवित्र तीर्थ यात्रा विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो रेणु छेत्री ज्यूले, र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबै सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त नमस्कार।

कार्यक्रम अर्चनाको प्रस्तुतिपछि श्रोता अब भने रिले गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम संस्कृत अनि त्यसपछि हिन्दीमा समाचार प्रतीक्षा साँच्नुहोस्।

स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यसबेला बिहानको ठिक 7:07 भएर श्रोता, अनि अबको यो समय हो बिहानी जानकारी सधैँ संगीतमै कार्यक्रम शुभ प्रभातको। त श्रोता, बिहानी जानकारीमा आज खेतीपातीबारे सल्लाहमा जानकारी दिनेछौ गाजरको खेती सम्बन्धी। दार्जिलिङ जिल्लाको पहाडी अञ्चलमा गाजरको खेतीले एक विशेष स्थान ओगटेको छ। 3,000 फुटदेखि 6,500 फुटसम्ममा यसको खेती गर्न सकिन्छ। गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ। विशेष बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। असल तरिकाले गाजरको खेती गर्नु हो भने जमिनमा 200 मन मल प्रयोग गर्नुपर्छ। त्यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले छर्नुपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिन अति आवश्यक पनि छ। अनि सारहरू असल रूपमा प्रयोग गरे अनि पानीको राम्रो चाँजो मिलाए यसको रङमा विशेष उज्जवलता आउँछ औ फलाइमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि 2 किलो हिसाबले लगाउनुपर्छ। बिउ छराई 2 तरिकाले गर्न सकिन्छ। लाइनमा छर्ने तरिका र सिधै जमिनमा छर्ने तरिका। छटाई गर्दा यसलाई साह्रै बाक्लो हिसाबले वा तरिकाले रोप्नु हुँदैन। छटाई गर्दा 2.5 इन्चदेखि 3 इन्चसम्मको दूरता राखी छटाई गरिदिनुपर्छ।

समय बिहानको ठिक 7:15 भयो श्रोता र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएमको 103.5 मेगाहर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि। त श्रोता अबको अघिल्लो प्रस्तुति केही नेपाली भजनहरू सृजना देवानको आवाजमा स्वीकार्नुहोस्।

0: सुजना देवानको शर्मा नेपाली भजनहरूको प्रस्तुतिपछि श्रोता अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथम प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि स्वीडेन पुग्नु भएको छ। श्री मोदीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्न स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्डका प्रधानमन्त्री रोब जेटनबीच हेगमा भएको व्यापक छलफलपछि दुई देशबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान सहमति भएको छ। दिल्लीको एक अदालतले निट पेपर लिक मामलाका कथित मास्टरमाइन्ड पीवी कुलकर्णी र अर्का आरोपी मनिषा बाग मारेलाई 10 दिनको सीबीआई हिरासतमा पठाएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले जुलाई 1 देखि कक्षा 9 का विद्यार्थीहरूले 3 भाषा अध्ययन अनिवार्य गरेको छ र पश्चिम बंगालमा आरजिकर मेडिकल कलेज दुष्कर्म र हत्या मामलाको सुनवाई कोलकाता उच्च अदालतका न्यायाधीश शम्पा सरकार र न्यायाधीश तीर्थकर घोषको डिभिजन बेन्चले गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि स्वीडेन पुग्नु भएको छ। उहाँको यो भ्रमण भारत र स्वीडेन बीचको बढ्दो गठबन्धनमा ऐतिहासिक कोशी ढुङ्गा साबित हुनेछ। श्री मोदीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्न र व्यापार बढाउनका लागि हरित परिवर्तन, कृत्रिम बुद्धिमत्ता, उदयमान प्रविधिहरू, स्टार्टअपहरू, लचिलो आपूर्ति श्रृङ्खलाहरू, रक्षा, अन्तरिक्ष, जलवायु परिवर्तन र जनसम्पर्कमा सहयोगका नयाँ मार्गहरूको खोजी गर्न स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग वार्ता गर्नुहुनेछ। दुवै प्रधानमन्त्रीका साथै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेन लेयनले पनि उद्योगका लागि युरोपेली गोलमेज सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यो युरोपका उद्योगपतिहरूका लागि एक प्रमुख मञ्च हो।
2: हमें नीदरलैंड की एक्सपर्टीज और
3: दुनिया की सबसे नवाचारी अर्थव्यवस्थाओं में शामिल स्वीडन को भारत की डिजिटल प्रतिभा और तकनीकी क्षमता के साथ स्वाभाविक साझेदारी मिलती है। वर्तमान में भारत में 280 से अधिक स्वीडिश कंपनियां सक्रिय हैं, जबकि लगभग 75 भारतीय कंपनियों ने स्वीडन में अपनी उपस्थिति स्थापित करी है। इस यात्रा का एक विशेष आकर्षण यूरोपियन राउंड टेबल फॉर इंडस्ट्री का संबोधन है, जिसे प्रधानमंत्री नरेंद्र मोदी स्वीडन के प्रधानमंत्री और यूरोपियन आयोग के अध्यक्ष के साथ करेंगे। भारत यूरोपियन संघ फ्री ट्रेड समझौता भारतीय निर्यात के लिए एक बड़ी उपलब्धि माना जा रहा है।
1: यस वर्ष जनवरीमा ऐतिहासिक भारत यूरोपीय संघ स्वतन्त्र व्यापार सम्झौता लागू भए यता यो वहाँको पहिलो यूरोप भ्रमण हो। यस भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्धहरूको समीक्षा गर्नु र प्रवृत्तिमा तीव्र परिवर्तन र जटिल भूराजनीतिक चुनौतीहरूको सामना गर्दै सहयोगका नयाँ मार्गहरूको खोजी गर्नु हो। यो भ्रमण आर्थिक संलग्नतामा उच्च वृद्धिको अनुसरण गर्दछ। द्विपक्षीय व्यापार 2025 रेकर्ड 7.75 बिलियन अमेरिकी डलर पुगेको छ र 2000 र 2025 बीचमा स्वीडनबाट भारतमा 2.8 र 2.5 बिलियन अमेरिकी डलर प्रत्यक्ष विदेशी लगानी भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्डका प्रधानमन्त्री रोब जेटनबीच हेगमा भएको व्यापक छलफलपछि दुई देश बीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान सहमति भएको छ। वार्ताका क्रममा दुवै नेताले व्यापार, रक्षा, प्रविधि, जल व्यवस्थापन, स्वच्छ ऊर्जा, स्वास्थ्य सेवा र शिक्षा लगायत विभिन्न क्षेत्रका सहयोग गर्ने विषयमा समीक्षा गरेका थिए। प्राथमिकताका क्षेत्रमा सहयोगलाई थप मजबूत बनाउन कैयौं सम्झौताहरूमा हस्ताक्षर पनि भएको छ। सम्बन्धहरूलाई रणनीतिक साझेदारीको स्तरमा बढाउने घोषणा गर्नुहुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, भारत नेदरल्यान्ड सम्बन्धहरूले पछिल्लो दशकमा उल्लेखनीय प्रगति गरेका छन्।
2: हमें नीदरलैंड की एक्सपर्टीज और भारत की स्पीड और स्केल को हर क्षेत्र में जोड़ना चाहिए। इनोवेशन, इन्वेस्टमेंट, सस्टेनेबिलिटी और डिफेंस जैसे क्षेत्रों में सहयोग को नए आयामों तक पहुंचाना है। इसी साझा दृष्टि के साथ भारत नीदरलैंड संबंधों को स्ट्रेटेजिक पार्टनरशिप के स्तर पर ले जा रहे हैं।
1: दिल्ली को एक अदालतले नेट पेपर लीक मामलाका कथित मास्टरमाइन्ड पीवी कुलकर्णी र अर्को आरोपी मनीषा बागमारीलाई 10 दिनको सीबीआई हिरासतमा पठाएको छ। विशेष सीबीआई न्यायाधीश अजय गुप्ताले कुलकर्णी र बागमारेलाई सीबीआई हिरासतमा पठाएका थिए। एजेन्सीले भनेको छ अनुसन्धानका लागि दुवैलाई राष्ट्रिय राजधानीबाट बाहिर निकाल्नु र यो ठूलो षड्यन्त्रको अनुसन्धान गर्नु आवश्यक छ। विशेष सरकारी अभियोजक नीतु गुप्ता सीबीआई को तर्फबाट उपस्थित भएकी थिइन् र दुई आरोपीहरूलाई सोधपूछका लागि 14 दिनको रिमाण्डको माग गरेकी थिइन्। कार्यवाहीको क्रममा सीबीआईले कुलकर्णी र विशेषज्ञ भएको र 2026 नीट स्नातक प्रश्नपत्र तयार गर्ने काममा संलग्न रहेको बताएको छ। सीबीआईका अनुसार सह अभियुक्त धनञ्जय लोखण्डेले मनीषा

कि शिवकुमार पूर्व मुख्यमन्त्री बीरप्पा मोइली र भारतीय जनता पार्टी तथा अन्य पार्टीहरूका नेताहरूले आफ्नो विचार साझा गरे। समितिले विभिन्न राज्य भ्रमणका क्रममा आपत्ति र सुझाव संलग्न गर्दै आएको उहाँले बताए। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले जुलाई 1 देखि कक्षा 9 का विद्यार्थीहरूले 3 भाषा अध्ययन अनिवार्य गरेको छ। बोर्डले एक विज्ञप्तिमा भनेको छ, राष्ट्रिय शिक्षा नीति 2020 राष्ट्रिय विद्यालय शिक्षा पाठ्यक्रम 2023 अनुसार यी 3 भाषा मध्ये कम्तीमा 2 भारतीय मूलको भाषा हुनुपर्छ। सीबीएसईले स्पष्ट पारेको छ, कक्षा 10 मा तेस्रो भाषा R3 को लागि कुनै बोर्ड परीक्षा हुने छैन र R3 को सबै मूल्यांकन विशुद्ध रूपमा स्कूल आधारित र आन्तरिक हुनेछ। बोर्डले भनेको छ, R3मा विद्यार्थीहरूको प्रदर्शन सीबीएसई प्रमाणपत्रमा प्रतिबिम्बित हुनेछ। सीबीएसईले यो पनि जानकारी दिएको छ, कुनै पनि विद्यार्थीलाई R3 को कारण कक्षा 10 बोर्ड परीक्षामा सामेल

एकमात्र अभियुक्त संजय रॉयलाई जनवरी 2025 आजीवन कारावासको सजाय सुनाएको थियो। यो मामलाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ। अनुसन्धान एजेन्सीले संजय रॉयलाई मृत्युदण्डको माग गरेको थियो, जबकि उनले उनको रिहाईको लागि निवेदन दिएका थिए। पीड़िताका आमा बाबाले मामिलाको पुनः अनुसन्धानको माग गरेका छन्। मृतकका आमा बाबाले कोलकाताको सियालदा अदालतमा मामिला दत्ता गरेका छन्, जसमा तृणमूल कांग्रेसका पूर्व विधायक निर्मल घोष, संजीव मुखोपाध्याय र घोला पुलिस स्टेशनका तत्कालीन इन्चार्जलाई पक्राउ गर्न माग गरिएको छ। दिल्ली सरकारले राष्ट्रिय राजधानीमा उड्डयन टर्बाइन इन्धनमा मूल्य अवृद्धि कर भ्याट 25% घटाएर 7% गर्ने महत्वपूर्ण निर्णय गरेको छ। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले पराजित गरेको छ। हिजो राति कोलकातामा पहिला ब्याटिङ गर्दै नाइट राइडर्सले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 247 रन बनाएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी 2 दिने भ्रमणका लागि स्वीडेन पुग्नुभएको छ। श्री मोदीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्न स्वीडेनका प्रधानमन्त्री अल्फ क्रिस्टरसनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र निदरल्याण्डका प्रधानमन्त्री रोब जेटेन बीच हेगमा भएको व्यापक छलफलपछि दुई देशबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान सहमति भएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले July 1 कक्षा 9 का विद्यार्थीहरूले 3 भाषा अध्ययन अनिवार्य गरेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएमको 103.5 मेगाहर्जमा। समय बिहानको ठिक 7:35 भयो श्रोता, र अबको यो समय हो कार्यक्रम संगीत प्रभाको। यस अन्तर्गत हामी विविध आधुनिक गीतहरू सुनाएर मनोरञ्जन गराउने गर्दछौ। संगीत स्वर लय ताल र भावनाहरूको संयोजन मनलाई छुने, आकर्षण गर्ने, जसमा प्रेम र भावनाको गहिरो प्रभाव पारे कुरा गरिएको हुन्छ। संगीतले मनलाई आनन्द, शान्ति र भावनात्मक जोड दिन्छ। यो लय स्वर र शब्दहरू मार्फत स्पर्श गर्छ। त यस्तै संगीतहरूको सङ्गालहरूको साथमा उपस्थित भएका छौ कार्यक्रम संगीत प्रभाको साथमा।

त कार्यक्रम संगीत प्रवाह अन्तर्गत भर्खरै श्रोताले सुन्नुभयो नरवीर रसारीको शब्द अनि संगीतमा एड्रिन प्रधानको आवाजमा यो गीत। त अनु श्रोता कार्यक्रमलाई निरन्तरता दिँदै यो अघिल्लो प्रस्तुति सिकार्नुहोस् निकिता थापाको मधुर शर्मा, जसमा शब्द छ दिनेश अधिकारी अनि संगीत छ हरि लामसालको।

श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभाव अन्तर्गत विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। त श्रोतामा भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिरहेको छ र भने हामी कार्यक्रमको अन्तमा छौँ। त आउनु स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति बानी प्रधानको मधुर आवाजमा।

0: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक दिव्यतम अधिकारी। आजको विषय छ प्रधानमन्त्रीको युएई भ्रमण आलेख, विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 तारिक 2026 दिन संयुक्त अरब एमिरेट्सको आधिकारिक भ्रमण गर्नुभयो। उहाँले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानलाई भेट्नुभयो। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, पारस्परिक हितका मुद्दाहरूमा विचार आदान प्रदान गर्नुभयो अनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल गर्नुभयो। उहाँहरूले बलियो राजनैतिक, सांस्कृतिक, आर्थिक अनि जनतामाझ सम्बन्धमा आधारित द्विपक्षीय व्यापक रणनैतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरूबारे छलफल गर्नुभयो। उहाँहरूले द्विपक्षीय सहयोगमा छलफल गर्नुभयो, जसलाई थप विस्तार गर्न सकिन्छ ताकि दुवै राष्ट्रहरूले ऊर्जा सुरक्षालाई बलियो बनाउन सकुन्। छलफल व्यापार र लगानीमा पनि केन्द्रित थियो। युएईमा रहेको ठूलो भारतीय समुदाय, लगभग 45 लाख मानिसहरूको कल्याण र हितमा पनि छलफल गरियो। युएईका राष्ट्रपतिले युएईमा भारतीयहरूको योगदानको लागि प्रधानमन्त्री मोदीको गहिरो प्रशंसा गर्नुभयो। युएईको वित्त, प्रविधि, चिकित्सा र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा भारतीय पेशेवरहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन्। युएई हाल भारतको लागि काँचो तेलको चौथो ठूलो स्रोत हो, जसले देशको कुल आवश्यकताको लगभग 11% पूरा गर्दछ। तरल प्राकृतिक ग्यासमा भारतीय कम्पनीहरूले आबुधाबीको एडिएनओसी ग्याससँग प्रतिवर्ष 4.5 मिलियन टनको लागि दीर्घकालीन आपूर्ति सम्झौताहरू गरेका छन्। भारतको युपिआई भुक्तानी प्लेटफर्मलाई युएईको एएनआई प्रणालीसँग जोड्नले व्यवसाय र भारतीय डायस्फोराका लागि सीमापार कारोबारहरू पहिला नै रूपान्तरण गरिसकिएको छ। युएई विगत 25 वर्षमा भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार र विदेशी लगानीको 7 सबैभन्दा ठूलो सञ्चयी स्रोत बनेको छ, जसमा 25.19 अर्ब अमेरिकी डलरको सञ्चयी एफडिआई प्रवाह भएको छ। द्विपक्षीय व्यापारले पहिलोपल्ट 100 अर्ब अमेरिकी डलर पार गरेको छ। आर्थिक वर्ष 2025-26 101.25 अर्ब अमेरिकी डलर पुगेको छ। जनवरी 2026 युएईका राष्ट्रपतिको भारत भ्रमणको क्रममा दुवै पक्षले 2032 द्विपक्षीय व्यापार दोब्बर पारेर 200 अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। भारत अनि युएई बीच स्थानीय मुद्रा सम्झौता एलसिएस प्रणाली लागू छ, जसले द्विपक्षीय व्यापार र रेमिटान्सलाई आइएनआर र एइडीमा व्यवस्थित गर्न सक्षम बनाउँछ, जसले गर्दा डलर निर्भरता र लेनदेन लागत घट्दछ। युएईकी अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री रिम अल हासिमीले भनिन् कि युएईले प्रधानमन्त्री मोदीको भ्रमणलाई धेरै उत्साहका साथ अपेक्षा गरेको छ। उहाँले श्री मोदीलाई मित्रताको एक प्रमुख व्यक्तित्व, लामो समयदेखिको साझेदारीको र युएईका नेतृत्व र जनताको लागि एक साँचो खजाना भनेर वर्णन गर्नुभयो। 2014 पदभार ग्रहण गरेदेखि प्रधानमन्त्री मोदीले 7 युएईको भ्रमण गरिसक्नुभएको छ र शेख मोहम्मदले 5 भारतको भ्रमण गरिसकेका छन्। हालको अशान्तिको समयमा युएई भारतको सबैभन्दा भरपर्दो ऊर्जा साझेदारहरूमध्ये एक बनेको छ र अझै पनि त्यस्तै छ। दीर्घकालीन आपूर्ति सम्झौताहरू भारतले भारतको ऊर्जा सुरक्षालाई बलियो बनाइसकेको छ। विशेष इसारामा युएई वायुसेनाको F-16 जेटहरूले प्रधानमन्त्री मोदीको विमानलाई देशको हवाई क्षेत्रमा प्रवेश गर्दा एस्कर्ट गरे। आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा प्रधानमन्त्रीलाई युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले स्वागत गर्नुभयो। श्री मोदीलाई परम्परागत स्वागत र गार्ड अफ अनर प्रदान गरिएको थियो।
1: श्रोता, अब अघिल्लो प्रस्तुति आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार, यसलाई हामी समापन गरी सुनाउनेछौँ।

रंग बिरंगको संसार, यो संसार रंग बिरंगी छ, यसैले नै यसलाई रंग बिरंगको संसार भनिएको हो। तर यो संसारका विविध रंगहरूलाई जान्न र अनुभव गर्नको निम्ति चाहे हामीले कहिलेकाहीँ घुमफिर गर्ने बानी पनि बसाल्न पर्दछ। यसो गर्नाले हाम्रो तन मन प्रसन्न हुनको साथै संसारका यी रंगहरूको विषयमा पनि हामीलाई धेरै कुराहरू थाहा लाग्ने गर्दछ। यसैले आउनुहोस् श्रोतागण, रंगबिरंगको संसारको आजको अङ्कमा सयात्री म चित्र तपाईँहरूलाई भारतको गुजरात राज्यमा पर्ने अत्यन्तै रमणीय पर्यटक स्थल कच्छको भ्रमणमा लगिरहेछु सादर अभिवादनको साथमा। गुजरात राज्यको कच्छ जिल्ला भारतको सबैभन्दा ठूलो जिल्ला मध्ये एक हो र यसको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक तथा पर्यटकीय महत्व अत्यन्त विशेष छ। कच्छलाई यसको अनौठो प्राकृतिक बनावट, समृद्ध सांस्कृतिक धरोहर र विविध परम्पराले चिनिन्छ। गुजरातको कच्छ प्रान्तमा यदि तपाईँ हामी कारमा यात्रा गर्नु हो भने सबैभन्दा राम्रो विकल्प राष्ट्रिय राजमार्ग 8A हो। यसका सडक अत्यन्तै राम्रो स्थितिमा रहेको कारण

यदि तपाई हामी कम समयमा धेर सुविधाको साथमा कच्छसम्म पुग्नु हो भने हवाई मार्ग पनि खोलिएको छ, जसको निम्ति हामीले समीपवर्ती पर्ने भुज एयरपोर्टदेखि फ्लाइ गर्नुपर्ने हुन्छ। यो वायु मार्ग पनि त्यहाँका प्रमुख सहरहरूसँग राम्रोसँग जोडिएको छ, जसद्वारा यात्रा गरिए भुजदेखि कच लगभग 80 किलोमिटर पर्दछ। गुजरात राज्यको एउटा जिल्ला यो कच, जो आधुनिक सुख सुविधा र आरामदेही होटेल, लज अनि होमस्टेहरूले सजिएको छ। यस्तोमा त्यहाँ 4-5 दिनहरूसम्मको निम्ति बस्नु र खानुको राम्रो व्यवस्था मिलाउन सजिलैसँगले सकिनेछ। यस अतिरिक्त त्यहाँका स्थानीय गाइडको पनि सुविधा लिन सकिनेछ। कच्ची खाना, खिचडी, कडी, बाटका, फापडा, जलेबी इत्यादि प्रमुख परिकारहरू हुन्। कच्छमा पर्यटकहरूलाई आकर्षित गर्ने प्रमुख स्थानहरू यस्तो प्रकारले छन्। त्यहाँको सबैभन्दा अग्लो स्थान कालो डुङ्गर हो, जहाँबाट रनको मनोरम दृश्य देख्न सकिन्छ। मान्डवी समुद्र तट चाहे वाटर स्पोर्ट्सको लागि उपयुक्त मानिन्छ, जो अत्यन्तै सफा र शान्त रहने गर्दछ। लिटल रन अफ कच्छ वन्य जन्तुको निम्ति प्रसिद्ध छ। विशेष गरी भारतीय जङ्गली गदा यहाँको प्रिय जन्तु हो। यो ठाउँ इको टुरिज्मका लागि उपयुक्त छ। ग्रेट रन अफ कच्छ संसारको सबैभन्दा ठूलो नुनको मरुभूमि हो। वर्षका अधिकांश समय यहाँ सेतो नुनले ढाकिएको देखिन्छ। यहाँको ऐना महल 18 शताब्दीमा बनिएको हो भन्ने इतिहास छ, जसलाई दर्पण हल पनि भनिने गरिन्छ। यदि कच्छको यात्रालाई यादगार बनाउनु हो भने श्रोता, यहाँ अक्टोबरदेखि फरवरीसम्मको समयलाई सबैभन्दा उपयुक्त मानिन्छ। खास गरी यहाँको रन उत्सव पनि त्यही नोभेम्बर फरवरी बीच नै पर्ने गर्दछ। रन उत्सव वार्षिक महोत्सव हो, जहाँ हजारौँ पर्यटक लोक संस्कृति, हस्तकला, ऊँट सवारी, संगीत र परम्परागत खानाको आनन्द लिन आउँछन्। स्थानीय महिलाहरूले बनाएको हस्तकला किनमेल गर्नु कच्छको जीवनलाई प्रत्यक्ष समर्थन गर्ने तरिका हो। कच्छ गुजरातको एक बहुमूल्य रत्न हो, जहाँ इतिहास, प्रकृति, धर्म, संस्कृति र जीवनशैली सबै एकसाथ पाइन्छ। पर्यटकहरूका लागि यो ठाउँ केवल दृश्य सौन्दर्यको लागि मात्र होइन, अनुभव गर्न मिल्ने सम्पूर्ण सांस्कृतिक यात्रा हो।

त श्रोता, यस प्रकारले कार्यक्रम रङ बिरङको संसारको आजको अङ्कमा हामी कच्छको रमणीय स्थलमा घुम्ने प्रयास गर्यौं। यो यात्रा कस्तो लाग्यो त? प्रतिक्रिया अवश्य नै जाहेर गर्नुहोला भन्दै अब आजलाई हजुरहरूको समक्षबाट सयात्र

तेरिन्जेल प्रस्तुत थियो कार्यक्रम रङ बिरङको संसार। यो प्रसारण हो आकाशवाणीको तर श्रोताले सुन्दैहुन्छ हामीलाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। त आउनु श्रोता, प्रस्तुत छ फुलमाया राईको आवाजमा यो लोकगीत।

समय बिहानको ठिक 8:45 भयो श्रोता र अबको यो समय हो कार्यक्रम योजनाको जस अन्तर्गत आज जानकारी दिनेछौ विकसित भारत योजना बारे साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि अवश्य नै गराउनेछौ। त आउनु श्रोता कार्यक्रमको आरम्भमा सुन्नुहोस् यो छोटो सन्देशहरू।

विकसित भारत एक महत्वाकांक्षी दृष्टिकोण हो, जसले सन् 2047 सम्ममा भारतलाई पूर्ण विकसित राष्ट्र बनाउने लक्ष्य राख्छ। यो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा प्रस्तुत राष्ट्रिय अभियान हो, जसले आर्थिक, सामाजिक, प्राविधिक र पर्यावरणीय विकासलाई जोड दिन्छ। विकसित भारतको अवधारणा भारतलाई विश्वको शीर्ष आर्थिक शक्ति बनाउने सपना हो। यसले गरिबी उन्मूलन, शिक्षा र स्वास्थ्यमा सुधार, पूर्वाधार विकास र आत्मनिर्भरतामा जोड दिन्छ। यो केवल आर्थिक वृद्धि नभई समावेशी र दिगो विकास हो, जसले प्रत्येक नागरिकको जीवनस्तर उकास्छ।

विकसित भारतको मुख्य विशेषताहरू आर्थिक आत्मनिर्भरता, मेक इन इन्डिया, स्टार्टअप इन्डिया जस्ता कार्यक्रमहरूले उद्योग र प्रोत्साहन दिन्छ। डिजिटल भारत, डिजिटल पूर्वाधार, युपीआई र डिजिटल सुरक्षाले ग्रामीण क्षेत्रसम्म प्रविधि पुर्याउँछ। शिक्षा र सेविका, स्किल इन्डिया र नयाँ शिक्षा नीतिले युवाहरूलाई रोजगारमुखी बनाउँछ। स्वास्थ्य र पर्यावरण, आयुष्मान भारत र हरित ऊर्जाले स्वस्थ र दिगो समाज निर्माण गर्छ। विकसित भारतको यात्रामा बेरोजगारी, असमानता र जलवायु परिवर्तन जस्ता चुनौतीहरू छन्। यी समस्याहरू सम्बोधन गर्न सरकार, निजी क्षेत्र र नागरिक सबैको सहकार्य आवश्यक छ। विकसित भारत प्रत्येक भारतीयको सामूहिक जिम्मेवारी हो।

0: श्रोता साथी, कार्यक्रम योजनाको प्रस्तुतिपछि अब सुन्नुहोस् बिहान 9 बजेको समाचार।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले नीट पेपर लिक मामलाको अर्की अभियुक्त प्राध्यापक मनिषा माधन रेलाई पुणेबाट पक्राउ गरेको छ। उनी पुणेको एक कलेजमा वनस्पति विज्ञानकी प्राध्यापक हुन्। सीबीआईका अनुसार मन्धारेलाई राष्ट्रिय परीक्षण एजेन्सीले परीक्षा प्रक्रियाको विशेषज्ञको रूपमा नियुक्त गरेको थियो। यसअघि सीबीआईले मे 14 मनिषा बागमारेलाई पुणेबाट पक्राउ गरेको थियो। दुवै अभियुक्तलाई हिजो पुणेको अदालतमा पेश गरिएको थियो र पछि अनुसन्धानको लागि दिल्ली ल्याइएको थियो। यसैबीच सीबीआईले मामलाको अनुसन्धानको क्रममा देशभरिका 6 स्थानमा छापा मारेको छ। हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड एचपीसीएलले सामाजिक सञ्जालमा प्रसारित भिडियोको खण्डन गरेको छ, जसमा पेट्रोल र डिजेल बिक्रीमा प्रतिबन्ध लगाइएको छ र बिहारको गयामा पेट्रोल पम्पहरू खाली छन् भनी दावी गरिएको छ। एचपीसीएलले एक विज्ञप्तिमा स्पष्ट पारेको छ, भिडियो भ्रामक, आधारहीन र वास्तविकताबाट टाढा छ। कम्पनीले भिडियोमा गरिएका दावीहरू पूर्णतया गलत र पेट्रोल पम्पहरूको वास्तविक अवस्थाको पूर्णतया विपरीत रहेको बताएको छ। एचपीसीएलले ग्राहकहरूलाई सामाजिक सञ्जालमा प्रसारित यस भ्रामक समाचारहरूमा विश्वास नगर्न सल्लाह दिएको छ। कम्पनीले मानिसहरूलाई जानकारीको आधिकारिक स्रोतहरूमा भर पर्न आग्रह गरेको छ। तेलंगाना सरकारले 18 मईदेखि 23 विशेष युवा तथा खेलकुद सप्ताह आयोजना गर्नेछ। यो कार्यक्रम प्रज्ञा पालन प्रगति प्रणालीका कार्यक्रम अन्तर्गत 99 दिवसीय सरकारी सेवा कार्यक्रमको एक भाग हो। यसको उद्देश्य राज्यमा स्वास्थ्य, युवा विकास, रोजगारीका अवसरहरूलाई प्रवर्धन गर्नु हो। युवा संगठनहरू, विद्यार्थीहरू र खेलकुद पेशेवरहरूलाई संलग्न गराउँदै राज्य, जिल्ला र स्थानीय स्तरमा कार्यक्रमहरू आयोजना गरिनेछ। यो सप्ताह 18 मईमा फिट एण्ड एक्टिभ तेलंगानाबाट शुरू हुनेछ। हैदराबादको एलबी स्टेडियम र सबै जिल्ला मुख्यालयहरूमा म्याराथन दौडहरू आयोजना गरिनेछ। आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस हो। 1865 आजकै दिन पेरिसमा संयुक्त राष्ट्रसङ्घको डिजिटल प्रविधि एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना भएको थियो। यो दिवसको उद्देश्य इन्टरनेट र सम्बन्धित प्रविधिहरूको सकारात्मक प्रयोगलाई प्रवर्धन गर्नु हो। इटलीको मोडेनामा भएको कार दुर्घटनामा 8 घाइते भएका छन्। घाइते मध्ये एक महिला पनि थिइन्। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले घटनालाई गम्भीर बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले घाइते र उनीहरूका परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले अपराधीलाई रोक्न साहसपूर्वक हस्तक्षेप गर्ने नागरिकहरूलाई धन्यवाद दिनुभएको छ। भारतका सात्विक साईराज रन्की रेड्डी र चिराग सेट्टीले आज ब्याङ्ककमा हुने थाइल्याण्ड ओपन ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा इन्डोनेसियाका लियो रोली कोनाल्डो र डेनियल मार्टिनको सामना गर्नेछन्। यसअघि भारतीय जोडीले हिजो सेमी फाइनलमा मलेसियाका गोहर सेफाई र नूर इजुद्दिनलाई पराजित गरेका थिए। मौसम विभागले दक्षिण पश्चिम मनसून अरब सागर, बंगालको खाड़ी, अण्डमान सागर, अण्डमान र निकोबार द्वीप समूहको धेरै भागहरूमा अगाडि बढेको बताएको छ। विभागका अनुसार दक्षिण पश्चिम मनसून 26 मईमा केरलमा पुग्ने अनुमान गरिएको छ। अण्डमान र निकोबार द्वीप समूहहरू हिमालयको फेद, पश्चिम बंगाल, सिक्किम, तमिलनाडु, पुडुचेरी, कराईकल, केरलम, माहे र दक्षिण भित्री कर्नाटकका केही ठाउँमा आगामी 3-4 दिनमा भारी वर्षा हुने अनुमान गरिएको छ। विभागले आगामी 2 दिनमा बिहार, छत्तीसगढ, झारखण्ड, मध्य महाराष्ट्र, मराठवाडा, ओडिसा र रायलसीमा, तटीय आन्ध्र प्रदेश, कोकण, गोवा, तेलंगाना, हिमाचल प्रदेश र उत्तराखण्डमा मेघ गर्जन सहित वर्षा हुने पूर्वानुमान गरेको छ। भोलि मध्य प्रदेश, राजस्थान, उत्तर प्रदेश र विदर्भमा लू चल्ने अनुमान गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

त्यो कार्यक्रमको पहिलो प्रस्तुति रहेथ्यो परम सुन्दरी चलचित्रबाट सुनु निगम कृष्ण नकली शाह र सचिन जिगरको स्वरमा. त आउनु श्रोता कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् अरिजित सिंहको स्वरमा फिल्म मेट्रो इन दिनोबाट.

0: नीट पेपर लिक मामिलाका कथित मास्टरमाइन्ड पीबी कुलकर्णी र अर्का आरोपी मनिषा बागमारेलाई 10 दिनको सिबिआई हिरासतमा पठाएको छ। विशेष सिबिआई न्यायाधीश अजय गुप्ताले कुलकर्णी र बागमारेलाई सिबिआई हिरासतमा पठाएका थिए। एजेन्सीले भनेको छ कि अनुसन्धानका लागि दुवैलाई राष्ट्रिय राजधानीबाट बाहिर निकाल्नु र यो ठूलो षड्यन्त्रको अनुसन्धान गर्नु आवश्यक छ। विशेष सरकारी अभियोजक नितु गुप्ता सिबिआईको तर्फबाट उपस्थित थिइन् भने दुवै आरोपीहरूलाई सोधपुछका लागि 14 दिनको रिमान्डको माग गरेकी थिइन्। कारवाहीको क्रममा सिबिआईले कुलकर्णी एक विशेषज्ञ भएको र 2026 नीट स्नातक प्रश्नपत्र तयार गर्ने क्रममा संलग्न रहेको बताएको छ। सिबिआईका अनुसार सह अभियुक्त धनञ्जय लोखण्डेले मनिषा बागमारेबाट लिक भएको सामग्री संकलन गरेका थिए। एजेन्सी र अभियुक्तका वकिलले पेश गरेको विस्तृत तर्कलाई ध्यानमा राख्दै अदालतले दुवैलाई 10 दिनको लागि सिबिआई हिरासतमा पठाएको छ। सिबिआईका अनुसार कुलकर्णी राष्ट्रिय परीक्षा एजेन्सीको तर्फबाट परीक्षा प्रक्रियामा संलग्न रसायन विज्ञानका लेक्चरर थिए र कुलकर्णीको प्रश्नपत्रमा पहुँच थियो। पश्चिम बङ्गाल सरकारले 2011 राज्यमा जारी गरेको सबै जाति प्रमाणपत्रको अनुसन्धान गर्न आदेश दिएको छ। अधिकारीहरूले विगत 14 वर्षमा यी कागजातहरूको प्रमाणिकता र वैधतामाथि प्रश्न उठेको बताएका छन्। यस अवधि अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पछाडिएका वर्गका लागि लगभग 1,69,00,000 जाति प्रमाणपत्र जारी गरिएको थियो। यी प्रमाणपत्रहरूमध्ये धेरैलाई द्वारे सरकार योजना अन्तर्गत प्रमाणपत्रहरू जारी गरिएको थियो। सूचीमा राज्यमा हालै गरिएको मतदाता सूचीको गहन पुनर्निरीक्षणको क्रममा हटाइएका नामहरू पनि समावेश हुनेछन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो पुलिस वेलफेयर बोर्ड विघटनको घोषणा गर्नुभएको छ। दक्षिण 24 परगना स्थित डायमन्ड हार्बरमा आयोजित प्रशासनिक बैठकमा मुख्यमन्त्रीले राज्यमा अब शासक होइन कानुनको शासनद्वारा शासित हुने बताउनुभयो। मुख्यमन्त्रीले राज्य पुलिस र प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्न चाहेको पनि बताउनुभयो। उहाँले वाम मोर्चा र तृणमूल काङ्ग्रेस सरकारको समयमा सत्तारूढ दलहरूको पुलिस प्रणालीमा प्रभाव रहेको आरोप लगाउनुभयो। मुख्यमन्त्रीले नयाँ सरकारको उद्देश्य पुलिस प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु र निष्पक्ष र कानुन अनुसार सञ्चालन गर्नु हो भनी बताउनुभयो। मुख्यमन्त्रीको यो निर्णयलाई राज्यको प्रशासनिक र पुलिस प्रणालीमा ठूलो परिवर्तनको संकेतको रूपमा हेरिएको छ। सिलगढी माटीगाडा नक्सलबाडी फाँसीदेवा र डाबग्राम फुलबारी निर्वाचन क्षेत्रमा भाजपा उम्मेद्वारहरूको शानदार विजयको उत्सव मनाउन हिजो सिलगढीमा आयोजित भव्य विजय यात्रामा सामेल हुनुभएका दार्जिलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले यो विजय जनताको हो भनी बताउनुहुँदै यसले प्रगति र सकारात्मक परिवर्तनमा विश्वास राख्ने प्रत्येक नागरिकको आशा र सपनालाई प्रतिबिम्बित गर्छ भनी बताउनुभयो। उहाँले सिलगढी, दार्जिलिङ, पहाड, तराई र डुवर्सका प्रत्येक मतदाताहरूले देखाउनु भएको अपार माया, भरोसा र समर्थनका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। यस क्षेत्रका जनता भ्रष्टाचार मुक्त, अपराध मुक्त, इमान्दार शासन, युवकहरूका लागि अवसर र एउटा राम्रो एवं उज्यालो भविष्य चाहन्छन् भनी उहाँले बताउनुहुँदै प्रधानमन्त्री श्री नरेन्द्र मोदी र मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको नेतृत्वमा हामी जनतासँग गरिएका हरेक प्रतिज्ञाहरू पूरा गर्न प्रतिबद्ध छौँ भनी बताउनुभयो। राम्रो पूर्वाधार र स्वास्थ्य सेवादेखि लिएर गुणस्तरीय शिक्षा, रोजगारका अवसरहरू र समग्र विकाससम्म हामी यस क्षेत्रका जनताका आकाङ्क्षाहरू पूरा गर्न दोब्बर समर्पणका साथ निरन्तर काम गरिरहनेछौँ भनी श्री विष्टले बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको हत्या गर्ने नकली इमेल पठाएको आरोपमा पुलिसले एक युवकलाई पक्राउ गरेको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: शनिबार कोलकाता पुलिसको मुख्यालय लाल बजारमा आयोजित प्रेस कन्फरेन्समा मामलाको खुलासा गर्दै आरोपीले व्यक्तिगत शत्रुताको कारणले यो इमेल पठाएको बताएको छ। पक्राउ पर्ने युवकको नाम हास नेम इकबाल रहेको बताइएको छ। पुलिस अनुसार गत 14 मईमा भवानीपुर थानालाई एउटा इमेल प्राप्त भएको थियो, जसमा दावी गरिएको थियो एकजना महिलाले मुख्यमन्त्री शुभेन्दु अधिकारीको हत्या गर्ने योजना बनाइरहेको छ। इमेलमा यो पनि उल्लेख गरिएको थियो उक्त महिला आतंकवादी संगठन अल कायदासित जोडिएकी छिन् र आत्मघाती हमलाको लागि बम बनाइरहेकी छिन्। इमेल पाउन साथ पुलिसले सक्रिय भएर जाँच सुरु गरेका थिए। गार्डन रिच थानाको सहयोगले इमेल पठाउनेलाई चिन्हित गरिएको थियो। पुछताछमा आरोपीले स्वीकार गर्यो इमेलमा दिएको जानकारी पूर्ण रूपमा झुटो थियो। पुलिस

0: राष्ट्रपतिले उपराष्ट्रपतिले सिक्किमका जनतालाई बधाई दिनुभयो र राज्यका प्रथम मुख्यमन्त्री काजी लेन्डुप दोर्जेको सुशासनको दृष्टिकोणको उल्लेख गर्नुभयो। उहाँले सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न सिक्किमको योगदान महत्त्वपूर्ण हुने बताउनुभयो। श्री राधाकृष्णनले विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन पनि गर्नुभयो। सञ्चार मन्त्रीले एक वर्षभित्र सेवक रङ्पू रेलवे परियोजनालाई पूरा गर्नका लागि केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याउनुभयो। मौसम विभागले दक्षिण पश्चिम मनसुन अरब सागर, बङ्गालको खाडी, अण्डमान सागर, अण्डमान र निकोबार द्वीप समूहको धेरै भागहरूमा अगाडि बढिरहेको बताएको छ। विभागका अनुसार दक्षिण पश्चिम मनसुन 26 मईमा केरलम पुग्ने अनुमान गरिएको छ। अण्डमान र निकोबार द्वीप समूहहरू हिमालयको फेद, पश्चिम बङ्गाल, सिक्किम, तमिलनाडु, पुडुचेरी, कराइकल, केरलम, माहे र दक्षिण भित्री कर्नाटकका केही ठाउँमा आगामी 3-4 दिनमा भारी वर्षा हुने अनुमान गरिएको छ। विभागले आगामी 2 दिनमा बिहार, छत्तिसगढ, झारखण्ड, मध्य महाराष्ट्र, मराठवाडा, ओडिसा र रायलसीमा, तटीय आन्ध्र प्रदेश, कोकण, गोवा, तेलङ्गाना, हिमाचल प्रदेश र उत्तराखण्डमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको छ। भोलि मध्य प्रदेश, राजस्थान, उत्तर प्रदेश, विदर्भमा लू चल्ने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। पश्चिम बङ्गालमा आरजीकर मेडिकल कलेज दुष्कर्म र हत्या मामिलाको सुनवाई कलकत्ता उच्च अदालतका न्यायाधीश शम्पा सरकार र न्यायाधीश तीर्थकर घोषको डिभिजन बेन्चले गर्नेछ। दिल्लीको एक अदालतले निट पेपर लिक मामिलाका कथित मास्टरमाइन्ड पीबी कुलकर्णी र अर्का आरोपी मनिषा बागमारेलाई 10 दिनको सिबिआई हिरासतमा पठाएको छ। भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले प्रधानमन्त्री श्री नरेन्द्र मोदी र मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको नेतृत्वमा जनतासँग गरिएका हरेक प्रतिज्ञाहरू पूरा गर्न प्रतिबद्ध छौ भनी बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको हत्या गर्ने उल्लेखनीय नकली इमेल पठाएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ अनि मौसम विभागले पश्चिम बङ्गाल, सिक्किम, तमिलनाडु, पुडुचेरी, कराइकल, केरलम, माहे र दक्षिण भित्री कर्नाटकका केही ठाउँमा आगामी 3-4 दिनमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो।
1: यो प्रसारण आकाशवाणी खरसाङ केन्द्रको समय यस बेला बिहानको ठिक 9:35 भयो। श्रोता, अब प्रस्तुत छ साप्ताहिक अन्तर्वार्तामा आधारित संगीतमय कार्यक्रम मनका कुरा।

नमस्कार श्रोतावृन्द, कार्यक्रम मनका कुरामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सन्जो खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ नेपाली सङ्गीतका एकजना वरिष्ठ एवं लोकप्रिय सङ्गीतकार गायक मधुकर लोहनी। र आज उहाँका मनका कुरा तपाईँहरू समक्ष हामी प्रस्तुत गर्न लागिरहेका छौँ। यस कार्यक्रमको सहजकर्ता हुनुहुन्छ आकाशवाणी खरसाङका उद्घोषक उमेश कार्की ढोली। अन्त्यसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।

0: सङ्गीतको सुरहरूमा बस्दछ आत्मिक मिठास, मरुभूमिमा शीतल हावाको अनुभूति जस्तो। तालको तालमा नाच्दछ यो मन, तारहरूको झङ्कारले सुगन्धित बन्दछ यो जीवन। होइन यो मात्र स्वर, यो आत्माको आवाज पनि। तमाम आदरणीय श्रोताहरूमा म उमेश कार्कीडोली उपस्थित भएको छु। आज नि श्रोता, अहिले भर्खरै यहाँले एउटा चर्चित गीत सुन्नुभयो। आजको हाम्रो यो मनका कुरा कार्यक्रममा यहाँ हुनुहुन्छ साहित्य सङ्गीत अनि कलाको सङ्गम मधुकर लोहनी, एकजना अत्यन्त लगनशील समर्पित व्यक्तित्व सङ्गीतमा, साहित्यमा अनि कलामा। मैले अघि भने यहाँलाई सङ्गीत साहित्य र कलाको त्रिवेणी भन्न सकिन्छ, किनभने ती तिनटै गुण यहाँभित्र समाहित छ। आजको मनका कुरा कार्यक्रममा हामी बात गर्नेछौँ यहाँसँग। आउनुहोस्, सबैभन्दा पहिले हामी यहाँलाई स्वागत जनाउँ। नमस्कार सर।
1: नमस्कार
0: सर, कस्तो हुनुहुन्छ?
1: म अहिलेसम्म त निको आनन्दै भन्नु पर्छ छु, पनि आनन्द साथ छु। आज यहाँ रेडियो खरसाङमा हाम्रो तपाईँ उमेश कार्कीडोले ज्यूबाट यसरी निम्तो भएपछि मैले आएको छु, र यो मेरो अहोभाग्य हो। यो पहिलोचोटि हो रेडियो खरसाङमा। जे होस्, अब त उमेर पनि धेरै बितेर गइसक्यो,
0: र यहाँको अहिले भर्खरै सुरुमै हामीले एउटा गीत राख्यौँ, सबैको माया गरिदिने म मान्छे। यहाँले कैयौँ चर्चित गीत नेपाली सङ्गीत जगतमा दिइसक्नु। सिन्दुरको रङ्ग मन पराउनेले सिन्दुरको अर्थ बुझिदिनुपर्छ, पोते गलामा सजाउनेले पोतेको महत्त्व बुझिदिनुपर्छ। अनि अर्को गीत छ, जब जब हुन्छु म एकान्तको साथी। यस्ता थुप्रै गीतहरू छन्। काँडा बिच फुल देख्छु, कथा मेरै हो कि, जुनमा झैँ दाग देख्छु, व्यथा मेरै हो कि। यस्तो थुप्रै गीतहरू यहाँले दिइसक्नुभएको छ नेपाली सङ्गीतमा। विभिन्न प्रकारको गीतहरू यहाँले गाइसक्नु, आफैले सङ्गीत भन्नुपर्छ हुनुहुन्छ, आफैले शब्द पनि लेख्नुहुन्छ, अनि आफै गाउनु पनि हुन्छ। यहाँले भजन पनि धेरै गाउनुभयो, यहाँले पप गीतहरू पनि गाउनुभयो, अनि यहाँले लोक आधारित गीतहरू पनि गाउनुभयो। हामी कुरा गर्ने क्रममा यहाँले साङ्गीतिक यात्रा 13 वर्षको उमेरदेखि सृजनामा लाग्नुभयो यहाँ। अनि यो साङ्गीतिक यात्राको कुरा गर्दा, यो 13 वर्षको उमेरदेखि नै सुरु गरौँ, कसरी भयो त्यो?
1: यो चाहिँ 13 वर्षमा चाहिँ मैले शब्द सङ्गीत गरेको थिएँ।
0: हजुर,
1: खासमा यो सुरुवात त मेरो 8-9 वर्षको उमेरदेखि नै भएको हो। त्यति बेला अब कुन चाहिँ अब साल त त्यो र पनि मलाई लाग्छ 1957-58 सालको कुरा होला। बाबाले त्यो एउटा सिङ्गल रिडको हार्मोनियम 9 रुपियाँमा ल्याइदिनु भएको थियो,
0: हो,
1: त्यो बजाउँथे। त्यो मलाई कसैले सिकाएको होइन, कहीँबाट सिकेँ। मेरो गुरुजी भने पनि बाबा नै हुनुहुन्थ्यो, उहाँ पनि राम्रो सिङ्गर, एकदम राम्रो सिङ्गर। उहाँले फ्लुट बजाउनुहुन्थ्यो, हार्मोनियम त्यसरी नै बजाउनुहुन्थ्यो। अब त्यो आफ्नो बाउको प्रशंसा गरेको जस्तो हुन्छ, तर त्यो गर्नुपर्ने त्यो कुनै समयमा गर्नु पनि पर्दो रहेछ। उहाँ धेरै फेमस हुनुहुन्थ्यो, वारिपारि यो कमान बस्तीतिर धेरै फेमस हुनुहुन्थ्यो। अन्त त्यो हार्मोनियम आएपछि के भयो भने, म त्यतापट्टि ढल्की गएँ, बेसी ढल्किएँ, खालि बजाउने मात्र। अन्त दुईजना मेरो म कान्छा भाइ हो, दुईजना जेठा दाजु र माइला दाजु अब बितिसक्नुभयो, उहाँहरू दुईजना, उहाँहरूलाई पनि मैले सिकाउँथेँ। त्यति बेला एउटा गीत थियो, वारी पारी बादल बिचमा हो बिचमा भन्ने हो, त्यो

0: गीतबाट मैले त्यो हार्मोनियम बजाउँथेँ, सिकेको थिएँ, अन्त उनीहरू दुई भाइलाई पनि म त्यही सिकाउँथेँ। जे होस् पछि आएर 13 वर्षको उमेरसम्म आएर चाहिँ अन्त होइन म गीत लेख्नु पऱ्यो भन्ने त्यो एक प्रकारको त्यो कुनै कस्तो विचार आयो र त्यो गीत लेखेँ मैले। त्यो गीत चाहिँ यो दिललाई राखिदेऊ है म तिम्रो आशा गर्छु, मायालुको मायालाई साँचेर राखिदेऊ है।
1: अलिकति सुनाउन सक्नुहुन्छ यो गीत?
2: यहाँको तपाईँको प्रथम सृजना?
0: हजुर, यो जिन्दगीको पहिलो

0: 13 वर्षको उमेरमा यति मिठो सङ्गीत गर्नु अनि शब्द पनि लेख्नु माता सरस्वतीको वरदान असीम कृपा यहाँमाथि
1: कृपा
0: है यहाँको पारिवारिक जीवन नै
1: सङ्गीतले नै अब त्यो उयो भयो सङ्गीतमय थियो भनौँ न
0: हजुर हजुर यहाँले धेरै पछि गएर तपाईँले हामीले सुनेको छौँ तपाईँले 27-28 वर्षपछि सृजनामा लागेको पछि 27-28 वर्षपछि भत्रै आफ्नो गीतहरूलाई अगाडि ल्याउनु श्रोतासँग
1: सही सही भयो यो के भयो भन्नुहुन्छ भने अब म त्यस्ता खै कति वर्षको थिएँ त्यही 16-17-18 वर्षको थिएँ तर गाउनु चाहिँ गाउँदर थिएछु अब वरिपरि निकै चर्चित म भइसकेको थिएँ भनौँ न मधुकर आएको छ भनेपछि एकदम मान्छेहरू पनि भिडभाड लागिहाल्ने अब त्यति बेलाको जमघट त त्यही ब्याबटुलमा हुन्थ्यो पूजाआजामा हुन्थ्यो त्यो एउटा त्यो सार्वजनिक पूजाहरू हुन्थ्यो त्यस्तोमा म पुगेपछि चाहिँ अर्कै खालको वातावरण त्यहाँ क्रिएट हुन्थ्यो अन्त धेरै अघि नै त्यो रेकर्ड हुने चाहिँ मेरो कुरा भइसकेको थियो रेकर्ड गर्नुपर्छ भन्ने कुराहरू भयो अन्त हाम्रो बाबाले चाहिँ के भन्नुभएको थियो भनेदेखि कसैले प्रशंसा गर्यो भन्दामा भ्रुक भ्रुक नउम्लिने केटा हो तेरो उमेर होइन अहिले रेकर्ड गरेर के गर्छस् कहाँ जान्छस् रेकर्ड गर्नु यो खै अन्त यो पनि चाँचो मिलिहाल्ने अब केटाहरूले सबै मिलेर चन्दै उठाएर भए पनि गरौँ अब त्यो अब म त गरिब मान्छे हामी को पो छौँ र यहाँनिर त्यस्तो धनाढ्य हामी को छौँ सबै झोपडीपट्टिकै हो अन्त हामी अब झोपडपट्टिको मान्छे कमान जस्तो जग्गाको मान्छे अन्त सोचेँ मैले यो कुरो त पक्का हो म म्याच्योर्ड नै भएको छु म परिपक्कै नै भएको छुइनँ भन्ने लाग्यो मलाई तर आसपास गाउँठाउँमा चाहिँ के छ मधुकर त मधुकरै भयो भन्ने क्या हो मेरो प्रशंसा गर्नेहरू भयो र बाबाले चाहिँ के भन्नुहुन्थ्यो भने प्रशंसा जसले गर्छ ऊदेखि चाहिँ अलिक टाढो बस हेर्नुहोस् है कुरा तर जसले चाहिँ तैँले गीत गाएकोमा गल्ती निकाल्छ उसको नजिक जान अब यो कति ठुलो गुरु ज्ञान रहेछ भने हाम्रो त्यो त्यो भनेको 28 वर्ष पछाडि मैले रेकर्ड गर्ने सौभाग्य प्राप्त गरेँ यही मेरो गुनासो जो रेडियो नेपाल त्यति बेला रत्न रेकर्ड्स थियो त्यहाँबाट गरियो र त्यो मेरो गुनासोमा कति 10 गीतहरू छ 10 तालको गीतहरू त्यहाँ समावेश गर्ने प्रयास गरेको छु मैले 10 तालको गीतहरू छ त्यस्तो
0: यहाँले जुन साङ्गीतिक यात्राको क्रममा
1: हजुर
0: यहाँ त पुरा पानीमा डुबेर
1: आफ्नो तपाईँलाई
0: पुरा पानीमा घाटीसम्म पानीमा
1: गरेको नि हौ हजुर त्यो तल बालासन खोलामा एउटा पैरेनी दह थियो
0: हजुर
1: पैरेनी दह भनेर हामी पौडी खेल्नु जान्थ्यौँ यताउति गर्नु जान्थ्यौँ अन्त स्कुलबाट आएपछि सिधा तल पैरेनी दहमा पैरेनी दहमा अन्त यति यति डुबेर कराएको क्या त्यो बाबाले त्यस्तो भन्नुभएको थियो नि त तल पानीमा यति यति डुबेर कराउनु पर्छ चिच्याउनु पर्छ स्वर सुक्नु पर्छ पहिला भन्नुभएको थियो तर मेरो स्वर त्यक्कै नसुक्ने क्या होल नाइट अब त्यो अच्छा त्यो सिलसिला अलिकति बाङ्गिएर कहाँ गयो भन्दाखेरि देउसी खेल्दाखेरि त्यो कन्सर्ट भन्छ नि त्यसलाई कि अब त्यो खासमा त देउसी नि हो कन्सर्ट भनेको त अलगै कुरो अब त्यो त्यति बेला चाहिँ हामी कन्सर्ट भन्थ्यौँ
0: कन्सर्ट
1: गाउँमा बाजा मादलहरू बोकेर हो त्यो ठुटे गिटारहरू त तारै नभए गिटारहरू बकबक पारा झिन्दै झिन्दै पार्दै त्यति बेला गाउँदाखेरि तपाईँको म होल नाइट गाउँथेँ त्यति बेला त देउसी खेले पनि बिहानसम्म नै थियो त्यो दिनभरि फेरि रातभरि खेल्थ्यौँ नि त त्यसरी खेल्थ्यौँ तिन दिन तिन रात कति अब लामो लामै खेलिन्थ्यो डिमान्ड हुन्थ्यो नि त अब त्यो गाउँठाउँबाट अन्त भएर त्यो पुर्णेसम्म नै खेलिन्थ्यौँ पुर्णेको दिन चाहिँ अन्त कतै कि चाहिँ अब त्यो म्यानेजरको कोठीमा यहाँ आउनु तिमीहरू यहाँ खेल्नु भनेर हो त्यस्तो उयो हुन्थ्यो मेरो टक्कै नसुक्ने सबको सुकेर ख्यास ख्यास हो केटाहरू ख्यास ख्यास मेरो जति गीत गायो त्यति नै टिन टिन
0: तपाईँ अहिले कति वर्ष पुग्नु
1: म अब 75+ भनेपछि 77 गएँ होला
0: यो उमेरमा पनि तपाईँको यो आवाज जुन छ अहिले पनि त्यति घकिलो आवाज अहिले पनि यो उमेरमा पनि र तपाईँको त्यही रियाजकै कारण अहिले पनि यो आवाज तपाईँको छ तपाईँ मलट मा जन्मिनु भयो
1: पक्का
0: है
1: हजुर
0: अनि भोटान पुग्नु भयो बीचमा
1: हजुर
0: जवानी भोटानमा बिताउनु भयो
1: हजुर त्यो पनि हो
0: यो यात्रा कसरी गयो
1: यो
0: मलतमा जन्मेर भोटानमा
1: हजुर यो कसरी यो यात्रा कहाँबाट सुरु भयो भन्नुहुन्छ भने अब भुल्दै पनि गयो एकजना उहाँको नाम भुलेँ मैले भुटानबाट आउनु भएको थियो उहाँ र मेरो साइनो चाहिँ फुपा भदाईको भयो मैले उहाँलाई फुपा भन्नुपर्ने उहाँले मलाई भदाई अन्त मेरो त्यो गायनहरू सुनेर अब बजाइन्थ्यो अलिअलि टाटा टुटो पारेर गीत गाएपछि बडो यस्तो मख पर्नुभयो कि तिमी मसँग जानै पर्छ भुटान उहाँ चाहिँ भुटानबाट आउनुभएको रहेछ अब भुटान भनेको कता हो कता अब हामीलाई हो मलाई हुन्छ नि त भनेर म पनि कसिएँ लु नि त भनेर गएको बुढोसँगै बसेँ भयो तिन चार महिना अन्त त्यहाँबाट त्यो पर त्यो रापा भन्ने रोयल एकाडेमी पर्फर्मेन्स अफ आर्ट भनेर त्यो एउटा त्यहाँ एउटा राजाको आफ्नो निजी त्यो म्युजिक ग्रुप छ त्यसमा एज अ टिचर मलाई त्यहाँ भर्ना गरेँ उनीहरूले नै बोलायो त्यति बेलाको तनखा थियो तपाईँको 375 रुपियाँ त्यो समयको अन्त कति तपाईँको घर भाडा त कति थियो एकदम राम्रो घरलाई 25 रुपियाँमा पाउँथ्यो घर भाडा त्यहाँ बसाइ भयो र त बस्दा लम्बै बसाइ भयो म त्यही अब बिस्तारै बिस्तारै डुब्दै गयो अन्त त्यो डुक्पा साथीहरू पनि एकदमै मिल्ने मसँग त हो म्याक्सिमम् त अहिले पनि त्यो हाम्रो नेपाली साथीहरू त छँदैछ तर उनीहरू जब एब्सकन्डेड भएर बाहिर गइसकेपछि पनि म त उहीँ थिएँ नि त हुँदाखेरि त्यो डुक्पा साथीहरू प्रायःले अब ठुल्ठुलै पोस्टमा छन् हो तिनीहरू अन्त त्यहाँको किङकै छेउछाउमा पुगेँ म पुगेँ उहाँहरूसँगै उठबट पनि भयो उहाँहरूले मलाई एउटा प्रलोभन के दियो भने त्यति बेला हाम्रो किङको काका चाहिँ एचआरएच नामगेल वाङचुक अहिले पनि हुनुहुन्छ त्यति बेला उहाँ होम मिनिस्टर हुनुहुन्थ्यो अन्त उहाँले चाहिँ मलाई पर्सनल्ली उहाँको त्यो के अरे पिए छिरिङ वाङडा भनेर अहिले त्यो मान्छे के एम्बासेडर भएर कहाँ गएको छ होला कि अब के भयो त्यो मलाई थाहा छ नि धेरै वर्ष भयो म पनि एकदम ब्याक भएको उहाँ आउनुहुन्थ्यो छिरिङ वाङडा आएर हो मधुकर नेपाली राम्रो बोल्ने यहाँ एसयुएममा पढेको नि त त्यो मान्छे कालिम्पोङ हो अन्त उसले जोङ्खा बोल्ने अब उनीहरू डुक्पै हो जोङ्खै बोल्ने तर लेखाइ चाहिँ नेपालीमा लेख्थ्यो जोङ्खा जान्दैन थियो त्यो मान्छेले अन्त उसले बोलाउँथ्यो औ ऊ बुढोले बोलाउँदैछौ हिँड्नु पर्यो भन्नुहुन्थ्यो अन्त म त्यारमार भएर सुटबुट लाएर सर र उसँग चलिदिन्थेँ हो गएपछि अन्त बुढोले मलाई के भनेको थियो भने त्यस्तो बार बार जाँदाखेरि तँ मेरो यहाँ भुटानमा छस् के गर्दैछस् त्यो के हो तेरो वाट के हो तेरो बिजनेस भनेर प्रायः इङ्ग्लिसमा कुरा हुन्थ्यो अन्त म यसै छु म म्युजिक गर्छु ओहो म्युजिक बिजनेस अन्त उसले भन्यो के गर्नु चाहन्छस् कन्ट्राक्टर गर्नु चाहन्छस् अनि मैले म त एमटी मान्छेले कसरी गर्नु मेरो वे पनि त्यस्तो केही थाहा पनि छैन होइन त्यो सबको लागि तैँले वरि गर्नु पर्दैन पैसा रुपियाँको लागि वरि गर्नु पर्दैन तँ गर्छस् भने गर भनेर बुढोले त्यता धकेल्ने कोसिस चाहिँ गरेको घरमा आएँ मैले घरमा आएर सोचेँ एक दुईजना साथीहरूसँग सल्लाह गरेँ सल्लाह गर्दा उनीहरूले तपाईँलेको अहिले तिमी ओके गरिहाल भन्यो मैले के सोचेँ अब त्यति बेला सत्य कुरो बोल्दैछु है म हेर्नुहोस् है यो स्टुडियोमा बोल्दैछु है के भयो भनेदेखि अब म यता कन्ट्राक्टरतिर लागेँ भने त पैसा कमाउनु थाल्छु म त पैसा कमाउनु थालेपछि मेरो हार्मोनियम पनि छुट्छ सिङ्गिङ पनि छुट्छ दिन रात म पैसाको पछि हुन्छु हो म त माथि माथि उडिने हुन्छु अन्त मेरो त साथीभाइहरू त सबै तल तल छ उनीहरूलाई पनि भुलिदिन्छु म त त्यो भएर त्यो मैले छोडेको हो त्यो छोडिदिएँ त्यो भुटानमा त्यसरी एउटा सुनौलो मौका अरूले देख्दा मेरै नजरमा पनि छोडिदिएँ म त्यो पैसाको पछि नभएको भन्ने भएर र अहिलेसम्म यही छँदैछु
0: तपाईँले त्यहाँनिर निकै भुटानी गीतहरू पनि सङ्गीतबद्ध
1: गरियो गरियो गरियो त्यो अहिले छ नि दासो ग्यासार अब यत्रो थियो त्यो केटा हाम्रै अगाडिपट्टि जन्मेको त अहिलेको किङ त्यसरी हामी उयो गर्नु जाँदाखेरि त्यसले के भन्थ्यो त्यो अब त्यो रोयल ग्रुपमा हुन्थ्यो नि त छोरा हो जेठा छोरा हो यो अन्त म त यो भन्दैछु सरी अब अहिले त किङ हो उहाँले त्यसो भन्नु हुँदैन अन्त उहाँले चाहिँ डिमान्ड गर्नुहुन्थ्यो यसलाई गाउनु लगा भनेर हो मलाई अन्त यसलाई गाउनु लगा भनेर भन्दो रहेछ अन्त सर दासो ग्यासारले तपाईँलाई गाउनु भन्दैछ भनेर ल भनेर म गाउँथेँ कि त्यो मरे मरे आयो के हाँसे होला अब हो मरि मरि हाँस्थ्यो सायद अब त्यो जोङ्खाको प्रोनाउन्सिएसन त अब मेरो त्यो खास हुँदैन नि त हो जे भए पनि
0: तपाईँले तर कसरी सिक्नुभयो त्यो भाषा कसरी गाउनुभयो त्यो
1: ए होइन त्यो चाहिँ कसरी भनेदेखि त्यो मेरो केटाहरू छ अहिले बा अहिले अब त्योहरू पनि ठुल्ठुलो पोस्टमा गइसक्यो यिनीहरूले ल्याउँथ्यो ठुल्ठुलो लेखेको त्यो सेक्रेटरीहरूले लेखेको जोङ्खा गीतहरू ल्याएर अन्त लु यसलाई चाहिँ अब उयो गर्छ भनेर अन्त म चाहिँ तिनीहरूले त्यो के अरे तिनीहरू स्क्रिप्ट हेरेर प्रनाउन्स गर्ने हो म चाहिँ नेपालीमा लेख्थेँ नि त नेपालीमा लेखेर अन्त म कम्पोजिसन गर्थेँ त्यो एउटा देशकै विषयमा छ देशको प्रशंसा गरिएको त्यो एउटा ठुलो मान्छेले लेखेको त्यो को ठुलो मान्छे भन्दाखेरि त्यो हाम्रो एचएमकै सेक्रेटरी लेखेको रहेछ

0: भनेर त्यो थियो, त्यो गाउँथे, त्यसले त्यो त्यो केटाले यही गीत मन पराउने क्या, त्यसलाई त्यो गीत गा भनेर. अन्त पछिसम्म ठुलो भइसकेर पनि अन्त मसँग राम्रो लिङ्कअप थियो. अब अहिले म त्यहाँ भुटान फर्किएर उसले देख्यो भने मलाई रोक्ने प्रयास हुन्छ, गर्छ गर्छ, किनभने त्यो पर्सनल्ली उसले चिन्छ मलाई, उसले खोज्छ खोज्छ. त्यहाँ मैले कुरा पनि सुने, मलाई खोज्दो रहेछ उसको आँखाले क्या, त्यो मान्छे खोइ भनेर. अन्त म यसरी अब आएको आएको भएको छु. म 2007 यता आएको.
1: यहाँले रातभरि गीत गाएर एउटा रेकर्ड कायम गर्नुहुन्छ, 94 गीत गाउनु भएको.
0: अरे यो कहाँबाट तपाईँले यो है यो गर्नुभयो, यो कलेक्सन चाहिँ पक्का हो नि, यो मिलिङमा हो, मिलिङ यहाँ छैन, उति कता हो, यतै कता पर्छ होइन त. हो त्यो मिलिङमा बिहा थियो, बिहा चाहिँ रङ्मुकको बिहा, रङ्मुकको केटा मिलिङको केटी, हामी जन्ती भएर गएको रङ्मुकबाट उहाँ मिलिङ. अन्त त्यहाँ त्यस्तै अब गान भजनको कुरा छ, यताउति छ. अन्त अब म पुग्नु बित्तिकै त्यहाँको मान्छेहरू हार्मोनियमहरू सब थपर थपर पारिवरिकन त्यो तबलाहरू ढङ ढङ गर्ने क्या, त्यो यत्रो खालको यस्तो खालको थियो. अन्त ल भनेर को थियो तबलामा मसँग, को बसेको नि थाहा भएन, मेरै गाउँले नै हो हुन्छ, को बस्यो थाहा भएन. ल त भनेर 4 बजीदेखि सुरु गरेको. अब भतेर खायो नि त, भतेर खाएर केही छैन, हामी छिट्टै पुगेको थियौँ, कति 11 बजी त्यहाँ पुगिहालेको थियौँ, 12-1 बजी भतेर भयो. कसो कसो गर्दाखेरि 4 बजीदेखि त उनीहरूले त्यो बोराहरू ओछ्याएर ड्याम्डुम्मा मचान तयार गरिदिइहाल्यो. अन्त लु अब जनता पार्टीले गाउनुपर्छ लु त भनेर बसेको, यस्तो भयो कि यस्तो भयो कि होल नाइट. भोलिपल्ट 9 बजीसम्म गाउँदा त 94-95 केटाहरूले भन्छ 94 गायो, कसैले भन्छ 95 गाइस् तैँले भन्छ हो. हौ त्यसरी ननस्टप गएको गएकै, फेरि भोकल चाहिँ टिनको टिनले एकदम त्यो उहिलेदेखि नसुकेको हो, सुकाउनु खोज्दा पनि नसुकेको नि त. बाबाले के भन्नुभएको थियो भने त्यहाँ चिच्चाएर पहिला भोकल चाहिँ सुका, त्यो गला सुक्नुपर्छ, तेरो कहिले सुकेन
1: त्यो. हामी यहाँको एउटा गीत सुन्छौँ, सिन्दुरको रङ मन पराउने.

आदरणीय श्रोतावृन्द, तपाईँहरूले भर्खरै सुन्नुभयो मनका कुरा कार्यक्रम अन्तर्गत लोकप्रिय एवं वरिष्ठ सङ्गीतकार गायक मधुकर लोहनीका मनका कुराको पहिलो भाग र यस कार्यक्रमको दोस्रो भाग आगामी हप्ता यसै दिन यसै समय तपाईँहरू समक्ष लिएर आइपुग्नेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तोता मनन तामाङ, कार्यक्रम सहजकर्ता उमेश कार्की डोली अनि म सञ्जोग खवास।

नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या संशोधन अध्यादेश 2026 मार्फत मुख्य न्यायाधीशहरूको अतिरिक्त सर्वोच्च अदालतमा न्यायाधीशहरूको स्वीकृति संख्या 33 बढाएर 37 पुर्याउने निर्णय गर्नुभएको छ। कानून र न्याय मन्त्रालयको अधिसूचना अनुसार यस अध्यादेश मार्फत सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या अधिनियम 1956 संशोधन गरिएको छ। यो संशोधन गरेसँगै मुख्य न्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशहरूको संख्या बढेर 38 पुगेको छ। बहुमूल्य धातुहरूमा भारी सीमा शुल्क लगाएको केही दिनपछि सरकारले चाँदीको आयातमा प्रतिबन्ध लगाएको छ। विदेश व्यापार महानिर्देशालयले एक सूचनामा बताएको छ कि सुन र प्लाटिनियम चाँदीसहित चाँदीको आयातको नीतिलाई स्वतन्त्रबाट प्रतिबन्धितमा परिमार्जित गरिएको छ। सरकारले बुधबार बहुमूल्य धातुहरूमा आयात शुल्क 6% बढाएर 15% गरेको थियो। प्रतिबन्धित श्रेणीमा पर्ने वस्तुहरूको आयातका लागि सरकारी लाइसेन्स आवश्यक पर्नेछ। इन्द्रप्रस्थ ग्यास लिमिटेड आइजिएलले आज कम्प्रेस्ड नेचुरल ग्यास सिएनजीको मूल्य 1 रुपियाँले बढाएको छ। मूल्य वृद्धिपछि दिल्लीमा 1 किलोग्राम सिएनजीको नयाँ दर 80.09 रुपियाँ र गाजियाबाद अनि नोएडामा 88.70 रुपियाँ भएको छ। गुरुग्राममा 1 किलोग्राम सिएनजीको नयाँ दर 85.12 रुपियाँ रहेको छ। यस सप्ताहको सुरुमा आइजिएलले सिएनजीको मूल्य 2 रुपियाँले बढाएको थियो। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता, रोकथाम, पहिचान र नियन्त्रणलाई बढावा दिनु हो। यस वर्षको विषय रहेको छ मिलेर उच्च रक्तचाप नियन्त्रण गर्ने, नियमित रूपमा रक्तचाप जाँच गर्ने र यो रोगलाई हराउने। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले जुलाई 1 देखि कक्षा 9 विद्यार्थीहरूले 3 भाषा अध्ययन गर्न अनिवार्य गरेको छ। बोर्डले एक विज्ञप्तिमा भनेको छ कि राष्ट्रिय शिक्षा नीति 2020 र राष्ट्रिय विद्यालय शिक्षा पाठ्यक्रम 2023 अनुसार यी 3 भाषाहरूमध्ये कम्तीमा 2 भारतीय मूलको भाषा हुनुपर्छ। सिबिएसईले स्पष्ट पारेको छ कि कक्षा 10 तेस्रो भाषा R3 लागि कुनै बोर्ड परीक्षा हुने छैन र R3 सबै मूल्याङ्कन विशुद्ध रूपमा स्कुल आधारित र आन्तरिक हुनेछ। बोर्डले भनेको छ कि R3 विद्यार्थीहरूको प्रदर्शन सिबिएसई प्रमाणपत्रमा प्रतिबिम्बित हुनेछ। सिबिएसईले यो पनि जानकारी दिएको छ कि कुनै पनि विद्यार्थीलाई R3 कारण कक्षा 10 बोर्ड परीक्षामा सामेल हुनबाट रोक्ने छैनन्। आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 पराजित गरेको छ। हिजो राति कोलकातामा पहिला ब्याटिङ गर्दै नाइट राइडर्सले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 247 बनाएको थियो। जवाबमा गुजरात टाइटन्सले 20 ओभरमा 4 विकेट गुमाएर 218 मात्र बनाउन सक्यो। कोलकाताका लागि फिन एलेनले सर्वाधिक 93 बनाए भने सुनिल नारायणले 2 विकेट लिए। सुनिल नारायणलाई प्लेयर अफ द म्याच घोषित गरियो। प्रतियोगितामा आज 2 म्याच खेलिनेछ। पन्जाब किङ्सले धर्मशालामा रोयल च्यालेन्जर्स बेङ्गलोरसँग दिउँसो 3:30 खेल्नेछ भने अर्को म्याचमा दिल्ली क्यापिटल्सले साँझ 7:30 राजस्थान रोयल्ससँग म्याच खेल्नेछ। मध्यप्रदेशको रतलाममा आज बिहान एउटा ठूलो रेल दुर्घटना हुनबाट जोगिएको खबर प्राप्त भएको छ। तिरुवन्तपुरम हजरत निजामुद्दिन राजधानी एक्सप्रेस ट्रेन नम्बर 12431 B1 कोचमा आग लागि भएको थियो। यो घटना बिहान 5:20 कोटा डिभिजनको लुनी रिचा र विक्रमगढ आलोट स्टेसनको बीचमा भएको थियो। रतलाम रेलवे डिभिजन जनसम्पर्क अधिकारी मुकेश कुमारले घटनामा कुनै हताहत नभएको बताएका छन्। रेलवे अधिकारीहरूले तुरन्तै प्रतिक्रिया दिँदै बिजुली आपूर्ति काटेको बताएका छन्। साथै प्रभावित B1 कोचलाई रेलबाट अलग गरिएको र कोचमा रहेका सबै यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएका छन्। यस घटनाका कारण केही रेलहरू प्रभावित भएका थिए भने आगलागीका कारणको अनुसन्धान भइरहेको छ। कङ्गोले पूर्वी प्रान्त इटुरीमा इबो लासासँग जोडिएको नयाँ प्रकोप बडी बुगो स्टेसनको चेतावनी दिएको छ। मृत्युदर उच्च भएकोले यस्तो फेलआउटको गम्भीर जोखिम पनि छ। राजधानी किनासासमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बोलाले बाडुगो स्टेसनको लागि कुनै पनि खोप र कुनै पनि विशेष उपचार उपलब्ध नभएको बताएका छन्। काङ्गोले शुक्रबार इटुरीमा इबोलियाको नयाँ प्रकोपको घोषणा गरेको थियो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: स्वागत छ सम्पूर्ण आदरणीय श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। त श्रोता, बिहानको 10:05 समय हो आइतबारको हाम्रो प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामाको। त कार्यक्रमको साथमा आज उपस्थित भएका छौँ हामी दुई, म चित्र अनि मेरो साथी
1: म दिपा।
0: त हामी दुईको तर्फबाट सबै सबैलाई
1: स्वागत।
0: गुड मर्निङ।
1: गुड मर्निङ।
0: नमस्ते।
1: नमस्ते।
0: त कार्यक्रमको आरम्भमै तपाईँहरूलाई हाम्रो फोन नम्बर एकपल्ट भनिदेऊ न त।
1: 0354299993317
0: त हाम्रो फोन नम्बर साथी दिपाले भनिहाल्यो, र झट्ट हामीलाई सम्पर्क गर्नुहोस्। र श्रोता, प्रत्येक सप्ताह नै फोन इन कार्यक्रममा हामी विभिन्न विषयहरूमा तपाईँहरूसित बातचित गर्ने गर्दछौँ। र आज वर्ल्ड हाइपर टेन्सन डे भएको उपलक्ष्यमा यस अवसरमा हाम्रो आजको विषय नै लिएर आएका छौँ, त्यो सानो कुरा जसले हामीलाई खुसी र आनन्द दिन्छ, तनावमुक्त र स्वस्थ जीवन प्रदान गर्दछ। त्यो यही विषयमा आजको हाम्रो कुराकानी रहनेछ, होइन साथी?
1: एकदमै चित्र। र खुलेर हाँस्नु, खुसी रहनु र तनाव कम लिनु उच्च रक्तचाप नियन्त्रण गर्नमा एकदमै सहयोगी हुन्छ। र त्यसैले आजको विषय पनि हामीले त्यस्तै लिएका छौँ कि त्यो सानो कुरा जसले हामीलाई खुसी र आनन्द दिन्छ, जसले तनावमुक्त र स्वस्थ जीवन प्रदान गर्नमा सहयोगी हुन्छ। त्यसैले जीवनका साना साना खुसीहरू नै हाम्रो स्वास्थ्यको लागि ठुलो औषधि बन्न सक्छ। त चित्र, आजको फोनको लाइन पनि खुल्ला भइसकेको छ, र हाम्रो श्रोताहरूलाई फेरि पनि एकपल्ट फोन नम्बर भनिदिउँ न त है।
0: हाम्रो फोन नम्बर रहेको छ 0354299993317। त आजको विषयमा साना साना खुसीका क्षणहरूले दैनिक तनाव कम गर्न मद्दत गर्छन्, किनभने यसो भनिन्छ, माइक्रो मुभमेन्ट मस्तिष्क र शरीरलाई छोटो विराम दिन्छ, हर्मोनल तनावको स्तर घटाउँछ र मनलाई फेरि सकारात्मकतिर लान्छ।
1: हो नि चित्र, उच्च रक्तचापलाई प्राय साइलेन्ट किलर पनि भनिन्छ। अत्याधिक तनाव, चिन्ता, रिस, मानसिक दबाव यसको मुख्य कारण हो। तर सानो खुसी, सकारात्मक सोच र आत्मीय सम्बन्धले हाम्रो मन मात्र होइन स्वास्थ्यलाई पनि राम्रो बनाउँछ। त आजको विषयमा हाम्रो श्रोता साथीहरूसँग यही विषयमाथि नै हामी कुरा गर्नेछौँ, र उहाँहरूसँग उहाँहरूको अनुभव, उहाँहरूको आत्मीय सम्बन्धको बारेमा पनि हामी कुराहरू साझा गर्नेछौँ। अनि चित्र,
0: त श्रोताहरूको फोनको प्रतीक्षामा हामी रहेका छौँ, र हाम्रो यो प्रथम कलर हामीसित जोडिनु हुँदैछ। हेलो।
2: हेलो दिदी, म मालबजारबाट अजय धनुकर भन्दैछु।
0: स्वागत छ अजय धनुकरजी तपाईँलाई आजको हाम्रो कार्यक्रममा।
1: आजको टपिक चाहिँ हामीले राखेका छौँ त्यो सानसानो हाम्रो जीवनको सानसानो कुरा जसले हामीलाई खुसी र आनन्द दिन्छ, त्यो विषयमा नै हामी कुरा गर्नेछौँ। र तपाईँलाई चाहिँ त्यो सानसानो, तपाईँलाई अलिकति हिन्दीमा अलिकति सजिलो हुन्छ भने, वो छोटी छोटी बातें जो हामी खुसी देती है, तनावमुक्त और स्वस्थ जीवन प्रदान करती है।
2: हाँ दीदी, तो इसके लिए मैं बोलूंगा जो अपने जीवन में बीत गई ना, जो खुशी खुशी छोटी छोटी बातें, जो मतलब खुशी के पल जो बीत गए उसे याद करें। मेरे ख्याल से वो बहुत अच्छा लगेगा मन को,
0: है ना? जो बीत गया है ना।
2: हाँ हाँ,
0: आने आने वाला पल के लिए भी तो खुश रहना चाहिए ना फिर।
2: हाँ, आने वाले के पल के लिए तो ऑटोमेटिक हम लोग जो बीत गया वो तो चलाएगी, और आने क्या आएगा हमको मालूम नहीं है, है ना। वर्तमान में हम लोग चलेंगे, खुशी रहने के लिए जो मतलब खुशनुमा बल पर दीप दिया उसको सोचे, मैं यही बोलूंगा।
0: ठीक है, ठीक है आज धनुकर जी, तो बहुत बहुत शुक्रिया कॉल करने के लिए और हमारा प्रथम कॉलर बनने के लिए।
2: हाँ दीदी, दो लाइन गुनगुनाऊं आपका
0: अवश्य अवश्य।

0: बहुत बहुत
1: बहुत
0: शुक्रिया
1: बहुत
0: जगजीत जी। जगजीत
2: जी,
0: आज तो हमारे श्रोताओं के साथ बात करना है, मतलब समय भी उतना नहीं रहेगा शायद, अगर समय मिलेगा तो ये गाना आपके लिए अवश्य हम सुनाएंगे, ठीक है?
2: ठीक है बहन जी, कोई बात नहीं।
0: ठीक है, शुक्रिया,
2: बात होगी यही बड़ी बात है।
0: थैंक यू, शुक्रिया,
2: थैंक यू बहन जी, धन्यवाद।
1: उहाँको विचार है, अब जीवन अहिले हामी आफैलाई पनि हेऱ्यौँ भने हामी ठुलो खुसीको लागि नै दौडिरहेका छौँ, तर हामीले त्यो सानसानो खुसीहरूलाई चाहिँ जुन हामीलाई सुख दिइरहेको छ सानसानो चिजहरूले त्यसलाई चाहिँ हामीले
0: ठुलो ठुलो खुसीले मात्रै हामी खुसी भएको अब होइन, मतलब सानो सानो खुसीलाई त हामीले यादै गर्दैनौँ होइन, तर सानो खुसीबाट नै हामीले ठुलो खुसी
1: प्राप्त गर्न
0: सक्छौँ, सुन्दर बनाउन सक्छौँ होइन। त यसरी नै अर्को कलर पनि हामीसित बात गर्नुको लागि आत्रिरहनु भएको छ है। हेलो,
1: हेलो,
3: नमस्कार,
0: स्वागत छ कार्यक्रममा,
1: हजुरको नाम?
0: आजको
1: विषयवस्तु सुन्नुभयो होला?
3: हजुर हजुर, एकदमै।
0: कस्तो लाग्यो आजको हाम्रो विषय?
3: हजुर, यो अब यस्तो खुसी सानो सानो चिजबाट खुसी लिनुको जुन यो विषय छ हजुरहरूको है, एकदमै यो राम्रो कुरो हो, किनभने हामीले हर कुरोलाई अब त्यो एउटा हेराइ माथि हुन्छ क्या, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भनेर हामीले हेराइ माथि हुन्छ, ऊ हर कुरोलाई एकदमै खुसी देखेर दिउनु सक्यौँ भने हामीलाई त्यो सानो सानो कुरोबाट पनि हामीलाई खुसी नै आइरहेको हुन्छौँ हामीले
1: है।
3: त्यो मात्रै हो, आफ्नो सोचाइ र हेराइलाई चाहिँ ठिक राख्नु पर्यो, अनि खुसीले गर्दा मानिसलाई अब हामी पनि अब त्यही हो, हामीलाई अब कतिवटा टेन्सनहरू हुन्छ, कतिवटा आत्मा यो जिन्दगीमा मान्छेको जीवनमा चलि नै रहन्छ,
1: हजुर, उता चढाउ त भइरहन्छ जीवनमा है,
3: हजुर, उता चढाउ एकदमै भइरहन्छ, तर यसलाई एउटा हरेक पक्षलाई सकारात्मक ढङ्गले हेर्ने र बुझेर चल्नु सक्यो भने हामीले हर कुरोबाट खुसी चाहिँ हासिल गर्न सक्छौँ जस्तो लाग्छ। हजुर
1: हजुर, सुन्नुहोस् न मनोजू, तपाईँलाई त्यो सानो कुरा खुसी दिने आनन्द दिने चाहिँ के होला, बताइदिनुहोस् न,
3: अहिले म रेडियो सुन्दैछु र मैले रेडियो भन्नु चाहेको चाहिँ होइन है, हुन चाहिँ म पहिलादेखि नै तपाईँको सानो हुँदादेखि नै त्यति बेला यो हाम्रो एफएम स्टेसनहरू थिएन, सर्टवेभ चल्थ्यो है, अनि मलाई चाहिँ किन हो यो अहिले त अब दुनियाँभरको मोबाइलहरू दुनियाँभरको यो उयोहरू छ है, माध्यमहरू छ, तर म चाहिँ त्यति बेलादेखि नै रेडियो सुन्ने गर्छु, अनि मलाई त्यस्तै टेन्सनहरू पऱ्यो खुसी हराउनु खोज्यो भनेदेखि म यो रेडियोमै भुलिने गर्छु, अनि साथै केही कामपट्टि लाग्छु क्या तपाईँको।
0: हजुर हजुर, त्यसो भए हाम्रो रेडियो रेडियो पनि तपाईँको लागि एउटा सानो खुसीको उयो नै हो, खुसीको माध्यम नै हो, हजुर, खुसी लाग्यो सुन्दा, हजुर
3: हजुर, यो सानोदेखि नै म सुन्ने गर्छु, अनि मलाई कुनै पनि आपद विपद त्यस्तो समस्या दुःख मनाउहरू भयो भने रेडियो खोलेपछि त्यसमा मनोरञ्जन पनि हुन्छ, साथै आफूहरूको पनि सुन्छु, कुराहरू सुन्न पाइन्छ,
0: यही हो नि त मनोजी, सानो सानो कुरामा हामीले खुसी खोज्नुपर्छ होइन।
3: हजुर,
0: एकदमै तपाईँसित बात गरेर एकदमै खुसी लाग्यो आज हामीलाई पनि, हामी दुईलाई पनि,
1: हामीलाई पनि श्रोताहरूसँग बात गर्दा त्यो आनन्द त्यो खुसी है,
0: हामी दुईले पनि आज गरिरहेका छौँ है, हामी दुईको पनि अहिले खुसीको क्षण भइरहेको छ।
3: हजुर, हामीलाई त्यही हो, किनभने हुनु चाहिँ यो फोन इन कार्यक्रम मात्रै होइन, अरू कार्यक्रमहरू पनि धेरै सुन्ने गर्छु, त्यसमा पनि मलाई मनपर्ने झन्
0: हजुर
3: यो कथा सारथी छ नि तपाईँको, यो कथा सारथी एकदमै मनपर्छ मलाई, अनि धेरै छ कार्यक्रमहरू सुन्ने गर्छु हजुर, अनि अरू साथीहरू पनि लाइनमा हुनुहुन्छ होला, हाम्रो शेखरजीलाई सम्झिन चाहन्छु, कल्याणजी, हाम्रो शान्ता दिदी हुनुहुन्छ, अनि हाम्रो साहिल देवान हुनुहुन्छ, उहाँहरू जति पनि सुन्ने श्रोताहरू हुन्छ सबैलाई सम्झिन चाहन्छु हजुर।
0: धेरै धेरै धेरै धन्यवाद मनोजी, यसरी हामीसित राम्रो कुराहरू गरेर हामीलाई पनि केही क्षणको लागि खुसी बनाइदिनु भयो, खुसी
1: भइरहेको।
0: यसरी नै आकाशवाणी खरसाङलाई माया गरिरहनुहोस् र हामीसित जोडिरहनुहोस् र सधैँ तपाईँको जीवन पनि खुसियाली रहोस्। धेरै धेरै धन्यवाद मनोजी। त भर्खरै हामीसित एकदमै नजिकको श्रोता जोडिनु भएको थियो होइन दिपा, उहाँ हुनुहुन्थ्यो छिमी देउरालीबाट मनोजी।
1: अर्को पनि हामीसित जोडिनु हुँदैछ।
0: हेलो
4: हेलो
0: नमस्कार,
4: राकेश बात कर रहा हूँ शिमला
0: से। जी स्वागत है आपका कार्यक्रम में।
4: जी जी बढ़िया है, बहुत बढ़िया है और बहुत अच्छा लग रहा है आप के साथ जुड़ना।
0: जी और आज का विषय, आज का टॉपिक भी आप ही के साथ जुड़ा है राकेश जी।
4: जी जी
0: मालूम है क्यों?
4: हाँ जी बोलिए।
0: आप ना हमेशा इतना खुश मिजाज होके बात करते हैं ना हमारे साथ, मतलब आपका जो बात करने का अंदाज है वो मुझको बहुत अच्छा लग रहा है। तो आज का विषय भी वही है। विषय क्या है दीपा बोल दीजिए?
1: वो छोटी छोटी बातें जो हमें खुशी देते है और तनाव मुक्त और स्वस्थ जीवन प्रदान करती है। तो
4: जी जी जी
1: आपके जीवन में वो छोटी बात क्या है जो आपको जीवन में खुशी और आनंद देते?
4: जी छोटी बात ये सबसे बड़ी बात है। छोटी बात ये है कि हमें छोटी बात पे जैसे कि किसी के साथ बात करना, किसी से मिलना, ये छोटी छोटी बात की खुशी होती है।
0: हमारे साथ बात करना
4: जी आपके साथ तो है ये। तो मैं इसमें एक बात और भी जोड़ना चाहता हूँ, लेकिन कुछ लोग जो है छोटी छोटी बातों पे खुशी किस में ढूंढते, जैसे मानो कि आपको कोई चीज मिल गई या किसी ने आपको चीज गिफ्ट कर दी तो उसमें आप जैसे कोई भी लोग जो है खुशी ढूंढते। लेकिन मैं ये समझता हूँ कि देखो वो जो हम वहाँ में चीज मिलती है वो तो हम खुद भी ला सकते हैं
0: जी।
4: तो उसमें क्या खुशी ढूंढनी है? तो खुशी ये है कि हमें जैसे खुशी वो नहीं चाहिए जैसे कि हमें कोई नया दोस्त मिला, नए दोस्त के साथ बात हुई और उन्होंने हमें कुछ ऐसी बात बताई जिसमें हमें फायदा हुआ, तो वो है छोटी खुशी। लेकिन ये नहीं कि किसी ने हमें कुछ क्या दिया क्या नहीं दिया उससे जो है छोटी छोटी बातों पे खुशी ये नहीं होती। खुशी होती कि हम किसी को सपोर्ट करें या हम आपको कोई सपोर्ट करा है, तो वो सबसे ज्यादा जो है छोटी छोटी बातों पे जो है खुशी।
0: आपको भी लगता है कि छोटी छोटी बातों से नहीं हमको खुशी मिलता है ना?
4: नहीं, छोटी छोटी बात नहीं। अब देखो मानो कि अगर आपको किसी ने गिफ्ट में कुछ दे दिया है ना, तो गिफ्ट में दे दिया तो आप लोग उसमें खुशी दूं, लेकिन वो खुशी नहीं होती है
0: जी।
4: ये तो हमें कोई ना दिन में पत्नी कौन कोई ना गिफ्ट पे कोई ना कोई देता है, कोई क्या देता था, वो तो हमें मिलता रहता है। अगर आप किसी फंक्शन में जाएंगे, अगर आपको सम्मान करेंगे, जैसे किसी सामान में आपको कपड़ा दे दिया, किसी सामान में आपको पैसे दे दिए, तो आप उसमें खुशी ढूंढना नहीं चाहिए। तो खुशी ये है कि जब मैं बड़ी उपलब्धि हमने हासिल की है वो खुशी का कारण होना चाहिए।
0: ओके आपको तो बड़ी उपलब्धि में खुशी चाहिए। ठीक है तो बहुत बहुत शुक्रिया राकेश जी बात करने के लिए हमारे साथ, और अगले सप्ताह भी हमारे साथ
1: बात करते रहेगा।
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो राकेशज्यू एकदमै सिमला, एकदमै सुन्दर जग्गाबाट सदैव हामीसँग यसरी नै खुसी भएर
1: खुसी गर्नुहुन्छ
0: एकदमै बोल्ने अन्दाज पनि एकदमै राम्रो लाग्छ है। दिपा अर्को कलर पनि जोडिनु हुँदैछ। हेलो
1: हजुर कहाँबाट
5: बोल्नुहुँदैछ?
1: हजुरको नाम?
5: मेरो नाम
0: आशिषजी हुनुहुन्छ खरसाङ गिद्ध पहाडबाट, स्वागत छ कार्यक्रममा।
1: आजको विषयवस्तु सुन्नुभयो होला?
5: विषयवस्तु त थाहा भएन,
0: कार्यक्रमलाई सुन्नु भएको थिएन क्या? एकदम आरम्भदेखि आज कार्यक्रमको प्रतीक्षामा हुनुहुन्थेन?
5: अहिले भर्खर सुन्नु भएर चाहिँ डायल गरेको।
0: आजको विषय के छ त भनिदेऊ न त.
1: आजको विषय चाहिँ हामीले राखेका छौँ. आज चाहिँ फर्स्टमा भन्नुपर्दा चाहिँ आज वर्ल्ड हाइपरटेन्सन डे र यसै अवसर पारेर चाहिँ हामीले विषय ल्याएका छौँ. त्यो विषय हो त्यो सानो कुरा जसले हामीलाई खुसी र आनन्द दिन्छ, जसले तनावमुक्त र स्वस्थ जीवन प्रदान गर्छ. र यस विषयमा नै हामी कुराहरू गरिरहेका छौँ हाम्रो श्रोता साथीहरूसँग. अनि तपाईँको पनि त्यस्तो केही सानो कुराले खुसी दिने
0: पलहरू
1: हामीसित साझा गर्न सक्नुहुनेछ.
5: यस्तो त केही पनि छैन सानो कुरोले खुसी दिने. कोही बेला अब त्यस्तो अपर्घट भइहाल्छ, कति बेला सानो कुराहरूले खुसी भइहाल्छु है. त्यस्तै
0: होइन तपाईँलाई हामीले डाइरेक्ट मतलब सानो कुन कुरा भन्नु खोजेको होइन, लेकिन हामीले जीवनमा सधैँ अब ठुलो उपलब्धिमा मात्रै खुसी भएको भन्छौँ कतिजनाले. जस्तै भर्खरै राकेशजीले पनि भन्नुभयो, तर हामीहरूले चाहिँ अब हाम्रो सानो सानो खुसीको क्षणहरूमा पनि खुसीलाई खोज्ने गर्छौँ होइन, मतलब खुसी हुने गर्छौँ.
1: कोही बेला हुन्छ नि अब नानीहरूको सानो हकले पनि अब हामीलाई अङ्गालो हाल्छ नानीहरूले, कोही बेला त्यसमा पनि हामीले खुसी पाउँछौँ है, आनन्द लाग्छ हामीलाई. त्यस्तो सानो पलहरू हुन्छ नि,
0: जस्तै अब तपाईँको मन पनि गीत सुन्नु पाउँदा खुसी हुनुहुन्छ होइन, त्यस्तै भनेको नि.
5: मलाई त्यस्तो खुसी दिने सानो सानो पलहरू चाहिँ के भने,
0: हजुर हजुर,
5: सबसे पहिला त अब मेरो छोराले
0: हजुर
5: मलाई सुत्ने बेलामा हग गर्दा गुड नाइट बाबा भन्दाखेरि न्यानो अनुभव
0: हुन्छ. हजुर, त्यो पनि तपाईँको लागि एउटा खुसीको छ.
5: होइन मलाई चाहिँ कस्तो भन्दाखेरि मलाई त्यो फिल भइरहेको थिएन कि त्यो एउटा पार्ट अफ लाइफ जस्तो भइरहेको छ है.

0: हजुर नमस्कार
1: नमस्कार, कहाँबाट को हुनुहुन्छ सर?
0: म पोख्रेबुङ सेलिमबाट एमबी ग्रुप बोल्दैछु।
1: एमबी ग्रुपज्यू पोख्रेबुङबाट, त भर्खरै हामी दुईजनाले भन्दै थियौँ कि कहाँबाट हुनुहुन्छ होला, टाढोबाट कि नजिकबाट। दिपाले भन्नुभयो कि नजिकबाट, एकदमै ठिक भन्नुभयो कि हाम्रो पोख्रेबुङ त नजिकै हो,
2: नजिकै हो
1: गुजरातबाट। त स्वागत छ तपाईँलाई एमबीज्यू कार्यक्रममा।
0: हजुर,
1: धेरै अन्तराल पछि बातचित हुँदैछ तपाईँसित है।
0: हजुर, लाइनमा त म लागि नै रहन्छु कि चल्दैन, तर मौका दिँदैन। अत्याधिक खुसी लाग्छ
1: क्यासरी
0: फेरि लाग्दाखेरि एकदमै खुसी।
1: टपिक पनि सुन्नुभयो?
2: हजुर, आजको टपिक सुन्नुभयो?
0: हजुर,
2: तपाईँको त्यो सानो क्षण, सानो पल तपाईँलाई केले खुसी दिन्छ त्यो साझा गर्नुहोस् न त हामीसित।
0: अब खुसी चाहिँ मलाई एउटा नम्बर खुसी के लाग्छ भनेदेखि, जुन व्यक्ति चाहिँ एकदम हँसिलो देखिन्छ नि, हँसिलो मोडमा गइदिएको जहिले बाटोघाटो मिल्दाखेरि पनि त्यस्तो खालको देख्दाखेरि मलाई आफै नानी लाग्छ क्या। कतिजना त नकिने पनि, उसले पनि किनेको जस्तो, मैले पनि किनेको जस्तो मुसुकै हाँस्छ, अनि आफू पनि मुसुकै हाँसिन्छ। अन्त त्यो देख्दाखेरि एकदम मलाई खुसी लाग्छ।
1: कतिजना
0: त्यसरी देख्दाखेरि हजुर भनेर कहाँबाट हुनुहुन्छ सोधखोज पनि हुन्छ,
1: सफरतिर
0: जानु पर्दाखेरि त्यो एकदमै खुसी लाग्छ। अनि पुरानो समयमा हामी त्यसरी साथीभाइहरू भेटेर गफ गर्ने गर्थ्यौँ, त्यति बेला मोबाइल सोबाइल भन्ने केही पनि थिएन। त्यति बेला रेडियोको एकदमै हामी युवावाणी कार्यक्रम गाउँ गाउँमा आएर रेकर्डिङ गरेर लाँदाखेरि त्यसको इन्तजारमा कति त्यो सुनिसकेपछि साथीभाइमा स्कुलमा पनि तपाईँको पनि सुनिन्छ त हौ भन्ने बातचितहरू हुन्थ्यो, सबै साथीहरू खोजिदिन्थ्यो। र अहिले चाहिँ अब यो मोबाइलको जमानामा त्यो मान्छेहरूले कति याद पनि गर्दैन, तर सबै कुरो पुरानो नयाँ सबै सम्झाउने बजाउने चाहिँ रेडियो नै हो।
1: मलाई
0: त्यो एकदमै खुसी लाग्छ,
1: रेडियो नै खुसीको माध्यम हो तपाईँको लागि पनि एउटा होइन?
0: हजुर, एकदमै खुसीको माध्यम। अनि हालमा चाहिँ मैले सानो खुसी भन्नुपर्दाखेरि चाहिँ यो मोबाइल वाट्सएपले गर्दाखेरि हाम्रो साथीहरू, एउटा साथीले कहाँबाट नम्बरहरू गर्दै लगेर वाट्सएप ग्रुप खोलेछ, कालिम्पोङमा बिचमै परेको डाक्टर चन्द्र कुमार छेत्रीले, अनि उहाँले वाट्सएपमा सबैलाई भन् मैले वाट्सएप ग्रुप खोलेको छु, साथीहरू सबैले आफ्नो आफ्नो नम्बर दिनु भन्दाखेरि हामीले नम्बरहरू दिनु। त्यसले गर्दाखेरि अस्ति मे 4 तारिकको दिन
1: सबै
0: साथीहरू हाम्रो ब्याचको धेर भएर यु युनियन ब्याच 1976 पोख्रेबुङ हाई स्कुल भनेर हामीले उसले खोल्दाखेरि अस्ति 4 तारिकको दिन सबै सल्लाह भएर कहीँ टाढोबाट पुरानो साथीहरू सबै भेट भएर हाम्रो गर्दै त नजिकै पर्छ, तामा खुसी भन्छ, सायद हजुरहरूले टुट्नु भएको होला। त्यहाँनिर हामी सुनखरी मित्रमा वान नाइट होल्ड गऱ्यौँ सबै साथीहरू, अनि साथीहरूले के गरेछ भने त्यो 50 वर्ष पहिलाको ब्ल्याक एन्ड व्हाइट पनि खोजेर कहाँबाट खोजेर एकदम नयाँ म्याप त्यो पनि हालेको रहेछ। त्यसले गर्दाखेरि त्यो अब हाम्रो लेडी साथीहरू त उनीहरूको आफू आफूलाई साथी लिएर रुवाभाषित भयो कता
1: खुसीको
0: हजुर। त्यो एक होल नाइट चाहिँ त्यहाँ गरेर भोलिपल्ट सबै छुट्यो, र यो अहिलेको पनि मलाई राम्रो लाग्दैन, खुसी नै लाग्यो।
1: किन
0: भन्दाखेरि 50 वर्षपछि भेटघाट हुँदाखेरि त्यहाँको जुन चाहिँ होमस्टेको जो कार्यकर्ताहरू थियो भनौँ न मालिकहरू,
1: उहाँहरू
0: खुसी हुनुभयो त्यो कुरो सुनेर सबै भन्नुभयो। अहिले त मैले जस्तो त कसैले गरेको थिएँ, तपाईँहरू फर्स्ट टाइम हो, यस्तो चाहिँ हामीले आज मात्रै चाल पाउने भनेर उनीहरू खुसी हुनुभयो क्या। त्यसले गर्दाखेरि मान्छेले चाहिँ आफू खुसी भइदियो भने चाहिँ अरूलाई खुसी देख्न सकिँदो रहेछ। त्यसले गर्दाखेरि मलाई चाहिँ
1: हजुर, त मनोजीको यो खुसीको क्षणको कुरा हामीले सुनेर हामीलाई पनि धेरै खुसी पनि लाग्यो है। हामीले पनि त्यो

0: कम्न आफ्नो बितेको पलहरू स्कुलको याद आयो सम्झ्यौँ है. तपाईँको कुराले एकदमै आनन्दित तुल्यायो हामीलाई पनि.
1: त एमबीजी हामीसित कार्यक्रममा जुडिनु भएको लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई. हुन्छ, सदैव हामीसित यसरी नै जुडिरहनुहोस् अनि खुसी रहनुहोस् है एमबीजी. हुन्छ, धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो हाम्रो पोखरीबुङबाट एमबी गुरुङज्यू. यसरी उहाँले आफ्नो सानो सानो खुसीको पललाई हामीसित आज साझा गर्नुभयो. कति खुसी पनि लाग्यो होइन दिपा, हामीले पनि हाम्रो पलहरूलाई सम्झ्यौँ होइन. तर धेरै सबै श्रोताहरूले नै आकाशवाणी खरसाङसित बात गर्नु पनि एउटा खुसीको
0: आनन्दको खुसीको
1: माध्यम मान्नु हुँदो रहेछ होइन.
0: हामीलाई आनन्द लागेर
1: आनन्द लाग्यो. यसरी हामी दुईजनालाई आज कार्यक्रम गर्नु पनि निकै आनन्द आइरहेको छ है.
0: हेलो,
2: पनि
0: हामीसित
1: हेलो. हजुर, हेलो.

0: हेलो
1: नमस्ते
0: जसरी जसरी गीतमा भन्यो आवाजी पहिचान हे भनेर त्यस्तै नै शान्तजीको आवाजले नै हामीले उहाँ हुनुहुन्छ हाम्रो शान्त दिदी नागरी फार्मबाट आज तपाईँको परिचय हामीले नै दियो है
1: हजुर हजुर मैले अब मलाई त अब हजुरहरूसँग भेटघाट भएको है हाम्रो दिपाजीसँग चाहिँ भएको छैन
0: म हजुरहरू
1: चाहिँ कस्तो हुनुहुन्छ त अहिले आवाजबाट यसो सुन्दा त एकदमै जाति कुशल हुनुहुन्छ होला
0: हामी दुईजना एकदम कल्याण राईज्यूको भाषामा हुनु त आज हाइपरटेन्सन डे अरे तर हामी त आज एकदमै खुसी भइरहेको छ हाम्रो श्रोताहरूसित यति राम्रो राम्रो कुराहरू सुन्नु पाउँदैछौँ हामी रेडियोलाई खुसीको माध्यम मान्नु हुँदो रहेछ होइन यस्तो कुराहरू सुन्दा आज हामी धेरै खुसी भइरहेको छौँ र यो आजको विषय पनि दिपाले साथी दिपाले सोचेर ल्याउनु भएको थियो होइन एकदमै खुसी लाग्यो क्या हामीलाई त
1: हजुर खुसी हो नि अब यो अहिलेको हजुरहरूको यो विषय वस्तु मलाई एकदमै राम्रो लाग्यो कि अब सानो सानो कुरामा हामी खुसी हुनुपर्छ नि त
0: होइन
1: ठुलो त सधैँभरि कहाँ पाउने सर्वप्रथम त आफै खुसी हुने कोसिस गर्नुपर्छ होइन खुसी खोज्न कहाँ जान्छौ तिमी खुसी त आफै भित्र
0: पाउँछौ
1: आफू तनाउदेखि मुक्त हुनुपर्छ अब त्यस्तो त भइरहन्छ नि त मान्छेको जीवनमा है र पनि त्यसलाई साइड लगाएर मेरो जबदेखि मैले होइन रेडियो सुन्नु थालेँ हजुरहरूसँग मेरो भेटघाट भयो आकाशवाणीमा म आएँ होइन यहाँदेखि म यति खुसी छु क्या अझै खुसी भइरहन्छु क्या दिनभरि हजुरहरूको कार्यक्रम सुन्छु अहिले पनि हजुरको रङ्गी बिरङ्गीको संसार होइन बिहारको भन्नु गुरुद्वारको पनि हिजो अस्ति हजुरले प्रसारण गर्नुभएको थियो अहिले हामी त घर बसी बसी हामीले नगएको नदेखेको ठाउँको विषयमा कस्तो सुन्नु पाउँछौँ मिठो मिठो गीतहरू रेडियोबाटै पाउँछौँ नि त खुसी अनि 100% नै 100% खुसी चाहिँ मैले रेडियोबाट नै पाएको छु आकाशवाणी
0: धेरै धेरै धन्यवाद शान्तजी
1: हजुर हजुर अनि हाम्रो इसाराज्यू हाम्रो छिरिङ डोमाज्यू पूर्णिमा प्रतिमाहरू हुनुहुन्छ उहाँहरूलाई म सम्झना छ मेरो सन्देश पुर्याइदिनुहोस्
0: उहाँले पनि तपाईँको सन्देश सुनिरहेर खुसी हुँदै हाँस्नुहुँदैछ होला
1: दोर्जे सर हाम्रो राजीव सर हाम्रो थुप्रै हुनुहुन्छ त्यहाँ योजना मोरा म्यामहरू हुनुहुन्छ हाम्रो विश्वज्यू सबिनाज्यू सविताज्यूहरूलाई म नमस्कार सम्झना भन्न चाहन्छु अरूलाई पनि समय दिनुपर्ने हुन्छ है अर्को सप्ताह फेरि भेटौँला
0: नमस्कार र एकदम राम्रो कुरा गर्नुभयो है शान्तजी आउनुभयो छोटो मिठो खुसीको पलहरू आज पनि गर्नुभयो हामीलाई खुसी दिएर जानुभयो है यसरी नै अर्को सप्ताह पनि जोडिनु होला शान्तजी र अर्को कलर पनि हुनुहुन्छ हामीसित हेलो हेलो
2: हेलो
0: हेलो हामीलाई सुन्दै हुनुहुन्छ
2: हजुर
0: तपाईँको नाम
3: शुभ नाम
0: नरेश प्रसाद सिंहजी कस्तो हुनुहुन्छ त हामीहरू पनि एकदमै ठिकै छौँ आजको टपिक
2: सुन्नुभयो
0: हजुर आजको तपाईँको पनि त्यस्तो पलहरू खुसी दिने सानो पल
3: के लाग्छ तपाईँलाई सानो पल
0: हामीसँग साझा गर्नुहोस् न
3: हजुर हजुर
0: एकदम एकदम तपाईँले एकदमै ठिक भन्नुभयो तपाईँलाई पनि त्यसो भए यो रेडियो सुनेर आनन्दित हुनुहुन्छ आकाशवाणी खरसाङ सुनेर
2: हजुर दिदी अनुपमा दिदी चित्रा दिदी अन्त दिपा दिदी अन्त ग्रिङ दिदी अन्त पूर्णिमा दिदी सबै प्रणाम चाहिला नमस्कार अन्त यो शान्ता तामाङ दिदी जसोदा बडी कनिना खलान बहिनी साहिल देवन सतीश पाण्डे अन्त कल्याण राय मिरिकबाट
0: हजुर नरेश
2: हजुर म बिदा माग्छु अरूलाई
0: पनि जान्नुहुन्छ हुन्छ हुन्छ
4: धेरै धेरै कल गरिदिनु भएकोमा र सबै साथीहरूले सुनिरहनु
0: भएको नरेशजीले चित्रजीलाई पनि भन्यो चित्रजी त यहीँ थियो है नरेशजीलाई मेरो तर्फबाट पनि नमस्ते धेरै धेरै धन्यवाद अर्को कलर जोडिनु हुँदैछ हामीसित
5: हेलो
0: हेलो
2: हेलो
0: हेलो
2: ओ पुछे खुशी मन में ना समाए फलक बंद कर लो कहीं फलक ही ना जाए छोटी छोटी बातों में बड़ी बड़ी खुशियाँ ढूंढना चाहिए हर एक शख्स को और बेसहारों की जो मदद करता है उससे बड़ी कोई और खुशी है ही नहीं इस दुनिया में प्यारे दीदी शिपा जी और कृष्णा जी मैं आपका रेगुलर मोहम्मद शरीफ आलसू अरिया बाजार से
0: जी नमस्कार
2: आपको भी नमस्कार आज का कॉफी आपने इतनी देर से कहाँ से पीके लाए जो कि मेरे मन में समा गई है
0: आज का विषय दीपा जी ने लेके आए
2: चलिए अगर इस तरह की विषय अगर आप हमेशा प्रसारित होता रहे आकाशवाणी पटना केंद्र से तो फिर चार चांद के बदले आप चांद लग सकते हैं
4: धन्यवाद शरीफ जी
0: हेलो
4: हेलो
2: हेलो
0: शरीफ जी तो सुनाई दे रहा है हमारा आवाज आपको
2: बिल्कुल बिल्कुल आपकी आवाज तो क्लियर आ रही है
0: आपका आवाज थोड़ा इको हो के आ रहा है ना तो थोड़ा प्रॉब्लम हो रहा है सुनने में
2: नहीं नहीं कोई प्रॉब्लम नहीं है
0: मैं हमको हो रहा है प्रॉब्लम हम वो बोल रहे हैं
2: तो हम तो थोड़ा घर से थोड़ा 10 कदम बाहर निकलने हुए बात कर रहे हैं रेडियो तो मेरा अभी बंद है
0: ठीक है तो शरीफ जी तो आपका मतलब छोटे छोटे खुशी का पल क्या है आपके लिए
2: मेरा खुशी तो यही है कि हम एक दूसरे की मदद करना सबसे बड़ी खुशी मेरा जिंदगी में यही है
0: जी
2: और इसके आगे तो मैं और क्या खुशियाँ खरीद सकता हूँ दूसरे की दुआएं अगर मिल जाए तो इससे बड़ी खुशी कोई और हो ही नहीं सकता
0: जी जी जी
2: मेरा ये बिंदु है शांता तामंग जी और शेखर जी अर्जुन प्रधान जी
0: जी
2: और मेरा ये बिंदु है पासंग लक्की जी उनको मेरा सलाम भेज दीजिएगा
0: एकदम एकदम शुक्रिया जी जी
2: हाँ
0: हेलो
2: इसी तरह से आप प्रोग्राम पेश करते रहिए हम श्रोताओं का हौसला को अफजाई करते रहे
0: एकदम शरीफ जी अवश्य अवश्य
2: आप सभी को मेरे ओर से शुक्रिया
0: जी जी जी शुक्रिया शरीफ आज जी
2: जी फरमाइए
0: शुक्रिया कॉल करने के लिए हम बोल रहे
2: चलिए आप अगर हमें शुक्रिया नहीं भी कीजिए तो हमें दम नहीं हम आपको शुक्रिया जरूर करेंगे
4: ठीक है शरीफ आरजू जी आगे भी ऐसे ही कॉल करते रहेगा
2: आप सभी खुश रहे अपनी खुशी में जिंदगानी गुजार रहे यही दुआ है मेरी
0: जी जी आप भी हमेशा खुश रहे शरीफ जी और ऐसे ही आकाशवाणी खरसांग को प्यार करते रहे और कॉल करते रहे ठीक है
2: मेरी सबसे बड़ी जिंदगानी तो आकाशवाणी खरसांग ही है हमें जो भी खुशी मिली अब तक तो मुझे
0: जी खुशी का मतलब खुशी का है पल आपका यही है कि आकाशवाणी खरसांग को सुनना और हमारे साथ बात करना ना
2: अरे सुनना ही नहीं पत्र भेजना और सभी कार्यक्रम को भी नियमित सुनना
4: ठीक है ऐसे ही सुनते रहेगा आकाशवाणी करसंग
2: जी जी हम तो
4: शुक्रिया शरीफ आरजू जी
2: ठीक है शुक्रिया आपको
0: नमस्ते शरीफ आरजीजी त हामीसित जोडिनु भएको हाम्रो कलर हुनुहुन्थ्यो अरेरिया रोजा खर बजारबाट शरीफ आरजीजी र आज त उहाँ पनि खुसी हुनुहुँदो रहेछ र हामीसित खुसी
4: लाग्यो है
0: बात गर्नुभयो एकदमै धेरै खुसी लाग्यो र यसरी नै समय पनि हामीसँग एकदमै कम्ती रहेको छ र छोटो छोटो हामीलाई कल गर्नुहोस् जोडिसक्नु भएको
4: श्रोता साथी आइसक्नु भएको छ हेलो
6: हेलो
4: हजुर
0: नमस्कार
6: आम्मा तपाईँहरूलाई त फायरिङ गर्दा आएको
0: फायरिङ गर्दा गर्दा लाग्यो अहिले तपाईको शुभ नाम र कहाँबाट हुनुहुन्छ त?
6: म तकदा क्यान्टोनमेन्ट दार्जिलिङबाट शेखर बोलेको।
0: भर्खरै तपाईँको नाम ठक्क सुनेको मात्रै थिएँ, शेखरज्यूले कल गर्नु भएन त भनेर सोचेको मात्रै थिएँ मैले।
6: म त फर्स्टमै मेरो फर्स्टमै कल लागेको थियो तर तपाईँले काट्नुभयो मेरो फोन।
0: ला माफ गर्नु होला, हामीले कल त कसैको काटेको छैनौ,
4: हामी सुरुदेखि नै उठाइरहेका
0: छौँ, सुरुदेखि उठाइरहेको छौँ, सायद नेटवर्क
6: भएको होला है। न्युज सुरु हुँदादेखि नै ट्राई गरेको थिएँ कि, त्यति बेला पनि ट्राई गरेको थिएँ।
0: यति त्यसलाई फल्स रिङ लागेको होला तपाईँकोमा,
4: तर केही छैन, हामीसित फेरि जोडिहाल्नुभयो है,
0: जोडिहाल्नुभयो होइन। आजको हाम्रो खुसीको पल हामीसित अब साझा गर्नुको लागि होइन, त आजको विशेष सुन्नुभयो होला?
6: हजुर विशेष सुने हो
0: हजुर।
6: अन्त आफूलाई सानोसानो खुसी राख्नुको लागि हाम्रो एउटा शरीरमा हर्मोन पनि हुन्छ, एउटा खुसी, त्यो हर्मोनले पनि हामीलाई रिलिज गर्छ त्यो खुसी पार्नुको लागि,
0: हजुर।
6: हाम्रो त मेन कुरो टाइममा सुत्नु, टाइममा उठ्नु, सबै कुरो टाइम फिजिकल एक्टिभिटी छ भने त्यो हर्मोन अटोमेटिक त्यो रिलिज भएर हामीलाई खुसी पनि लाग्छ क्या। अर्को कुरो अब बिहान बेलुका एकदम फौजी कसरत गर्नु पर्यो, अन्त टाइममा आलु पराठा पनि खानु पर्यो।
0: शेखरज्यूको लागि खुसीको क्षण त एउटा आलु पराठा पनि हो है, आलु पराठा खानु पनि खुसीको क्षण नै हो शेखरज्यूको लागि, होइन शेखरज्यू?
6: हजुर हो नि। अन्त अन्त भोले बाबाको नाम पनि जपन गर्नुपर्छ हो, अन्त त्यही त, अन्त रेडियोमा नाम आयो भने झन् खुसी भइगयो नि हो, तपाईँले मन पर्दो गीतहरू बजाइदिनु भयो भने त आमा
0: पलङ।
6: अन्त त्यो सब छ हो, अन्त अब अरू के भन्नु, अब अन्त असहाय मान्छेलाई अलिअलि सहायता गर्दा पनि उसको काम कतिवटा सक्सेस हुँदा नै आफूलाई खुसी लाग्छ।
4: हजुर, अरूलाई खुसी दिँदा नै पनि हामीलाई आनन्द भएर आउँछ नि त, हामीले पनि त्यो सुख पाउँछौँ, खुसी पाउँछौँ है।
6: कति अब मन अपसेट भएर बसेको व्यक्तिहरूलाई पनि अलिकति हामीले हँसाइदियो भने पनि त्यहाँबाट पनि हामीले अलिकति खुसी पाउँछौँ नि त।
0: जस्तै एमबीज्यूले भन्नुभयो नि, अब कोही अन्जान व्यक्तिलाई हामीलाई झट्ट बाटोमा भेट्यो, यस्तो हल्का हल्का हाँसिदियो भने पनि कति खुसी लाग्छ है, कति हुनुहुन्छ हाँस्नु हुँदैन त्यसलाई हामीलाई मनमा त लाग्छै लाग्छ होइन शेखरज्यू?
4: कोही बेला यस्तो हुन्छ नि, अन्जान मान्छेलाई भेट हुन्छ तर त्यो यस्तो आत्मीय भएर जान्छ है, त्यो सानो पनले पनि हामीलाई कति खुसी दिन्छ।
6: अन्त अब फोनबाट हामी कतिजना साथीभाइहरू बात मार्दा पनि आफूलाई खुसी लाग्छ, कसैको फोनहरू आउँदा पनि खुसी लाग्छ, दिनभरि फोन कसैको नआउँदा मन अलिकति
0: अलिकति फोन नआउँदा पनि अलिकति मनमा लाग्दो रहेछ है दिपा। यो कुरा त मैले पनि के भन्नु याद गरे
6: हिजो
4: हामीलाई त्यस्तै भइराखेको थियो। आज कति श्रोताहरूले हामीलाई फोन गर्नुहुन्छ होला, कतिले गर्नु हुँदैन होला,
0: मनमा टेन्सन पनि हुँदै थियो है, तर आज यति धेरै श्रोताहरूसित बात गर्नु पाएँ, त्यो पनि लाइन पनि एकदमै राम्रो होइन, राम्रोसँगले बातचित गर्नु पाएँ तपाईँसित, 11 जना श्रोताहरूसित हामीले आज बात गरिसक्यौँ होइन शेखरज्यू? धेरै धेरै धन्यवाद शेखरज्यू, यसरी नै हामीसित प्रत्येक सप्ताह पनि जोडिनुहोस्।
6: हजुर हुन्छ, म हरेक हप्ता नै जोडिनु खोज्छु हो, म जहीँ पनि बस्छु तपाईँहरूलाई त्यो सम्झना गर्छु सधैँ नै हो। अन्तखेरि आज चित्रा जिब्राहरू को आउनु भएको? ए हजुर हजुर। अन्त अब हाम्रो मित्रगणहरूमा हाम्रो मनोजीव हुनुभयो, यता हाम्रो एसके छेत्री बडालाई, सतीश पाण्डेज्यूलाई, हाम्रो कल्याणज्यूलाई, एक्काजीलाई, इच एन्ड एभ्री बडी
0: है, सबै सबैलाई हजुर,
6: आई रिमेन
0: सम्झना
6: रिगार्डिङ टु ऑल फ्रेंड्स,
4: उहाँहरूले पनि सुनिरहनु भएको होला तपाईँको सन्देश।
6: हजुर हुन्छ,
4: थ्याङ्क यू, हुन्छ धन्यवाद,
6: हुन्छ हुन्छ।
0: त हामीसित जोडिनु भएको थियो शेखरज्यू तकदा क्यान्टमेन्टबाट, श्रोता हामीसित
4: समय थोरै छ है,
0: झट्ट झट्ट हामीलाई फोन गरेर हामीसित सम्पर्क गर्नुहोस्। र आजको विषय एकदमै राम्रो लिएर आएछौ दिपा होइन, मैले पनि सोचेको थिइनँ कि आज ठिकै विश्व हाइपरटेन्सन दिवस पनि रहेछ, ठिकै हाम्रो विषय पनि तिमीले यति राम्रो खोजेर ल्यायो होइन, र यसरी श्रोताहरूसित आजको कुराकानीमा एकदमै खुसी पनि लाग्यो कि हामीलाई उहाँले धेरै माया पनि गर्नुहुँदो रहेछ आकाशवाणी खरसाङलाई। हेलो हेलो
5: गुड मर्निङ
0: गुड मर्निङ
5: ए म सिङ्गल सिमाना अञ्जन छेत्रीबाट बोलेको हो
4: हजुर नमस्कार
0: अञ्जन छेत्रीजी स्वागत छ कार्यक्रममा
5: आजको टपिक त राम्रो रहेछ तपाईँहरूको टपिक आज राम्रो रहेछ खुसी भनेको त अब खुसी भन्नु अब मान्छेले भन्छ नि हो खुसी देखेको कुरो खुसी आफ्नो मान्छेले देखेर भनेको कुरोहरू कसैले फल्दा जग्गा यस्तो रहेछ उस्तो रहेछ यस्तो भन्दा कसैले ध्यान लगाएर सुन्दा कसैले त अब हो कि त बिस्तारै अब म त पल्टने मान्छे हो तर रिटायर मान्छे हो अब हामीले त के देखौँ कति के देखौँ के गरेर आयो हो देखेको कुरो अब मान्छेलाई भन्छ आमा त्यहाँ त्यस्तो रहेछ उस्तो रहेछ भने त्यो मान्छे अब खुसी हुन्छ उसलाई पनि जाने जग्गामा जाने त्यस्तो हामीले अयोध्या गयो के अरे यस्तो अब यस्तो छ यस्तो छ यसरी जानुपर्छ यस्तो गर्नुपर्छ यस्तो हो उस्तो हो सबै देखेको कुरो भन्दा कतिले त एकदम ध्यान लगाएर यसरीको म पनि त्यहाँ जानुपर्ने रहेछ नि यस्तो यस्तो रहेछ उस्तो रहेछ अहिले चाहिँ कस्तो कस्तो के भइसक्यो
0: है
5: अरू मान्छेलाई कतिलाई त्यो विस्तृत भन्दाखेरि देखेको कुरो भन्दा खुसी अब आनन्द कति आउँछ हो त्यस्तो कुरोहरू पनि राम्रो कसैले ध्यान लगाएर हुन्छ त्यस्तो कुराहरू त खुसी मान्छेलाई आनन्द हुन्छ नि जाने कुरो अब राम्रो कुरोमा जाने भन्दा राम्रै कुरा त भन्छ देखेको कुरा त भन्छ हो त्यस्तो कुराहरू तपाईँको सबै बातको निर्णय सबले आज टाढो टाढोबाट फोन गर्नु भएको रहेछ बहुत धन्यवाद सबलाई मैले त्यही भन्नु पनि अब म त भनि तपाईँलाई
0: समय पनि थोरै हुन्छ अञ्जनज्यू हामीसित समय पनि एकदमै थोरै रहेको छ र यसरी हामीलाई कल गरिदिनु भयो धेरै धेरै धन्यवाद अर्को सप्ताह पनि हामीसित जोडिनु होला अञ्जनज्यू हुन्छ धेरै धेरै धन्यवाद त उहाँ हुनुहुन्थ्यो एकदमै नजिकबाट सिङ्गल सिमानाबाट अञ्जनज्यू त यसरी भने नि अघि दिपा अब खुसीको पलहरूले चाहिँ हर्मोनहरूलाई हर्मोनको कुरा पनि गर्नु भएन त्यसले मात्रै यस्तो क्षणहरूले चाहिँ डोपामिन र एन्डोर्फिन जस्ता खुसीका हर्मोन हुन्छ अरे कि त्यसलाई उत्प्रेरित गर्छन् अरे जसले तनाव चिन्तालाई शान्त गर्न मद्दत पनि गर्छ अरे यसरी नै आजको विषय त एकदमै राम्रो लिएर आएछौ
4: सधैँ हाम्रोमा के छैन भनेर चाहिँ गुनासो गर्छौँ होइन तर कहिले कहिले आफूसित के छ भनेर त्यो सो त्यसको हिसाब किताब गऱ्यो भने नि हामीसित यति बिघ्न खुसी हुने हाम्रो मुहारमा मुस्कान ल्याउने क्षणहरू हुन्छ है त्यो कारणहरू भेटिन्छ जसले चाहिँ हामीले व्यवस्था गरिरहेका छौँ है हामी चाहिँ त्यसरी नै अब जिन्दगी एकदमै छोटो छ अब यसमा रिसाएर दुखी भएर बिताउनु होइन है सानसानो कुरामा रमाउन सिकौँ आफूसित
0: आफूसित के छैन तर के छ त्यसमा नै खुसी आनन्दसँग बस्ने हामीले प्रयास गर्नुपर्छ त यसरी नै कुराकानी गर्दा गर्दै हामी कार्यक्रमको अन्तमा आएका छौँ र आज हामीसित जोडिनु भएको हाम्रो कलरहरू हुन्थ्यो अजय धनुकरजी मालबजारबाट जगजितज्यू एकदम पन्जाबबाट हुनुहुन्थ्यो साथै चिम्नी देउरालीबाट मनोजज्यू सिमलाबाट प्यारो राकेशजी हुनुहुन्थ्यो आशिषज्यू खरसाङ गीता पहाडबाट गुजरात एकदमै टाढोबाट हुनुहुन्थ्यो धीरजज्यू पनि पोखरेबुङबाट हुनुहुन्थ्यो एमबी गुरुङ शान्त दिदी हाम्रो नागरी फार्मबाट नरेश प्रसादज्यू ठाकुरगञ्ज बिहार अररिया रोजखरबाट सारिफ आर्जज्यू तकदा क्यान्टोनबाट शेखरज्यू र हाम्रो अन्तिम कलर हुनुहुन्थ्यो अन्जान छेत्रीज्यू।

0: ढुङ्गेल सिमानाबाट।
1: र यसरी नै हाम्रो कार्यक्रम सुचारू रूपमा हाम्रो श्रोताहरूसम्म पुर्याउनमा सहयोग गर्नुहुने हाम्रा प्राविधिक मित्रहरू हुनुहुन्छ, सिएल ब्राह्मण, सचिन लोहागन अनि सुरज प्रधानज्यू, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि हामीलाई एकदमै प्रसारण सहयोगी हाम्रो मित्र हुनुहुन्छ नमिता गुरुङ, उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद भन्छौँ। र अब हामी कार्यक्रमको अन्ततिर आयौँ, अब हामीसँग समय छैन भने पनि हुन्छ है चित्र,
2: र जाँदा जाँदा श्रोताहरूलाई भन्न चाहन्छु कि अबको केही समयमा ठिक 11 बजी हामी आकाशवाणी दिल्ली केन्द्रबाट तपाईँहरूलाई हामी कार्यक्रम पोस्ट बक्स नम्बर 111 रिले गरी सुनाउनेछौँ। त प्रतीक्षा गर्नुहोस् कार्यक्रमको, साथै जोडिरहनुहोस् आकाशवाणी खरसाङ सित, साथै हामी दुई
1: म दीपा
2: अनि म चित्रलाई पनि कार्यक्रमबाट विदा दिनुहोस्। साथै आकाशवाणी खरसाङलाई सधैँ माया गर्नुहोस्। नमस्ते।

0: レソール。
1: ババヌカレショール。
0: あれババショールないソールソールソール。

हामी बोलिरहेछौँ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि हामीलाई सुनिरहनु भएको छ। र म कार्यक्रम सहयात्री अनुपमा यहाँहरू समक्ष उपस्थित भइसकेकी छु विविध प्रस्तुतिहरूको साथमा। त आकाशवाणी खरसाङ सुनिरहनुभएका तमाम श्रोताहरूमा हार्दिक अभिवादन टक्र्याउँदै आजको यस दिवाकालीन अधिवेशनको प्रस्तुति तपाईँको अनुरोधमा सुनाइरहेछौँ। र कार्यक्रममा यहाँहरूले लेखी पठाउनुभएका गीतहरूको अनुरोधहरू सुनाउने क्रममा प्रथम गीत स्वीकार्नुहोस् श्रोता, गोलमाल चलचित्रबाट, गोलमाल रिटर्न चलचित्रबाट शेखर अनि स्नेहा पन्तको युगल स्वरमा।

श्रोताहरूले सुन्नुभएको भर्खरै यस गीतको संगीत रहेको थियो प्रीतमको अनि शब्द रहेको थियो समीरको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू यस प्रकार छन्। गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्ता, भोलु निलो, विशाल राज अनि वंशराज। अररिया रजकर बजारबाट शरीफ आर्जु, मोहसिन नवाब, शबाब सरफराज, अफजल। मेन रोड रानीगंजबाट नुसरत जानम, फरजाना अनि शाहना। मेन रोड जोकीहाटबाट सौम्या, नाजमी, रुकैया, रिहाना। पुस्तकालय रोड फारजबिसगंज बिहारबाट समूह प्रसाद गुप्ता, कुन्ती देवी, नन्दकुमार गुप्ता। सिरुबारी खरसाङबाट सुषमा सिंह, संयम करुणा सिंह। डुमाराम खरसाङबाट शकुन खवास, संगम शरण, बिघा सम्प्रदा र सक्षम। त्यसै गरी सिटोङ दुई अप्पर मामरिङबाट सारिका शेर्पा, याङजी शेर्पा, तारिका, तृष्णा, शक्तिमा र राधा शेर्पा।

र श्रोता कार्यक्रमको अघिल्लो गीत यहाँहरूलाई सुनाइरहेछौ के अनि यस साहित्यको स्वरहरूमा शब्द रहेको छ निलेश मिश्राको।

श्रोताहरूले भर्खरै सुन्नु भएको गीतको निम्ति अनुरोध पठाएका छन् हाम्रा श्रोताहरूले। मालदिरामबाट सुषमा, सुनिल, सुषम, सरिता, सौरभ, सौम्या अनि देशमान राई। त्यसै गरी रानीहिटी राजबारी दार्जिलिङबाट कोमल थापा,

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा र कार्यक्रम तपाईँको अनुरोधमा लिएर यहाँहरू समक्ष उपस्थित छौँ। अघिल्लो गीत यहाँहरूलाई सुनाइरहेछौँ मर्डर टू चलचित्रबाट हर्षित सक्सेनाको स्वर अनि सङ्गीतमा शब्द रहेको छ सईद क्वाद्रीको।

त श्रोता, कार्यक्रम तपाईँको अनुरोधमा यति नै गीतहरू सुनाउन सक्यौँ र यस गीतको अन्त साथै कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यतिमा नै सम्पन्न हुँदछ। श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा र अबको क्रममा प्रस्तुत छ पाश्चात्य कार्यक्रम मेलोडी टाइम।

0: अब सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले सर्वोच्च अदालत न्यायाधीशको संख्या संशोधन अध्यादेश 2026 मार्फत मुख्य न्यायाधीशका अतिरिक्त सर्वोच्च अदालतमा न्यायाधीशको स्वीकृत संख्या 33 बढाएर 37 पुर्याउने निर्णय गर्नुभएको छ। कानून अनि न्याय मन्त्रालयको अधिसूचना अनुसार यस अध्यादेश मार्फत सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या अधिनियम 1956 संशोधन गरिएको छ। यो संशोधन गरेसँगै मुख्य न्यायाधीश सहित सर्वोच्च अदालतका न्यायाधीशको संख्या बढेर 38 पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको स्वीडेनको गोथेनबर्गको आफ्नो 2 दिवसीय भ्रमण आजदेखि सुरु हुनेछ। श्री मोदीको भ्रमण स्वीडेनका प्रधानमन्त्री श्री उल्फ क्रिस्टनसनको निमन्त्रणामा हुँदैछ। 2018 श्री मोदीको स्वीडेन भ्रमणदेखि दुई देशबीचको सम्बन्ध केवल क्रेता विक्रेताको मात्र होइन तर साझा मूल्यहरू, एक अर्काको भलाइ, औद्योगिक समृद्धि र साझा विकासद्वारा पनि जोडिएका छन्। स्वीडेन विश्वको सबैभन्दा नवीन अर्थव्यवस्थाहरूमध्ये एक हो र गोथेनबर्ग स्वीडेनको औद्योगिक र नवीनता केन्द्र हो। अर्कोतर्फ भारत ठूलो संख्यामा डिजिटल प्रतिभा र स्टार्टअपको घर हो जसले दुई देशहरूबीच प्राकृतिक तालमेलको लागि अवसर प्रदान गर्दछ। भारतले हर्मुजको जलडमरूमा व्यावसायिक जहाजहरूमाथि आक्रमण अस्वीकार्य भएको बताएको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरिशले भने कि चालक दलका सदस्यहरूलाई लक्षित गर्नु र जहाजहरूको स्वतन्त्र आवागमनमा बाधा पुर्याउनु उचित हुनु सक्दैन। श्री हरिशले विश्वव्यापी ऊर्जा सम्बन्धी संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकमा यो बयान दिएका हुन्। केही दिन अघि ओमनको तटमा भारतीय झण्डा भएको जहाजमा आक्रमण भएको थियो। सोमालियाबाट आएका सबै 14 चालक दलका सदस्यहरूलाई ओमानी अधिकारीहरूले उद्धार गरेका थिए। यस वर्षको सुरुमा खाडी क्षेत्रमा द्वन्द्व सुरु भएदेखि दुई अन्य भारतीय झण्डा भएका जहाजहरूमा पनि आक्रमण भइसकेको हो। दिल्ली मेट्रोले निजी सवारी साधनको सट्टा मेट्रोको प्रयोगलाई प्रोत्साहन गर्न थप रेलहरू चलाउनेछ। दिल्ली मेट्रो अनुसार ऊर्जा र वित्तीय बचत र वातावरण संरक्षणमा मेट्रोको भूमिकालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। यो प्राप्त गर्न प्रत्येक सोमबार 24 थप रेलहरू सञ्चालन गरिनेछ। बहुमूल्य धातुहरूमा भारी सीमा शुल्क लगाएको केही दिनपछि सरकारले चाँदीको आयातमा प्रतिबन्ध लगाएको छ। विदेश व्यापार महानिदेशालयले एक सूचनामा बताएको छ कि सुन र प्लेटिनम, चाँदीसहित चाँदीको आयातको नीतिलाई स्वतन्त्रबाट प्रतिबन्धितमा परिमार्जन गरिएको छ। सरकारले बुधबार बहुमूल्य धातुहरूमा आयात शुल्क 6% बढाएर 15% गरेको थियो। प्रतिबन्धित श्रेणीमा पर्ने वस्तुहरूको आयातका लागि सरकारी लाइसेन्स आवश्यक पर्दछ। आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 पराजित गरेको हो। हिजो राति कोलकातामा पहिलो ब्याटिङ गर्दै नाइट राइडर्सले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 247 बनाएको थियो। जवाबमा गुजरात टाइटन्सले 20 ओभरमा 4 विकेट गुमाएर 218 मात्र बनाउन सक्यो। कोलकाताका लागि फिन एलनले सर्वाधिक 93 बनाए भने सुनिल नारायणले 2 विकेट लिएका हुन्। सुनिल नारायणलाई प्लेयर अफ द म्याच घोषित गरियो। प्रतियोगितामा आज 2 म्याच खेलिनेछ। पन्जाब किङ्सले धर्मशालामा रोयल च्यालेन्जर्स बेङ्गलुरूसँग 3:30 खेल्नेछ भने अर्को म्याचमा दिल्ली क्यापिटल्सले 7:30 राजस्थान रोयल्ससँग म्याच खेल्नेछ। इन्द्रप्रस्थ ग्यास लिमिटेड आइजिएलले आज कम्प्रेस्ड नेचुरल ग्यास सिएनजीको मूल्य 1 रुपियाँले बढाएको छ। मूल्य वृद्धिपछि दिल्लीमा 1 किलोग्राम सिएनजीको नयाँ दर 80.09 रुपियाँ र गाजियाबाद अनि नोएडामा 78.70 रुपियाँ भएको छ। गुरुग्राममा 1 किलोग्राम सिएनजीको नयाँ दर 84.12 रुपियाँ रहेको छ। यस हप्ताको सुरुमा आइजिएलले सिएनजीको मूल्य 2 रुपियाँले बढाएको थियो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा 2:40 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ 103.5 मेगाहर्समा। र अबको क्रममा सुनाइरहेछ श्रोता तिब्बती कार्यक्रम।
2: नमस्ते थुलंगा वासिन गन्जु लेरिम थे छाजिन तर निगुं जि छाजु जिक दा कामंगा ने नि पर शॉर्ट वेव कि मीटर शिप जि शेजि दा के सुरु शिप जि शेगु किलो अस दन दो नि जे सुरु थम बा थंग या मीडियम वेव कि मीटर जे चुमी के दा किलो अस चे दो शिप जि शिप जि जे मीटर खा शि जु थे थुयु कामंगा जु ने रिन सेन ख्से

Thank you.

Thank you.

Yeah.

0: अहिले श्रोताहरूले सुन्नुभयो अनिता गुरुङको स्वरमा आधुनिक गीतको प्रस्तुति। शब्द अनि संगीत रहेको थियो सुरज मोक्तानको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट, साथै 103.5 मेगाहर्जको तरङ्गमा। र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुगिरहनु भएको छ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाको लागि पहिलो चरणको काम 5 राज्यमा सुरु भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 मेको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। आइपिएल क्रिकेटमा आज हुने पहिलो म्याच पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरू बीच खेलिनेछ। अनि मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बङ्गालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री

0: फ्री नम्बर 1800-11-7800-मा कार्यक्रमको लागि आफ्ना विचार र सुझावहरू पठाउन सक्नेछन्। यी सुझावहरू नरेन्द्र मोदी एप तथा माई गभ ओपन फोरम मार्फत पनि दिन सकिनेछ। श्रोताहरूले 1922 मिस कल गरेर तथा एसएमएस मार्फत प्राप्त लिङ्क प्रयोग गरेर सोझै प्रधानमन्त्रीलाई सुझावहरू पठाउन सक्नेछन्। सुझावहरू आगामी 29 मेसम्म स्वीकार गरिनेछ। आन्ध्र प्रदेशमा एक भारत श्रेष्ठ भारत अभियान अन्तर्गत युवा सङ्गमको छैटौँ चरण हिजो सुरु भएको छ। तिरुपति जिल्लाका जिल्लापाल डाक्टर एस वेङ्कटेश्वरले जिल्लाको येरेपेदुस्थित भारतीय प्रौद्योगिकी संस्थान आइआइटीमा यसको उद्घाटन गर्नुभयो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सांस्कृतिक आदान बौद्धिक विकास र राष्ट्रिय एकतालाई प्रवर्धन गर्नु हो। यस अवसरमा आइआइटी तिरुपतिका निदेशक प्रोफेसर केएन सत्यनारायणले यस कार्यक्रमले विद्यार्थीहरूलाई देशको सांस्कृतिक विविधता र सम्पदा बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो। केन्द्रीय शिक्षा मन्त्रालयद्वारा आयोजित यो कार्यक्रम आगामी 27 मेसम्म जारी रहनेछ। भारतीय संस्कृति परम्परा र राज्यको प्रगतिको बारेमा बुझ्न विद्यार्थीहरूले आन्ध्र प्रदेशका मन्दिर ऐतिहासिक स्थल र महत्वपूर्ण विकास केन्द्रहरूको भ्रमण गर्नेछन्। सहभागीहरूले अमरावती चन्द्रगिरी किल्ला र राज्यका औद्योगिक प्रतिष्ठानहरूको पनि भ्रमण गर्नेछन्। यी विद्यार्थीहरूले 21 मेमा श्रीहरिकोटामा रकेट प्रक्षेपणको प्रत्यक्षदर्शी पनि बन्नेछन्। भारतले हर्मुजको जलडमरुमा व्यावसायिक जहाजमाथि आक्रमण अस्वीकार्य भएको बताएको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरिशले भने कि चालक दलका सदस्यहरूलाई लक्षित गर्नु र जहाजहरूको स्वतन्त्र आवागमनमा बाधा पुर्याउनु उचित हुन सक्दैन। श्री हरिशले विश्वव्यापी ऊर्जा सम्बन्धी संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकमा यो बयान दिएका हुन्। केही दिन अघि ओमनको तटमा भारतीय झण्डा भएको जहाजमा आक्रमण भएको थियो। सोमालियाबाट आएका सबै 14 चालक दलका सदस्यहरूलाई ओमानी अधिकारीहरूले उद्धार गरेका थिए। यस वर्षको सुरुमा खाडी क्षेत्रमा द्वन्द सुरु भएदेखि दुई अन्य भारतीय झण्डा भएका जहाजहरूमा पनि आक्रमण भइसकेको थियो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खर्सेङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: रुसको राजधानी मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणमा 3 जनाको मृत्यु भएको छ। रुसले यो 1 वर्षभन्दा अधिक समयपछि मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको बताएको छ। मस्को नजिकैको खिम्कीमा ड्रोनले घरमा प्रहार गर्दा 1 महिलाको मृत्यु भएको छ। पोगोरेल्की गाउँमा निर्माण स्थलमा ड्रोनको अवशेष खस्दा 2 पुरुषको मृत्यु भएको छ। धेरै भवन र पूर्वाधारमा पनि क्षति पुगेको छ। मस्कोका मेयर सेर्गेई सोबियानिनले रातभरि भएको आक्रमणमा लगभग 12 जना घाइते भएको बताएका छन्, जसमध्ये धेरैजसो सहरको तेल रिफाइनरी नजिकै थिए। रुसले मस्को तर्फबाट आइरहेको 81 ड्रोनहरू खसालेको दावी गरेको छ। यो आक्रमण किवमा भएको ठूलो रुसी मिजाइल र ड्रोन आक्रमणको केही दिनपछि भएको हो, जसमा लगभग 24 जनाको मृत्यु भएको थियो। नेपालका पर्वतारोही कामी रिता शेर्पाले 32 पल्ट सगरमाथा चढेर इतिहास रचेका छन्। 56 वर्षीय कामी रिता सबैभन्दा धेरै पल्ट सगरमाथा आरोहण गर्ने शेर्पा हुन्। नेपालको कोशी प्रान्तको सोलोखुम्बु जिल्लामा जन्मिएका कामी रिताले पहिलोपल्ट 1994 सगरमाथा आरोहण गरेका थिए। यसैबीच पर्वतरानी नामले चिनिने लाक्पा शेर्पाले लगातार 11 पल्ट सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिलाको रूपमा आफ्नो रेकर्ड पनि बनाइराखेकी छिन्। दिल्ली मेट्रोले निजी सवारी साधनको सट्टा मेट्रोको प्रयोगलाई प्रोत्साहन गर्न थप रेलहरू चलाउने निर्णय गरेको छ। दिल्ली मेट्रो अनुसार ऊर्जा र वित्तीय बचत र वातावरण संरक्षणमा मेट्रोको भूमिकालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। यो प्राप्त गर्न प्रत्येक सोमबार 24 थप रेलहरू सञ्चालन गरिनेछ। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता, रोकथाम, पहिचान अनि नियन्त्रणलाई बढावा दिन हो। यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ। नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस्। रेल मन्त्रालयले त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा लागेको आगोको उच्च स्तरीय अनुसन्धानको आदेश दिएको छ। आज बिहान लगभग 5:15 कोटा रेलवे डिभिजनको नागदा नजिकै त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा आग लागि भएको थियो, जसमा गार्ड डिब्बा र एसी 3-टियर कोच समावेश छन्। मन्त्रालयले डिब्बाको सुरक्षा प्रणालीको कारण रेल स्वत रोकिएको बताएको छ। दुई डिब्बालाई तुरन्तै छुट्याइएको थियो र घटनामा कुनै पनि यात्री घाइते भएका छैनन्। रेलवेले डिब्बाहरूमा रहेको आगो निभाउने प्रणालीको अनुसन्धान सुरु गरिसकेको छ। आइपिएल क्रिकेटमा आज दुई म्याच खेलिनेछ। आज हुने पहिलो म्याच पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरू बीच धर्मशालामा दिउँसो 3:30 खेलिनेछ भने दोस्रो म्याच दिल्ली क्यापिटल्स अनि राजस्थान रोयल्स बीच बेलुकी 7:30 खेलिनेछ। टेनिसमा युक्रेनको एलिना स्वितलोलिना इटालियन ओपनको महिला सिङ्गल्स उपाधि जित्न सफल बनेकी छन्। एलिनाले फाइनलमा अमेरिकाकी कोको गफलाई पराजित गरेकी छन्। प्रतियोगिताको पुरुष वर्गको फाइनलमा आज इटलीको ज्यानिक सिनरको भिडन्त नर्वेको क्यास्पर रुटसित हुनेछ। यो म्याच भारतीय समय अनुसार राति 8:30 सुरु हुनेछ। थाइल्यान्ड ओपनको पुरुष युगल स्पर्धामा सात्विक साईराज रन्की रेड्डी र चिराग सेट्ठीको जोडीले रजत पदक जितेका छन्। फाइनलमा उनीहरू इन्डोनेसियाको लियो रोली कोर्नाडो र डेनियल मोर्थिन विरुद्ध 21-12, 25-23 पराजित भएका छन्। मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बङ्गालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, दक्षिण कर्नाटकको भित्री भागहरू, तमिलनाडु, पुडुचेरी, कराईकल, केरल, माहे अनि लक्षद्वीपमा भारी वर्षा हुन सक्नेछ। आगामी दुई दिनसम्म बिहार, छत्तिसगढ, झारखण्ड, मध्य महाराष्ट्र, मराठवाडा, ओडिसा, रायलसीमा, तटीय आन्ध्र प्रदेश, तेलङ्गाना, कोङ्कण, गोवा, उत्तराखण्ड, हिमाचल प्रदेश अनि उत्तर पूर्वी राज्यहरूमा बिजुली चम्कन साथै तीव्र गतिमा हावा तथा तुफानको सम्भावना रहेको छ। मध्य प्रदेशमा भोलिसम्म लूको स्थिति रहनेछ। प्रस्तुत छ एक रिपोर्ट।
3: मौसम विभाग के अनुसार आज रतलाम, खरगोन और खंडवा में तेज लू चलने की संभावना है और तापमान 44 डिग्री के पार जा सकता है। इसके अलावा इंदौर, उज्जैन, सागर, रीवा, छतरपुर समेत प्रदेश के दर्जन भर से ज्यादा जिलों में लू का असर बना रहेगा। मौसम वैज्ञानिकों ने लोगों को दोपहर 12-3 के बीच जरूरी काम होने पर ही घर से निकलने की सलाह दी है। साथ ही दिन भर पर्याप्त पानी पीते रहने और शरीर को हाइड्रेट रखने की अपील भी की है। मौसम विभाग के मुताबिक 19 मई तक प्रदेश के अधिकांश हिस्सों में भीषण गर्मी का दौर जारी रहेगा। आज कहीं भी बारिश का अलर्ट नहीं है। अभिनव गोयल, आकाशवाणी भोपाल।
0: यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नु भइरहेको छ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाका लागि पहिलो चरणको काम 5 राज्यमा सुरु भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 तारिकको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। आइपिएल क्रिकेटमा आज हुने पहिलो म्याच पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरू बीच खेलिनेछ अनि मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बङ्गालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
4: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ र अबको क्रममा सुनाइरहेछौ लोक प्रस्तुति मानसिंह मुक्तानको स्वरमा।

समय अहिले ठीक अपराह्न 3 बजिरहेछ श्रोता हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र अबको क्रममा सुनाइरहेछौं केही हिन्दी चलचित्रका गीतहरू

0: जेन्टलम्यान
1: लभ यात्रा चलचित्रबाट भर्खरै सुन्नुभयो श्रोताहरूले यस गीतलाई नकाश अजिज अनि मधुवन्ती बागचीको युगल स्वरमा।

चलचित्र थम्माबाट अहिले भर्खरै सुन्नुभयो यस गीतलाई। रश्मित कौर जिगर अनि सरियाको स्वरहरूमा शब्द थियो अमिताभ भट्टाचार्यको अनि सङ्गीत रहेको थियो सचिन जिगरको।

यापानको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ। सितारे जमिन पर चलचित्रबाट अब यो अर्को गीत सिद्धार्थ महादेवन, शंकर महादेवन अनि दिव्य कुमारको स्वरहरूमा।

0: साथिया चलचित्रबाट सुन्नुभयो भर्खर यस गीतलाई। साधना सरगम मुर्तजा खान, कादिर खान अनि एआर रहमानको स्वरमा यसमा संगीत रहेको थियो। एआर रहमानको अनि शब्द थियो गुलजारको। र श्रोता, अब समय भएको छ समाचारको, त सुनाइरहेछौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले हिजो गुवाहाटीको जीएस रोड स्थित स्लाइस स्मल फाइनान्स ब्याङ्कको भारतको पहिलो एआई सञ्चालित फिजिकल ब्याङ्किङ शाखाको उद्घाटन गर्नुभयो। मुख्यमन्त्रीले राज्य सरकार अनि स्लाइस स्मल फाइनान्स ब्याङ्क बीच साझेदारीलाई एउटा सार्थक सहयोग बताउनुभयो, जो राज्यमा वित्तीय समावेशनलाई बलियो बनाउनेछ। उहाँले भन्नुभयो, शाखाको उद्देश्य विभिन्न वर्गहरूको ग्राहकहरूको निम्ति ब्याङ्किङ सेवाहरूलाई अधिक सुलभ, सुविधाजनक अनि समावेशी बनाउनु रहेको छ। असममा मन्त्री अतुल बोराले पञ्चायत तथा ग्रामीण विकास विभागको जिम्मेवारी सम्हाल्नु भएको छ। विभागको कार्यभार सम्हाल्ने बित्तिकै उहाँले राज्यको विकासलाई गति दिने उद्देश्यका साथ 100 दिने कार्ययोजना लागू गर्ने घोषणा गर्नुभयो। पदभार ग्रहण गरेपछि मन्त्रीले शनिबार राति विभागीय अधिकारीहरूसँग बैठक गरी विभिन्न योजना र परियोजनाहरूको समीक्षा गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रमा चलिरहेको विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन र समयबद्ध कार्यान्वयनमा विशेष जोड दिनुभयो। कार्यक्रममा बोल्नुहुँदै श्री बोराले राज्यको विकासका लागि उपलब्ध कोषको उचित र पारदर्शी उपयोग सुनिश्चित गरिने बताउनुभयो। उहाँले पञ्चायत र ग्रामीण विकास विभाग मार्फत जनकल्याणकारी योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाइने बताउनुभयो। उहाँले विभागीय अधिकारीहरूलाई राम्रो समन्वय र दक्षताका साथ काम गर्न निर्देशन दिँदै 100 दिने कार्यक्रम सफल बनाउन आग्रह समेत गर्नुभयो। वरिष्ठ पत्रकार ध्रुव महन्त पुनः असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माको प्रमुख प्रेस सचिवको रूपमा नियुक्त भएका छन्। यस सम्बन्धमा शनिबार राति आधिकारिक घोषणा गरिएको थियो। नवजित पाटगिरीलाई पुनः मुख्यमन्त्रीको सञ्चार, जनसम्पर्क तथा शिष्टाचार विभागको अफिसर अन स्पेसल ड्युटी ओएसडीमा नियुक्त गरिएको छ। मुख्यमन्त्री कार्यालयको सञ्चार समन्वय प्रणाली, जनसम्पर्क गतिविधि र सञ्चार प्रणालीलाई थप सुदृढ बनाउने दिशामा प्रदेश सरकारका यी महत्त्वपूर्ण प्रशासनिक निर्णयहरू महत्त्वपूर्ण मानिँदैछ। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्यमा देशको एकमात्र राष्ट्रिय खेल विश्वविद्यालयको स्थापनाको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको सराहना गर्नुभयो। मुख्यमन्त्रीले कौत्रुक स्थित विश्वविद्यालय परिसरको भ्रमण गरी बुनियादी ढाँचा विकास कार्यहरूको प्रगतिको समीक्षा गर्नुभयो। यस अवधि राष्ट्रिय भवन निर्माण निगमको अधिकारीहरूले मुख्यमन्त्रीलाई परियोजनाको स्थितिसित अवगत गराए। नयाँ परिसरमा सम्बन्धित सदस्यहरूको निम्ति 8 आवासीय इकाइहरू अनि एउटा बहुउद्देश्य खेल हल समावेल हुनेछ। संवाददाताहरूसित बातचित गर्नुहुँदै श्री सिंहले भन्नुभयो, विश्वविद्यालयमा लगभग 1300 विद्यार्थीहरूको प्रवेश क्षमता हुनेछ अनि परियोजना यस वर्षको अन्तसम्म पूरा हुने आशा गरिएको छ। असममा अनलाइन धोखाधडीको अर्को घटना सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा आफूलाई प्रतिष्ठित व्यापारी, ठेकेदार वा अधिकारीको रूपमा प्रलोभन देखाएको आरोपमा बारपेटा पुलिसले एक कथित ठगलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितु रोय एवं धर्मेश्वर रोय रहेको पुलिसले जनाएको छ। आरोप छ कि उनीहरूले फेसबुकमा नकली पहिचान बनाएर एक युवतीलाई सम्पर्क गरेर उक्त युवतीको विश्वास जितेपछि विभिन्न बहानामा युवतीबाट बिस्तारै लगभग 10 लाख रुपियाँ ठगेको। घटनाबारे उजुरी पाएपछि बारपेटा पुलिसले अनुसन्धान सुरु गरी अभियान मार्फत आरोपीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट आरोपीहरू विरुद्ध राज्यका विभिन्न पुलिस चौकीमा भारतीय दण्ड संहिताको धारा 420 अन्तर्गत 22 बढी मुद्दा दर्ता गरिएको छ। पुलिसको अनुसार आरोपीहरूले लामो समयदेखि सामाजिक सञ्जालमा विभिन्न नकली पहिचान बनाएर ठगी गर्दै आएका थिए। अहिले पुलिस घटनाको विस्तृत अनुसन्धानमा जुटिसकेको छ। गुवाहाटीमा दिसपुर पुलिसले चोरीको मामिलामा दुई अलग अलग अभियानहरूको क्रममा चारजनालाई पक्राउ गरेको छ। पुलिसले आज बताएको छ, क्षेत्रमा चलाएको अभियानको क्रममा सुबोध नायक बिहार, अशरफ अली गुवाहाटी अनि कस्तव बोरालाई चोरीको मामलामा पक्राउ गरिएको छ। आरोपीहरूलाई चोरी गरेको एल्युमिनियम अनि कपर वायर बाहेक पानीको पाइप अनि अन्य सामग्रीहरूको साथ एबिसीको तरुण नगर क्षेत्रबाट पक्राउ गरिएको हो। अर्को एउटा अभियानको क्रममा एलपिजी सिलिन्डरको साथ एकजना चोरलाई पक्राउ गरिएको छ, जसको पहिचान सुब्रत सिंह 35 लालमाटीबाट को रूपमा गरिएको छ। उक्त व्यक्तिबाट 3 स्कुटी र 2 चोरी भएका एलपिजी सिलिन्डरहरू बरामद गरिएको थियो। पुलिसले दुवै मुद्दामा छुट्टा छुट्टै एफआइआर दर्ता गरेको छ र पक्राउ परेका चारजनासँग सोधपुछ जारी राखिरहेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: श्रोता, समय अहिले ठिक अपराह्न 3:20 भइरहेछ र अबको क्रममा कार्यक्रम विश्वमा हामी सुनाइरहेछौँ।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा यहाँलाई स्वागत छ। श्रोता महानुभावहरू, सायद तपाईँलाई थाहा होला कि केही समय अघि मैले विशेष गरी बुढेसकालमा प्राय मात्रामा देखिने एउटा बिमारी भन्न सायद नमिल्ला, त्यो के हो भने भुल्ने अथवा भुलिने। हजुर, भुल्ने अथवा भुलिने। हामीले यदि घरमा नै भनौँ या गाउँ छिमेकमा रहेका हाम्रा वयस्क वृद्ध वृद्धहरूलाई राम्ररी हेऱ्यौँ भने तीमध्ये धेरैले एउटै कुरो घरिघरि दोहोऱ्याइरहेको, हामीले भनेको कुरो एकैछिनमा बिर्सिएको अनि साथै आफूले राखेको चिज धुइधुई खोजेको देख्छौँ। हजुरहरूले यस्तो स्थितिमा रहेका हाम्रा वृद्ध वृद्धहरू याद गर्नुभएको होला। यस्तो हुनलाई अङ्ग्रेजीमा डिमेन्सिया भनिन्छ, नेपालीमा सोझो रूपमा भन्नु हो भने भुलिने रोग। यसै सम्बन्धी मैले पछिल्लो गएको अङ्कमा केही जानकारी राखेका थिएँ भने आज त्यसको दोस्रो भाग प्रस्तुत गर्दै यसबारे विस्तृत जानकारी राख्ने प्रयास गरिरहेको छु। ल त श्रोता महानुभावहरू, अब सिकार्नुहोस् यसबारे केही जानकारी।
3: जो डिमेंशिया है वो बेसिकली तो बड़ी उम्र के लोगों की ही बीमारी है। 65 के आसपास लगभग 5-7% लोगों को हो जाता है, उसके बाद हर 5-10 साल पे वो परसेंटेज डबल होती रहती है। आप बात करेंगे तो 80 के ऊपर तो लगभग 20-30% 40% लोगों को कुछ ना कुछ डिमेंशिया का कंपोनेंट रहता है। इसमें रिस्क फैक्टर एज तो है ही है, उसके अलावा जो रिस्क फैक्टर रहते हैं कि कुछ लोगों को रिपीटेड हेड इंजरी हो, स्मोकिंग, एल्कोहल, न्यूट्रिशन के प्रॉब्लम, स्ट्रोक होना, ये सारे फैक्टर भी ट्रिगर कर देते हैं। फैमिली हिस्ट्री होना भी कुछ केसेस में इम्पोर्टेंट हो जाता है।
2: कुनै मानिसको उमेर 60 वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई डिमेन्सिया नामक मानसिक रोग लागेको हुन सक्छ। यो रोग लागेपछि सम्झने, आफन्तजनहरूलाई चिन्ने, उनीहरूको नाम सम्झने, सरसफाई, नुहाई धुवाई तथा दिसा पिसाब गर्ने जस्ता पहिले गर्दै आएका महत्त्वपूर्ण काम गर्ने शक्ति क्षीण हुँदै जान्छ। यो रोग प्राय 60 वर्ष उमेर पछि मात्र लाग्छ र जति उमेर बढ्दै गयो डिमेन्सिया हुने सम्भावना अझ बढ्दै जान्छ। प्राय 65-70 वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना लगभग 1% हुन्छ भने 90-95 वर्षकालाई यो रोग हुने सम्भावना लगभग 10% हुन्छ। यद्यपि डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने यो समस्या हो। मस्तिष्कमा रोग नलागेका 90 वा 100 वर्षका वृद्ध वृद्धामा पनि डिमेन्सियाका लक्षणहरू देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा स्मृति भ्रंश भन्ने रोग 3000 वर्षभन्दा पहिलेदेखि नै छ, जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको हो। मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने, कुनै कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने, ठिक बेठिक कुराको निर्णय लिने आदि काम गर्छ। त्यसैले हिसाब गर्न सक्ने, आफू कुन ठाउँमा छु, कस्तो अवस्थामा छु, आफ्नो घर डेरामा कुन कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने र आफूले भन्न खोजेको कुरा सही शब्द चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ। तर डिमेन्सिया रोग लागेपछि यस रोगका लक्षणहरू बिस्तारै देखिन थाल्छन् र अलिअलि गर्दै बढ्दै जान्छ। रोग बढिसकेपछि यस्ता कार्यहरू मस्तिष्कले गर्न सक्दैन र विभिन्न लक्षणहरू देखिन थाल्छ।
4: And research shows music can help patients with dementia connect to the present, even if remembering names or finding the right words is difficult.
5: Music is processed in so many areas of the brain. It's lighting up the memories. It's attaching itself to these associations. It's bringing about the mood change and the sensory activity that occurred when I first heard that melody.
4: It works so well that music therapy is part of the program for dementia patients at the Sherrill House in Boston.
6: It does bring them to life. It makes them more interactive with you, and that's a very big plus, I think.
4: Special sessions are offered late in the afternoon when dementia symptoms often worsen. The National Institutes of Health points out that several studies on music therapy in people with Alzheimer's have shown improvement in agitation, depression, and quality of life. Basil says he believes music not only helps the residents, but their families as well.
6: This was told to me many times, like, this is the only time I can come and see my mom or my dad. And be able to see them communicating, not necessarily with me, but with you, with the other residents, with music.
4: As for what type of music is best, experts say any music that has special meaning for the individual works.
2: अब डिमेन्सियाका लक्षणहरू बारे केही जान्ने प्रयास गरौँ।

0: डिमेन्सिया रोग लागेपछि मानिसमा विभिन्न किसिमका लक्षणहरू देखिन्छन्। गर्दै आएको काम बिगार्दै जाने र पछि गर्न नसक्ने अवस्थामा पुग्ने, परिवारका सदस्यको नाम सम्झन पहिले कुनै कठिनाइ नहुने, गरेकोमा रोग लागेपछि बिर्सिरहने र सम्झाए पनि एकैछिनमा बिर्सिने, पैसा, गरगना, साँचो वा कागजपत्रहरू राखेको ठाउँ प्रायःजसो बिर्सिने र घन्टौँ खोजी गर्नुपर्ने, तर कहिलेकाहीँ बिर्सने जो कोइला पनि हुनसक्छ, यसलाई रोग मानिँदैन। समय तथा स्थानको ज्ञान हराउने, महिना, बार, गते आदि जस्ता कुरोको सम्झना हराउने, आफै बस्दै आएको ठाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने, रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने र बारम्बार खाना माग्ने, आफ्नै छोराछोरी, बुहारी, नाता नातिनीलाई नचिन्ने, हजुर तपाईँ भनेर सम्बोधन गर्ने, आफ्नै परिवारका सदस्यलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि, सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नै सामान लुकाउने आदि। डिमेन्सियाका बिरामीमा देखिने सबैभन्दा ठुलो लक्षण एकचोटि देखिँदैन, सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ र रोग बढ्दै गएपछि थप लक्षणहरू अझ बढ्दै जान्छ। डिमेन्सिया धनी, गरिब, महिला, पुरुष, जुनसुकै जात जाति र भाषाभाषीका मानिसलाई हुनसक्छ। डिमेन्सिया रोग हो भन्ने बुझ्न नसक्दा हाम्रो समाजमा यसलाई बुढेसकालको लक्षण मान्ने गलत सोचाइ अथवा धारणा छ। मानिसलाई किन यस्तो रोग लाग्छ भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धान भएका छन्। डिमेन्सिया हुने कारणहरू धेरै छन्, तीमध्ये लगभग 70% बिरामीलाई अल्जाइमर्स रोगको कारण हुने गरेको छ। अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो। डिमेन्सिया हुन सक्ने अन्य कारणमा अत्याधिक मदिरा सेवन, एचआइभी एड्स, पोषण तत्त्वको कमी र मस्तिष्कमा रक्त सञ्चार राम्रो हुन नसक्नु आदि मुख्य हुन्। डिमेन्सिया रोग लागिसकेपछि उपचार गरेर पुरै निको हुने सम्भावना कम हुन्छ।
1: अब सामान्यतया के हुन्छ भने हाम्रो उमेर सँगसँगै हाम्रो यो सम्झने बिर्सने कुराहरू चाहिँ हाम्रो सम्झन सक्ने भनौँ न, नयाँ कुरा सिक्न सक्ने क्षमता भनौँ न, त्यो चाहिँ हाम्रो बिस्तारै कम हुँदै जान्छ। बाल्यकालदेखि हामी जब युवा हुन्छौँ त्यो बेलामा हाम्रो सम्झने शक्ति, याद गर्न सक्ने क्षमता पछिल्लो दिनहरूमा चाहिँ, हुर्किँदै गएको दिनहरूमा चाहिँ त्यो कम हुँदै जान्छ। त्यो यहाँहरूले सबैले आफ्नो जीवनकाललाई याद गर्नुहोस् होइन, बाल्यकालमा गरेको अथवा स्कुल लाइफमा गरेको कतिपय कुराहरू चाहिँ अझै पनि एकदमै याद हुन्छ भने अहिले पछिल्लो दिनमा गरेको कुराहरू हामीलाई त्यति धेरै याद हुँदैन। जसरी यसरी बुझ्नुहोस् न, एउटा कम्प्युटर हामीले जब किनेर ल्याउँछौँ त्यसको हार्ड ड्राइभ अथवा स्टोरेज क्यापेसिटी एम्प्टी हुन्छ, त्यो बेलामा कम्प्युटरले जति छिटो स्टोर गर्न सक्छ र जति छिटो काम गर्न सक्छ त्यो ड्राइभ भरिँदै गएपछि त्यो स्लो हुँदै जान्छ नि, ब्रेन पनि त्यस्तै हुन्छ।
0: अब डिमेन्सियाको निदान, धेरैजसो डिमेन्सियाका बिरामीहरूमा सुरुमा बिर्सने, आफूले गर्दै आएको काम गर्न कठिनाइ हुने र रिसाउने लक्षणहरू देखिन्छन्। यस्ता लक्षणलाई परिवारजनले बुढेसका लागेर होला भनेर सामान्य रूपमा लिन्छन्। रोग निकै बढिसकेपछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ। सुरु सुरुमै रोगको निदान हुन सके केही औषधिको प्रयोग गरेर रोकथामसम्म गर्न सकिन्छ। रोग बढिसकेपछि औषधिले रोकथाम गर्न त्यति सकिँदैन, त्यसैले रोगको निदान छिटो हुन सके राम्रो हो। परिवारले पनि डिमेन्सिया रोग लागेको जानकारी पाएपछि के कसरी स्याहार सुसार गर्न सकिन्छ भन्नेबारे ध्यान दिने वा तयारी गर्नुपर्छ। रोगको निदान भनेकै बिरामीको सम्झना शक्ति ठिक छ कि छैन भनेर चिकित्सकले गर्ने परीक्षण हो। यसको निदान गर्दा अन्य कुनै रोगका कारण हो कि भनेर खोजी नीति गर्नुका साथै रगत आदिको परीक्षण गर्ने गरिन्छ। उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको पनि हुनसक्छ भने उपचारपछि निको हुन्छ। अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरण शक्ति हराउँदै गएको हो भने यकिन भएपछि मात्र बिरामीको स्याहार सुसारमा ध्यान दिनुपर्ने कुराबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ।
2: And we all have the potential to call this forth and to help us be the whole human beings we are, no matter how many neurons are working in our brains.
3: And it doesn't always have to involve singing. Simply making sound, the most primitive form of communication, can be transforming.
2: This is the world in which people with dementia live. They can't plan ahead. They can't remember the recent past. But they can create music moment by moment by moment and bring out the beautiful inside them and bring it to others with whom they have difficulty communicating.

लौ त श्रोता महानुभावहरू, विश्वमा हामीको आजका अङ्कमा हामीले स्वास्थ्य विषय लिएर कुरा गर्दा विशेष रूपमा हामीले हाम्रा बुढेसकालमा देखिने जुन चाहिँ रोग हुन्छ, बिमार हुन्छ, उहाँले स्मरण शक्ति हराउने यानि कि डिमेन्सियाबारे केही जान्ने प्रयास गर्यौँ र यसको लक्षणहरूबारे पनि हामीले जान्ने यहाँ प्रयास गर्यौँ। साथमा हामीले अन्तमा आजको यो विश्वमाविको कार्यक्रममा डिमेन्सियाको लक्षण अथवा यसमा निदान कसरी गर्न सकिन्छ त्यसबारे पनि चर्चा गर्दा गर्दै अहिलेलाई भने विश्वमाविको कार्यक्रमबाट बिदा माग्ने समय भएकोले आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार, समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा म तपाईँहरूलाई स्वास्थ्य जानकारी अन्तर्गत कुपोषणबारे केही जानकारी दिनेछु, साथै यसको कारण अनि उपायहरूबारे पनि बताउनेछु।

लामो समयसम्म शरीरलाई आवश्यक सन्तुलित आहार नपाउँदा कुपोषण हुन्छ। कुपोषणको कारण बालबालिका तथा महिलाको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउनुका कारण उनीहरू सजिलै धेरै रोगको शिकार हुन्छन्। त्यसैले कुपोषणको बारेमा जानकारी हुन अति आवश्यक छ। कुपोषण सामान्यतया पर्याप्त सन्तुलित आहारको कमीको कारण हुन्छ। बालबालिका र महिलामा हुने अधिकांश रोगको मूल कारण नै कुपोषण हो। महिलामा रक्त अल्पता वा गलगाँड वा रिकेट्स वा रातो अन्धोपन र बालबालिकामा पनि अन्धोपन कुपोषणको साइड इफेक्ट हुन्। यसबाहेक अन्य 50 रोगहरू छन् जुन अपर्याप्त वा असन्तुलित खानाले लाग्ने गर्दछ। अब कुपोषणलाई कसरी थाहा पाउने त? मानव शरीरले लामो समयसम्म सन्तुलित आहारको आवश्यकता तत्त्व नपाउँदा निम्न लक्षणहरू देखा पर्ने गर्छ जसले

विकसित देशको तुलनामा विकास उन्मुख देशहरूमा बढी छ। यसको मुख्य कारण गरिबी हो। पैसाको अभावमा गरिबले दुध, फल, फुल, घिउ जस्ता पर्याप्त पौष्टिक वस्तुहरू किन्न सक्दैनन्। कसै कसैले अनाज एक्लै खुवाउन मुस्किलले सक्षम हुन्छन्। तर गरिबीसँगै अर्को प्रमुख कारण चाहिँ अज्ञानता र अशिक्षा पनि हो। विशेष गरी गाउँ र ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश मानिस सन्तुलित आहारको बारेमा सचेत नभएकाले नै आफ्ना बालबालिकाहरूको खानामा अति आवश्यक वस्तु समावेश गर्दैनन्, जसले गर्दा उनीहरू आफै पनि यो रोगबाट पीडित हुन्छन् अनि कुपोषणको शिकार बन्छन्। यी बाहेक अन्य केही कारण हो यस प्रकार छन्। गर्भावस्थाको समयमा लापरवाही। भारतमा प्रत्येक 3 गर्भवती महिलाहरूमध्ये 1 कुपोषणको शिकार एनिमियाबाट ग्रस्त हुन्छन्। हाम्रो समाजमा महिलाहरू आफ्नो खानपानमा ध्यान दिँदैनन्, जबकि गर्भवती महिलालाई थप पौष्टिक खाना चाहिन्छ। उचित पोषणको अभावको कारण गर्भवती महिलाहरू आमाहरू आफै रोगको शिकार हुने मात्र होइन तर गर्भमा रहेको बच्चालाई पनि कमजोर र रोगको चपेटामा पार्ने गरेको छ। प्राय महिलाहरू आफैले सम्पूर्ण परिवारलाई खुवाएर छोडेको सुक्खा खाना खान्छन्, जुन उनीहरूको लागि अपर्याप्त हुन्छ। समय सही आहार नपाउँदा बालबालिकालाई समयमै सही आहार दिनु उपयुक्त हुन्छ। बालबालिकाको आहारमा लामो अन्तराल हुनुहुँदैन, प्रत्येक 2 घन्टामा खाना दिनुपर्छ।

अब आउँ कुपोषणदेखि बाँच्ने केही उपायहरूबारे जानकारी लिउँ। स्वस्थ खानपानको सेवन। कुपोषणदेखि बाँच्न स्वस्थ खाना लिन अत्यन्त जरुरी छ, जसमा फल, हरियो रातो सब्जी, प्रोटिन अनि पौष्टिक खाना सामेल छ। खानपान सही समयमा लिनुपर्छ। डेरी उत्पादहरूको सेवन गर्नुपर्छ, जस्तै दुध, दही, पनिर आदिलाई आफ्नो खानपानमा सामेल गर्नुपर्छ, किनकि यसले हाम्रो शरीरलाई पौष्टिक तत्त्व प्रदान गर्दछ। हामी बेसी गुलियो, तेल बेसी युक्त खानादेखि टाढा बस्नुपर्छ, किनकि यसमा क्यालोरीको मात्रा अधिक हुन्छ अनि पौष्टिकतामा भने कमी आउँछ। खनिज पदार्थ अनि विभिन्न भिटामिन युक्त भोजनको सेवन हामीले गर्न अति जरुरी छ। त्यस्तै प्रकारले अधिक मात्रामा हामीले दिनहुँ पानी पिउने बानी गर्नुपर्छ। नियमित व्यायाम, समयमा सुत्ने बानी बसाल्नुपर्छ। चुरोट, तम्बाकु आदिदेखि हामी टाढा बस्नुपर्छ। कुपोषणबारे आफूले पनि जानकारी लिने, अरूलाई पनि यसबारे जागरुक बनाउने। अन्तमा भन्नुपर्दा, कुपोषणलाई साधारणतः एउटा समस्या मानिन्छ जो साना साना नानीहरूदेखि लिएर ठुला बडालाई समेत हुन्छ। भन्नुपर्दा अधिक मात्रामा यो नानीहरूमा देखा पर्छ। कुनै पनि नानीहरू तब कुपोषित बन्छन् जब तिनीहरूले पर्याप्त मात्रामा प्रोटिनयुक्त पौष्टिक आहार पाउँदैनन्। कुपोषण दुई प्रकारको हुन्छ, एउटा रहेको छ अल्पपोषण र अर्को रहेको छ अतिपोषण।

0: कोठामा जान्छु, तिम्रो महक अनुभव गर्छु, तिमी हुन्नौ। बगैँचामा जान्छु, फुलमा तिम्रो मुस्कान देख्छु, तिमी हुन्नौ। अगेनीको आगो भएर मन बल्छ, तप्किनीको पानी भएर आँसु खस्छ। मेरो त्यो भाषा न भैँले बुझ्छ, न भित्ताले बुझ्छ।
1: यो आकाशवाणीको नेपाली प्रसारण सेवा। अब सुनौ आकाशवाणीको समाचार।
2: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नुहुनेछ। गृह एवं सहकारिता मन्त्री अमित शाहले यान्त्रिक मेधा अनि डिप टेक्नोलोजी नै भविष्यको अर्थव्यवस्थाको मुख्य आधार हुने बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो अनि युगाण्डामा इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय समुदायको लागि आपत स्थिति घोषित गरेको छ। आइपिएल क्रिकेटमा आजको पहिलो म्याच हाल पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरू बीच चलिरहेको छ अनि मध्यप्रदेशमा भीषण लूको प्रकोप जारी छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नुहुनेछ। श्री मोदीले स्वीडेनका प्रधानमन्त्री श्री उल्फ क्रिस्टेन्सनसित व्यापार, स्वच्छ प्रविधि अप्नाउने, कृत्रिम बुद्धिमत्ता, उदयमान प्रविधिहरू, स्टार्टअपहरू, लचिलो आपूर्ति श्रृङ्खलाहरू, रक्षा, अन्तरिक्ष, जलवायु परिवर्तन, न्यूनीकरण र जनता जनता सहकार्यको विषयमा वार्ता गर्नुहुनेछ। दुई नेताले युरोपीय आयोगका अध्यक्ष सुश्री उर्सुला भोन डेर लियनसित युरोपीय उद्योग सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री मोदीको संयुक्त अरब अमिरात र युरोप भ्रमणको यो तेस्रो चरण हो। गत वर्ष भारत र स्वीडेन बीचको व्यापार 7 अरब 75 करोड अमेरिकी डलरको रहेको थियो। भारतमा वर्ष 2000 र 2025 बीचमा स्वीडेनको निवेश 2 अरब 80 करोड अमेरिकी डलरभन्दा अधिक थियो। श्री मोदीको गत 2018 भ्रमणले यो साझेदारीलाई अझ सशक्त बनाएको अनि सतत भविष्यको लागि संयुक्त नौप्रवर्धनको लागि मार्ग प्रशस्त गरेको हो। प्रधानमन्त्रीको भ्रमणको दोस्रो चरणमा हिज भारत र नेदरल्यान्ड्सले रक्षा, महत्त्वपूर्ण खनिज र अन्य प्रमुख क्षेत्रहरूसित सम्बन्धित 17 सम्झौताहरूमा हस्ताक्षर गरेको छ। नेदरल्यान्ड्सको प्रधानमन्त्रीसितको वार्ताको क्रममा दुवै नेताहरूले पश्चिम एसियामा अवरोधहरू र विशेष गरी ऊर्जा आपूर्तिको विश्वव्यापी व्यापारमा पर्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरे। श्री मोदी र श्री जेटेनले स्ट्रेट अफ हर्मुजबाट डुवानीलाई स्वतन्त्र रूपमा आवाजत गर्न दिनुपर्छ र यसलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताए। दुई नेताहरूले युक्रेन रुस द्वन्द्वको बारेमा पनि छलफल गरेका छन्। उनीहरूले युक्रेन समस्याको समाधान कुराकानी अनि राजनयिक प्रयासहरूबाट गरिने पर्ने कुरोमाथि सहमत भए, जुन संयुक्त राष्ट्र घोषणापत्र अनि अन्तर्राष्ट्रिय कानुन अनुरूप रहेको छ। दुई नेताहरूले प्रविधि हस्तान्तरण मार्फत संयुक्त रूपमा रक्षा उपकरण प्रणाली र क्षमताहरू विकास गर्न, रक्षा औद्योगिक रोडम्याप विकास गर्न सहमत भए। वार्तापछि भारत र नेदरल्यान्ड्सले व्यापार र लगानी, रक्षा र सुरक्षा आलोचनात्मकता र उदयमान प्रविधिहरूको क्षेत्रमा सम्बन्ध प्रवर्धन गर्न रोडम्याप पनि जारी गरे। यसमा अर्धचालक, अन्तरिक्ष, मेकानिकल इन्टेलिजेन्स र क्वान्टम कम्प्युटिङमा सहयोग समावेश छ। दुई नेताले ग्रिन हाइड्रोजनको विकासको लागि संयुक्त रोडम्याप पनि जारी गरेका छन्।
3: प्रधानमन्त्री की इस यात्रा को लेकर स्वीडन के उद्योग जगत में उत्साह का माहौल है और कारोबारी समुदाय इस दौरे के परिणामों को लेकर काफी आशावान है। आकाशवाणी से बातचीत में इंडियन स्वीडन बिजनेस काउंसिल के प्रमुख कार्यकारी अधिकारी श्री रॉबिन सुखिया ने जन से जन संपर्कों के महत्व को रेखांकित करते हुए कहा कि भारतीय प्रधानमंत्री की दूसरी बार मेजबानी करना स्वीडन के लिए अत्यंत उत्साह और गर्व का विषय है।
4: मैं एक बिजनेस काउंसिल की सोच के साथ काम करता हूँ, जहाँ लोगों और मीटिंग्स को सबसे ज्यादा महत्व दिया जाता है। हर मीटिंग हमारे लिए आगे बढ़ने का एक नया कदम होती है। उनके स्वीडन आने से हमें बेहद खुशी और गर्व है। वे जिन क्षेत्रों पर काम कर रहे हैं उनकी जल्द घोषणा होने की उम्मीद है। इससे कई उद्योगों को आगे
2: गृह एवं सहकारिता मन्त्री अमित शाहले यान्त्रिक मेधा अनि डिप टेक्नोलोजी नै भविष्यको अर्थव्यवस्थाको मुख्य आधार हुने बताउनु भएको छ। आज गुजरातको अहमदाबादमा मिलियन माइन्स टेक पार्कको पहिलो चरण अनि ग्रेमी सिटी क्याम्पसको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो कि भारत विश्वको प्रत्येक उदय भइरहेको क्षेत्रमा अग्रणी बनेको छ। श्री शाह दुई दिनको गुजरात भ्रमणमा हुनुहुन्छ। उहाँले आजदेखि गान्धीनगरमा राष्ट्रिय डिजाइन संस्थानको नवाचार एवं इन्क्युबेसन केन्द्रको उद्घाटन गर्नुहुनेछ। उहाँले गान्धीनगर नगर निगमको विकास कार्यहरूको पनि उद्घाटन तथा शिलान्यास गर्नुहुनेछ। श्री शाहले गान्धीनगर जिल्ला सहकारी दुग्ध उत्पादक संघ लिमिटेड मधु डेरीको नवनिर्मित 5,00,000 लिटर क्षमता रहेको संयन्त्रको पनि उद्घाटन गर्नुहुनेछ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाको लागि पहिलो चरणको काम 5 राज्यहरूमा सुरु भइसकेको छ। यस अन्तर्गत घरहरूको सूची तयार गरिनेछ। हाल यो कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड अनि दिल्लीमा सुरु गरिएको छ। घर घर गएर सूची तयार गर्ने कार्य आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, बिहार, चण्डीगढ, छत्तिसगढ, दादरा अनि नगर हवेली तथा दमनद्वीप, हरियाणा, मध्यप्रदेश, पन्जाब, तेलङ्गाना अनि उत्तराखण्डमा पनि चलिरहेको छ। सूची तयार गर्नका लागि घरको सामानहरू, उपलब्ध सुविधाहरू अनि परिसम्पत्तिहरूको विवरण एकजुट गरिँदैछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब र समाचार। कोइला तथा खानी मन्त्री श्री जी किशन रेड्डीले तेलङ्गानाको काङ्ग्रेस सरकारले धान खरिदको सम्बन्धमा किसानहरूलाई ठगी गरिरहेको आरोप लगाएका छन्। हैदराबाद स्थित भारतीय जनता पार्टीको राज्य कार्यालयमा पत्रकारहरूसित कुराकानी अवधि उहाँले केन्द्र सरकारले धान खरिदको लागि बोरा, परिवहन अनि भण्डारणको लागत पनि वहन गरिरहेको भए पनि राज्य सरकारले खरिदमा ढिलाइ गरिरहेको श्री रेड्डीले आरोप लगाउनु भएको छ। सरकारले सिबिएसईको 12 परीक्षामा अनस्क्रिन मकिङ प्रणालीद्वारा मूल्याङ्कनमा पारदर्शिता अनि निष्पक्षता बढेको बताएको छ। 12 परिणामहरू बारे आज नयाँ दिल्लीमा स्कुल शिक्षा अनि साक्षरता विभागका सचिव सञ्जय कुमारले बताए कि विद्यार्थीहरूले मार्किङ अनि उत्तीर्णता प्रतिशतमा साधारण गिरावटमाथि चिन्ता व्यक्त गरेका छन्। सचिवले बताए कि सिबिएसईले यस वर्ष यस्तो प्रणाली लागू गरेको छ जसद्वारा मूल्याङ्कनमा अधिक पारदर्शिता अनि निष्पक्षता सुनिश्चित हुँदछ। सचिवले बताएअनुसार सिबिएसईले पुनर्मूल्याङ्कन शुल्क कम्ती गरिदिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो अनि युगाण्डामा इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय समुदायको लागि आपत स्थिति घोषित गरेको छ। यस बिमारीद्वारा 300 अधिक मानिसहरू पीडित छन् भने 88 मृत्यु भएको छ। यद्यपि संगठनले इबोलाको सङ्कट कोभिड-19 जस्तो महामारी होइन भनी स्पष्ट पारेको छ। संगठनले अन्तर्राष्ट्रिय सीमाहरूलाई बन्द नगर्ने सल्लाह पनि दिएको छ। इबोलाको चिकित्साको लागि हाल कुनै टिका तथा उपचार उपलब्ध छैन। यो शरीरको तरल पदार्थहरूको सम्पर्कद्वारा संक्रमण हुँदछ भने धेरैचोटि प्राणघातक हुन सक्दछ। इबोलाका अधिकांश मामलाहरू कङ्गोबाट अघि आएको छ। युगाण्डामा 2 मामलाको पुष्टि भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 मईमा आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपटक आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1800117800 कार्यक्रमको लागि आफ्ना विचारहरू र सुझावहरू पठाउन सक्नेछन्। आज विश्व दूरसञ्चार अनि सूचना समाज दिवस हो। आजको दिन नै 1865 पेरिसमा संयुक्त राष्ट्र डिजिटल प्रौद्योगिकी एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना गरिएको थियो। यस दिवसको उद्देश्य इन्टरनेट अनि यससित जुडेका तकनिकीहरूको सकारात्मक उपयोगलाई बढावा दिनु हो। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता, रोकथाम, पहिचान अनि नियन्त्रणलाई बढावा दिन हो। यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ। नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस्। नेपालका पर्वतारोही कामिरिता शेर्पाले 32 पटक सगरमाथा चढेर इतिहास रचेका छन्। 56 कामिरिता सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने शेर्पा हुन्। नेपालको कोशी प्रान्तको सोलुखुम्बा जिल्लामा जन्मिएका कामिरिताले पहिलो पटक 1994 सगरमाथा आरोहण गरेका थिए। आइपिएल क्रिकेटमा आजको पहिलो म्याच हाल पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलोर बीच धर्मशालामा चलिरहेको छ। ताजा समाचार लेखुन्जेलसम्म रोयल च्यालेन्जर्सले पहिला ब्याटिङ गर्दै 2 ओभरमा कुनै विकेट नगुमाई 17 बनाएर खेलिरहेको छ। यसअघि पन्जाब किङ्सले टस जितेर पहिला बोलिङ गर्ने निर्णय गरेको थियो। आइपिएल क्रिकेटमा आज हुने दोस्रो म्याच दिल्ली क्यापिटल्स अनि राजस्थान रोयल्स बीच बेलुकी 7:30 मा खेलिनेछ। मध्य प्रदेशमा भीषण लूको प्रकोप जारी छ। राज्यका 15 शहरहरूमा तापमान 43 डिग्री सेल्सियस भन्दा माथि पुगेको बताएको छ। एक रिपोर्ट।
5: मौसम विभाग के अनुसार आज रतलाम, खरगोन और खंडवा में तेज लू चलने की संभावना है और तापमान 44 डिग्री के पार जा सकता है। इसके अलावा इंदौर, उज्जैन, सागर, रीवा, छतरपुर समेत प्रदेश के दर्जन भर से ज्यादा।
2: यो समाचार युट्युबमा एआर कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नुहुनेछ। गृह एवं सहकारिता मन्त्री अमित शाहले यान्त्रिक मेधा अनि डिप टेक्नोलोजी नै भविष्यको अर्थव्यवस्थाको मुख्य आधार हुने बताउनु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले कङ्गो अनि युगाण्डामा इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय समुदायको लागि आपत्ति स्थिति घोषित गरेको छ। आइपिएल क्रिकेटमा आजको पहिलो म्याच हाल पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच चलिरहेको छ अनि मध्यप्रदेशमा भीषण लूको प्रकोप जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो। 5:05 मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौँ समूह स्वरमा देश वन्दना। हीरा रसैली, नम्रता बल, राम विष्ट अनि वाङ्गेल लामाको स्वरहरूमा। संगीत रहेको छ केबी राईको।

हामी बोलिरहेछौ आकाशवाणी खरसाङ केन्द्रबाट र श्रोता समय अहिले ठिक अपराह्न 4:30 भइरहेछ र अबको क्रममा प्रस्तुत छ कार्यक्रम बाल बगैँचा।

0: नमस्कार आदरणीय श्रोता, सधैँको आइतबार झैं 103.5 मेगाहर्जको तरंगमा आज पनि बाल बगैंचा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु। सर्वप्रथम सम्पूर्ण श्रोता साथै मेरा ससाना बाल बालिकालाई स्वागत एवं न्यानो अभिवादन। आज को आएका छौ कार्यक्रममा, सर्वप्रथम तिमीहरूको नाम अनि कुन स्कुल पढ्छौ, कति क्लासमा पढ्छौ बताइदेऊ त पालै पालो गरेर।
1: मेरो नाम अन्वेषा हो, म क्लास 3 पढ्छु, म डिजिस पढ्छु।
2: नमस्ते दिदी, मेरो नाम नियति थापा हो, म क्लास 7 पढ्छु अनि मेरो स्कुलको नाम डाविल हो।
0: ठिक छ स्यापास, तिमीहरूको परिचय हाम्रा श्रोताहरूले पाइहाल्नुभयो। त आज मसित दुई नानीहरू छन्, क्रमैले अन्वेषा बमजन अनि नियति थापा। अन्वेषा डेजिस स्कुलमा कक्षा 3 पढ्छन् भने नियति डाविल स्कुलमा कक्षा 7 पढ्छन्। आज आइतबार त तिमीहरूको स्कुलको बिदाको दिन होइन?
2: हजुर दिदी।
0: र नानी हो, अब ढिला नगरी आजको कार्यक्रम सुरु गरौँ तिमीहरू जस्तै ससाना नानीहरूको समूह आवाजमा बाल गीत सुनेर।

0: बालगी चुनेर तिमीहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो। ल त अब यो बालगीतबाट मनोरञ्जन गरेपछि अब तिमीहरूको सानो साथी अन्वेषाले हामीलाई के सुनाउने?
1: कविता
0: सुनाउने। लौ त अघि आऊ र तिम्रो कविता हामीलाई सुनाइदेऊ।
1: मेरो नाम अन्वेषा बम्सन हो। मेरो कविताको शीर्षक छ आमा। कवि हुनुहुन्छ पुरन गिरी। आमाको ममता बढे गङ्गाको पानी, ईश्वरको रूप बढे दयाको खानी। पैसाले किन्न नसकिने, गुमाए खोजी नपाउने, आमाको काग बढे मिठो बिसाउनी। ममताको आँचल बढे फाट्दैन कहिले, दस धारा दुध बढे सुक्दैन कहिले। छोराले माया माला, छोरीले आँखा तल, आमाको आस बढे टुट्दैन कहिले। दुखियाको दुख बढे लुक्दैन कहिले, आमाको शिर बढे झुक्दैन कहिले। लोग्नेले साथ छोला, मनमा पिर पल्ला, आमाको आँच बढे छुट्दैन कहिले। धन्यवाद।
0: अन्वेषा बमजनले कति राम्रो कविता सुनायो। कविताको शीर्षक थियो आमा। अन्वेषा बमजनको कविता पछि नानी हो, तिमीहरूले दाई दिदीहरूबाट भारतका धेरै धेरै स्थानहरूको बारेमा सुन्दै आइरहेका छौ। त्यस स्थानको मानिसको रहन सहन, भाषा, संस्कृति, त्यहाँका घुम्न लायकका ठाउँहरूको बारेमा सुन्छौ। स्थान बारे जानकारी अन्तर्गत आज यस स्थान बारे जानकारी अन्तर्गत लखनऊको बारेमा जानकारी गराउन आउनु भएको छ दिदी समीक्षा राई। दिदी पनि आइसक्नु भएको छ। दिदीलाई स्वागत गरौ अनि दिदीबाट लखनऊको बारेमा सुनौ है।
2: हुन्छ दिदी। नमस्ते दिदी।
3: नमस्ते नानी हो। नानी हो, आज म तिमीहरूलाई हाम्रो भारत देशमा रहेको एउटा सुन्दर अनि धेरै प्रसिद्ध पर्यटकीय स्थलको विषयमा धेरै रोचक रोचक

0: हाम्रो यो सुन्दर देश भारतमा नि कतिवटा राज्यहरू छन् त? कसले भन्न सक्छ यसको सही उत्तर?
1: म भन्न सक्छु दिदी।
0: त्यसो भए भन त, कतिवटा राज्यहरू छन्?
1: 28 राज्यहरू छन् दिदी।
0: हो, 28 राज्यहरू छन् र आज हामीहरू यही 28 राज्यहरू भित्रको एक राज्य जसको नाम छ उत्तर प्रदेश। कुन राज्य रे नानी हो?
1: उत्तर प्रदेश दिदी।
0: हो, उत्तर प्रदेश, अनि जसको राजधानी रहेको छ लखनऊ। आज हामी यही लखनऊ शहर र त्यहाँका सुन्दर अनि प्रसिद्ध पर्यटकीय स्थलहरूको विषयमा कुराकानी गर्न गइरहेका छौँ। बुझ्यौ होइन सबैले?
1: बुझ्यौ दिदी।
0: त्यसो भए तिमीहरू मलाई भन त, मैले उत्तर प्रदेश राज्यको राजधानी के रहेछ भने?
2: लखनऊ दिदी।
0: स्याबास, एकदम सही भन्यो। र नानी हो, अब म तिमीहरूलाई लखनऊ सहर र यहाँ कुन कुन सुन्दर अनि प्रसिद्ध पर्यटकीय स्थलहरू रहेछन् भन्ने विषयमा कुराकानी गर्छु है।
1: हुन्छ दिदी।
0: सबैभन्दा पहिले कुरा गरौँ लखनऊ सहरको। नानी हो, यो एउटा यस्तो सहर हो जो भारतको पुरानो इतिहास, संस्कृति र कलाको निम्ति विश्वभरि प्रसिद्ध छ र यो सहरलाई प्राय नवाबहरूको सहर भनेर पनि चिनिने गरिन्छ। कसको सहर भनेर चिनिने रहेछ लखनऊ सहरलाई?
1: नवाबहरूको सहर दिदी।
0: हो, नवाबहरूको सहर। अनि किन नवाबहरूको सहर भनिएको रहेछ त यो लखनऊ सहरलाई? यसको विषयमा पनि थोरै बुझौँ है।
1: हुन्छ दिदी।
0: भनिन्छ नि नानी हो, 18 र 19 शताब्दीमा चाहिँ लखनऊ सहरमा अवधका नवाबहरूको शासन थिएछ। कहाँका नवाबहरूको शासन थिएछ नानी हो?
1: अवधका नवाबहरूको शासन थियो दिदी।
0: हो, अवधका नवाबहरूको। र ती नवाबहरूले नि नानी हो, यस सहरलाई चाहिँ कला, संस्कृति र खानपानको केन्द्र नै बनाएका थिएछन्। त्यसैले नै लखनऊ सहरलाई आज पनि नवाबहरूको सहर भनेर भनेको रहेछ। बुझ्यो होइन सबैजनाले?
1: बुझ्यो दिदी।
0: र नानी हो, यी नवाबहरूको शासनकालमा नै यो सहरले धेरै विकास गरेको थियो भनेर पनि बुझ्न सकिन्छ। अब त्यसको विषयमा पनि थोरै बुझौँ है।
1: हुन्छ दिदी।
0: नवाबहरूले आफ्नो शासनकालमा यो सहरलाई विकसित बनाएको मुख्य कारण चाहिँ उनीहरूले निर्माण गरेका भव्य महल, इमामबाडा, मस्जिद, दरबार र बगैँचाहरूले गर्दा नै हुन्। अब बुझ्यौ होइन नवाबहरूले कसरी यो सहरलाई विकसित गरेका थिएछन्?
1: बुझ्यौ दिदी।
0: र नानी हो, आज यही नवाबहरूले निर्माण गरेका स्थलहरू नै लखनऊको प्रसिद्ध पर्यटकीय स्थल बनेको छ, हो कि होइन?
1: हो दिदी।
0: अब नानी हो, यो पर्यटकीय स्थल भन्नाले चाहिँ के बुझिन्छ त्यसको विषयमा पनि थोरै कुरा गरौँ है।
1: हुन्छ दिदी।
0: नानी हो, जुन ठाउँमा देश विदेशबाट अनेक पर्यटकहरू घुम्न आउँछन् नि, त्यस्ता ठाउँलाई चाहिँ पर्यटकीय स्थल भनिन्छ। सबैले बुझ्यौ होइन?
1: हजुर दिदी।
0: मैले तिमीहरूलाई लखनऊ सहरको विषयमा छोटो जानकारी दिइसके र अब म कुरा गर्नेछु त्यहाँको प्रसिद्ध पर्यटकीय स्थलहरूको।
1: हुन्छ दिदी।
0: नानी हो, मैले अघि नै भनिसके कि लखनऊ सहरको विकासमा अवधका नवाबहरूको ठुलो भूमिका थियो, हो कि होइन?
1: हो दिदी।
0: र उनीहरूले त्यस समय निर्माण गरेका ती महल, इमामबाडा, मस्जिद, दरबार र बगैँचाहरू नै आज त्यहाँको प्रसिद्ध पर्यटकीय स्थलहरू बनेका छन्। भने कि भनिन नानी बो?
1: भन्नुभयो दिदी।
0: हो, र अब म तिमीहरूलाई यही प्रसिद्ध स्थलहरूको विषयमा जानकारी दिन गइरहेको छु। त्यसैले सबैजनाले अब ध्यान दिएर सुन्ने है।
1: हुन्छ दिदी।
0: सबैभन्दा पहिले अब हामी कुरा गरौँ इमामबाडाको, कारण यो यहाँको मुख्य पर्यटकीय स्थलको रूपमा मानिन्छ। र नानी हो, लखनऊ सहरमा जम्मा 2 इमामबाडाहरू छन्। कति वडा इमामबाडा छन् अरे नानी हो

0: दुई इमाम बाराहरू छन्।
1: हो, दुई इमाम बाराहरू छन् र ती हुन् बडा इमाम बारा र छोटा इमाम बारा। बुझ्यौ नानी हो?
0: हजुर दिदी।
1: त्यसो भए अब हामी बडा इमाम बाराको विषयमा छोटो कुराकानी गरौँ है।
0: हुन्छ दिदी।
1: त्यसपछि छोटा इमाम बाराको गर्ने हुन्छ होइन?
0: हुन्छ दिदी।
1: र नानी हो, यो बडा इमाम बाराको कुरा गर्नु पर्दा यो चाहिँ लखनऊको सबैभन्दा प्रसिद्ध पर्यटकीय स्थलको रूपमा मानिन्छ। र किन सबैभन्दा प्रसिद्ध पर्यटकीय स्थल भन्दा नि नानी हो, यहाँको भुलभुलैयाले धेरै पर्यटकहरूलाई यहाँ आकर्षित गर्ने गरेको छ।
2: दिदी, भुलभुलैया भनेको के हो?
1: नानी हो, भुलभुलैया भनेको चाहिँ अलमलिने घुमाउरो बाटोलाई भनिन्छ। बुझ्यौ होइन?
0: बुझ्यौ दिदी।
1: बडा इमाम बारामा नि नानी हो, एउटै देखिने धेरै साँगुरा बाटाहरू, गल्लीहरू र झ्यालहरू छन्। त्यसैले यहाँ पसिसकेपछि मानिसहरू सजिलै बाटो बिराउँछन्। भएन त भुलभुलैया नानी हो?
0: भयो दिदी।
1: यो त भयो बडा इमाम बाराको विषयमा छोटो जानकारी। अब हामी अर्को इमाम बाराको कुरा गरौँ है।
0: हुन्छ दिदी।
1: अर्को इमाम बाराको नाम के हो नानी हो?
0: छोटा इमाम बारा दिदी।
1: स्याबास। र नानी हो, यो पनि लखनऊको अर्को प्रसिद्ध पर्यटकीय स्थलको रूपमा नै चिनिन्छ। र छोटा इमाम बारा पनि एक प्रसिद्ध पर्यटक स्थल हुनुको मुख्य कारण चाहिँ यस इमाम बाराको सुन्दर झ्याल, झुम्का र रातिको बत्तीको सजावटको लागि हो। यसैले त नानी हो, यो इमाम बारालाई प्रकाशको महल भनेर पनि भन्न सक्छौँ। के को महल अरे नानी हो?
0: प्रकाशको महल दिदी।
1: हो, प्रकाशको महल। यी त भए दुई इमाम बाराका विषयमा छोटो जानकारी। मलाई लाग्छ सबैजनाले राम्रोसँग बुझ्यो होला कि बुझेन?
0: बुझ्यौ दिदी।
1: त्यसो भए अब हामी फेरि लखनऊको अर्को पर्यटकीय स्थलको विषयमा कुरा गरौँ है।
0: हुन्छ दिदी।
1: अब म कुरा गर्नेछु रुमी दरवाजाको। कुन दरवाजा अरे नानी हो?
0: रुमी दरवाजाको दिदी।
1: हो, रुमी दरवाजा। र नानी हो, यो दरवाजालाई चाहिँ लखनऊको प्रवेशद्वार साथै लखनऊको पहिचान भनेर मानिने गरेको छ। र यो दरवाजा देख्नमा पनि उत्तिकै सुन्दर र आकर्षित छ। कस्तो छ अरे नानी हो यो दरवाजा?
0: सुन्दर र आकर्षित छ दिदी।
1: हो, सुन्दर र आकर्षित। र किन यति सुन्दर र आकर्षित रहेछ यो दरवाजा भन्दा नि नानी हो, यो दरवाजा चाहिँ टर्की शैलीमा प्रेरित भएको दरवाजा हो, यसैले सुन्दर र आकर्षित रहेछ। बुझ्यौ होइन सबैले?
0: बुझ्यौ दिदी।
1: नानी हो, यहाँ चाहिँ पर्यटकहरू फोटो खिच्न धेरै रुचाउँदो रहेछन्। अनि यो रुमी दरवाजालाई टर्किस गेटको नामले पनि चिन्न सकिने रहेछ। किन भनेको होला यो रुमी दरवाजालाई टर्किस गेट? कसले भन्न सक्छ यसको सही उत्तर?
0: दिदी, यो दरवाजा टर्किस शैलीमा बनिएको कारण यसैलाई टर्किस गेट बनिएको हो।
1: स्याबास नानी, तिमीले एकदम सही उत्तर दियो। भनेपछि तिमीहरूलाई लखनऊ सहरको पर्यटकीय स्थलहरूको विषयमा सुन्न निकै रमाइलो लागिरहेको रहेछ, होइन त?
0: हजुर दिदी।
1: त्यसो भए अब तिमीहरू मलाई भन त, अहिलेसम्म मैले लखनऊको कतिवटा पर्यटकीय स्थलहरूको कुरा गरिसके?
0: तिनटा दिदी।
1: र ती के हुन् भन्न सक्छौ?
0: बडा इमाम बारा, छोटा इमाम बारा र रुमी दरवाजा दिदी।
1: स्याबास नानी हो, धेरै राम्रो। अब हामी एकैछिन यहाँको प्रसिद्ध धार्मिक स्थलको विषयमा पनि कुरा गरौँ है।
0: हुन्छ दिदी।
1: धार्मिक स्थलहरूमा सबैभन्दा प्रसिद्ध छ जामा मस्जिद लखनऊ। कुन मस्जिद अरे नानी हो?
0: जामा मस्जिद लखनऊ दिदी।
1: अब किन यो मस्जिद यति धेरै प्रसिद्ध र किन आउँछन् यहाँ देश विदेशबाट पर्यटकहरू भन्दा नि नानी हो, यो जामा मस्जिद लखनऊ चाहिँ इस्लामिक वास्तुकलाको उत्कृष्ट नमुना हो। त्यसैले यहाँको सुन्दर गुम्बज हेर्न, नक्काशीदार भित्ताहरू हेर्न यहाँ अनेक पर्यटकहरू आउने गर्छ।

0: रहेछन् भनेपछि कति सुन्दर छ यो मस्जिद हामी आफै बुझ्न सक्छौ हो कि होइन नानी हो
1: हो दिदी
0: यसरी नै नानी हो लखनऊ शहरको अम्बेदकर मेमोरियल पार्क पनि उत्तिकै प्रसिद्ध छ यो पनि लखनऊको एउटा प्रसिद्ध पर्यटकीय स्थलको रूपमा नै चिनिन्छ भनेपछि यो शहर कति धेरै पर्यटकीय स्थलहरू भएको सुन्दर ठाउँ रहेछ हामी यहीँबाट बुझ्न सक्छौ हो कि होइन भन त
1: हजुर दिदी
0: नानी हो मैले भर्खरै कुरा गर्दै थिएँ अम्बेदकर मेमोरियल पार्कको कुन पार्कको अरे नानी हो
1: अम्बेदकर मेमोरियल पार्क दिदी
0: र नानी हो यो एउटा सुन्दर विशाल बगैँचा हो र त्यहाँको हरियाली फोहरा सुन्दर शान्त वातावरण साथै विभिन्न मूर्तिहरूको निम्ति यो एउटा प्रसिद्ध पर्यटकीय स्थलको रूपमा चिनिएको छ कस्तो लाग्दैछ नानी हो
1: धेरै रमाइलो लाग्दैछ दिदी
0: अझै सुन्ने हो त नानी हो
1: सुन्ने दिदी
0: त्यसो भए सुन है लखनऊ शहरमा नि नानी हो यस्ता प्रसिद्ध पर्यटकीय स्थलहरू अरू पनि धेरै छन् जस्तै भयो ब्रिटिस रेसिडेन्सी जसले हामीलाई भारतको स्वतन्त्र सङ्ग्रामको याद दिलाउँछ अर्को छ हजरतगञ्ज बजार हनुमान सेतु मन्दिर गोमती रिभर फ्रन्ट इत्यादि इत्यादि यी सबै स्थलहरू पनि यहाँको प्रसिद्ध पर्यटकीय स्थलहरू नै हुन् भनेपछि कति महत्त्व बोकेको सहर रहेछ यो लखनऊ सहर हामी आफै अनुमान लगाउन सक्छौँ हो कि होइन नानी हो
1: हो दिदी
0: यहाँको पर्यटकीय स्थलहरू मात्र प्रसिद्ध होइनन् नानी हो यहाँ पाइने अवधि खाना जस्तै भयो बिरयानी कबाब कुल्फी सिरमल यी परिकारहरूको स्वाद लिन पनि अनेक पर्यटकहरू यहाँ आउने गर्छन् यी सबै कुराहरू सुन्दा तिमीहरूलाई पनि त लखनऊ सहर घुम्ने इच्छा भयो होला कि भएन
1: भयो दिदी
0: त्यसो भए ठुलो भएर नत्र विद्यालयको लामो छुट्टी हुँदा आफ्नो परिवारहरूसित लखनऊ सहर घुम्न जानु है नानी हो
1: हुन्छ दिदी
0: ल त नानी हो यो थियो लखनऊ सहर अनि त्यहाँका केही प्रसिद्ध पर्यटकीय स्थलहरूबारे छोटो जानकारी र मलाई लाग्छ तिमीहरूले पक्कै पनि सबै कुराहरू राम्रोसँग बुझ्यो होला कि बुझेन
1: बुझ्यौ दिदी
0: त्यसो भए आजलाई यति नै अर्को पल्ट फेरि नयाँ विषयवस्तु लिएर आउनेछु अनि तिमीहरूसँग फेरि कुरा गर्नेछु हुन्छ नानी हो
1: हुन्छ दिदी
2: नानी हो तिमीहरूले दिदी समीक्षा राईबाट स्थानबारे जानकारी अन्तर्गत लखनऊको बारेमा धेरै जानकारी लिइहाल्यौ अब दिदीलाई पनि बिदा दिउँ
1: नमस्ते दिदी
0: नमस्ते नानी हो
2: दिदी समीक्षा राईलाई बिदा दिएपछि हामी सबै मिलेर बालगीत सुनेर मनोरञ्जन गरौँ ल

0: यो बाल गीत पछि अब अन्तमा नियति थापाले के सुनाउने हामीलाई?
1: म कथा सुनाउने दिदी।
0: लौ त अघि आएर सबैलाई कथा सुनाइदेऊ।
1: नमस्ते दिदी, मेरो नाम नियति थापा हो र मेरो कथाको शीर्षक छ हार मान्नु हुँदैन। धेरै समय अघि रबर्ट ब्रुस भन्ने एकजना राजा थिए। उनी स्कटल्यान्डका राजा थिए। एकपल्ट अङ्ग्रेजहरूसित उनीहरूको युद्ध भयो। युद्धमा रबर्ट ब्रुस हारे। उनी एउटा पहाडको गुफामा लुक्न गए। यतिन्जेलसम्म उनी लडाइँमा 6 पल्ट हारेका थिए। यसरी घरिघरि हार्दा उनी एकदमै दुखी थिए। गुफामा बसिरहेको बेला तिनले एउटा माकुरा भित्तामा चढ्दै गरेको देखे। त्यो माकुरा अलिक माथि पुग्थ्यो, लडिहाल्थ्यो। जतिपल्ट चढ्ने कोसिस गर्थे त्यतिपल्ट तल झर्थे, तर चढ्नु भन्ने छोडेको थिएन। अन्तमा माकुरा माथि चढ्न सफल बन्यो। राजा ब्रुसले त्यस माकुरालाई हेरिरहेको थिए। माकुराको कोसिस देखेर राजा ब्रुस छक्क परे। उनमा आत आयो। उनले मनमनै सोचे, यदि मैले पनि यसरी नै हार नमानी शत्रुसँग लडिरहे अवश्य पनि युद्ध जित्नेछु। त्यसपछि उनी गुफाबाट निस्के। उनले युद्धको निम्ति सिपाहीहरू तयार पारे, हात हतियार जोगाड गरे। युद्धको बेला आइपर्ने समस्याहरूसँग खुबै साहसपूर्वक राजा रोबर्ट युद्ध भूमिमा लडे। उनीहरूको साहस देखेर शत्रुहरू डराए। यसरी शत्रुहरूलाई जितेर राजा रबर्ट ब्रुस स्कटल्यान्डका वीर राजा भए। माकुराबाट नै राजा ब्रुसले हार मान्नु हुँदैन रहेछ भन्ने शिक्षा लिएका थिए, जुन शिक्षाले उनलाई जीवनमा सफल बनाए। धन्यवाद दिदी।
0: त नानी हो, अहिले तिमीहरूले तिमीहरूको साथी नियति थापाबाट कथा पनि सुन्यौ। कथाको शीर्षक थियो हार मान्नु हुँदैन। मानिस भएर कहिले हार मान्नु हुने रहेछ?
1: हार मान्नु हुँदैन रे।
0: अनि राजाले कोबाट शिक्षा लियो त?
1: माकुराबाट दिदी।
0: हो, माकुराबाट। त नियति थापाको कथा सँगसँगै नानी हो, हाम्रो पनि कार्यक्रम सकिसकेको छ। अर्को आइतबार फेरि तिमीहरूसित यस्तै रमाइला कार्यक्रमहरू लिएर उपस्थित हुने बाचाको साथ आजलाई बाल बगैँचा कार्यक्रमबाट हामी पनि बिदा लिऊ। नमस्ते।

0: तपाईंको निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र सुन्दै हुनुहुन्छ यो कार्यक्रम आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गमा।

श्रोताहरू, यो अन्तिम गीतसितै कार्यक्रम जय जवान यहीँ नै समाप्त गर्दछौँ। अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज। कार्यक्रम सुन्नुहुनेछ सुप्रियासित।

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। रेल मन्त्री अश्विनी वैष्णवले आज बेङ्गलुरू र मुम्बई बीचको नयाँ एक्सप्रेस रेललाई भर्चुअल रूपमा हरियो झण्डा देखाउनुभयो। यस अवसरमा बोल्दै श्री वैष्णवले भन्नुभयो, दक्षिण र उत्तर कर्नाटकका जनताको लामो समयदेखि थाँतीमा रहेका मागहरू अब पूरा भइरहेका छन्। उहाँले भन्नुभयो, बेङ्गलुरू र मुम्बई बीचको वन्दे भारत स्लिपर ट्रेन चाँडै सुरु हुने अपेक्षा गरिएको छ। श्री वैष्णवले भन्नुभयो, हाल कर्नाटकमा 12 जोडी वन्दे भारत ट्रेनहरू चलिरहेका छन्। उहाँले भन्नुभयो, बेङ्गलुरूलाई हैदराबाद र चेन्नईसँग जोड्ने बुलेट ट्रेन करिडोरलाई पनि स्वीकृत गरिएको छ। मुम्बई, बेङ्गलुरू र अन्य प्रमुख सहरहरूलाई जोड्ने रेल नेटवर्कलाई लामो अवधिमा 7,000 किलोमिटरसम्म विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। यस अवसरमा रेल राज्यमन्त्री वी सोमन्नाले भन्नुभयो, वन्दे भारत स्लिपर मेन्टेनेन्स डिपो थानिसान्ड्राममा 270 करोड रुपियाँको लागतमा स्थापना गरिनेछ, जबकि एसएमबिटी बेङ्गलुरूमा 52 करोड रुपियाँभन्दा बढीको लागतमा चेयर कार मरम्मत सुविधा स्थापना गरिनेछ। रेल मन्त्रालयले जानकारी दिएको छ कि अमृत भारत स्टेसन योजना अन्तर्गत कर्नाटकमा 61 रेलवे स्टेसनहरू 200 करोड रुपियाँभन्दा बढीको लागतमा पुनर्विकास भइरहेको छ, जसमध्ये 9 स्टेसनहरूमा काम पुरा भइसकेको छ। 2014 यता राज्यमा 1700 किलोमिटरभन्दा बढी नयाँ रेल लाइन बिछाएको मन्त्रालयले जनाएको छ। उपभोक्ता मामिला विभाग अन्तर्गत नेसनल टेस्ट हाउस एनटिएच गाजियाबादको उत्तरी क्षेत्र इकाइमा अत्याधुनिक जुत्ता परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। उपभोक्ता मामिला, खाद तथा सार्वजनिक वितरण मन्त्रालयले यस प्रयोगशालाले एमएसएमई उत्पादक, निर्यातकर्ता, उपभोक्ता र नियामक निकायलाई भरपर्दो र उच्च गुणस्तरको फुटवेयर परीक्षण सेवा प्रदान गर्ने जनाएको छ। मन्त्रालयका अनुसार यो सुविधाले द्रुत वृद्धि भइरहेको जुत्ता चप्पल क्षेत्रका लागि देशको गुणस्तर जाँच प्रणालीलाई थप बलियो बनाउनेछ। गाजियाबाद स्थित अत्याधुनिक प्रयोगशालामा भारतीय मापदण्ड अनुसार विभिन्न प्रकारका जुत्ताको गुणस्तर परीक्षण गर्न आधुनिक उपकरण जडान गरेको छ। यसले सुरक्षा जुत्ता, औद्योगिक जुत्ता, स्कुल जुत्ता र छालाको जुत्तासहित विभिन्न श्रेणीहरूको लागि जाँच प्रदान गर्दछ। दिल्ली एनसिआर, कानपुर र आगरा जस्ता प्रमुख फुटवेयर निर्माण केन्द्रहरूको नजिक अवस्थित भएकोले प्रयोगशालाले नमुनाहरूको परीक्षणलाई द्रुत पार्नेछ। यता लागत घटाउनेछ र उत्तरी भारतको फुटवेयर उद्योगलाई राम्रो सुविधा प्रदान गर्नेछ। यो पहल विकसित भारत र मेक इन इन्डिया अभियानको उद्देश्यलाई अगाडि बढाउन सहयोगी साबित हुने मन्त्रालयले जनाएको छ। आकाशवाणीको समाचार सेवा विभागले जनगणना 2027 जारी पहिलो चरणको घरहरूको सूची र आवास जनगणनाको बारेमा भोलि राति 9:30 पब्लिक स्पिक कार्यक्रममा छलफल प्रसारण गर्नेछ। कार्यक्रममा गृह मन्त्रालय अन्तर्गत भारतका रजिस्ट्रार जनरल र जनगणना आयुक्तको कार्यालयका डेप्युटी रजिस्ट्रार जनरल वीए भरान्डे स्टुडियोमा उपस्थित हुनुहुनेछ। कार्यक्रममा श्रोताहरूले विषयसँग सम्बन्धित प्रश्न सोध्न सक्नेछन्। प्रश्न सोध्ने नम्बरहरू हुन् 011-233-10481, 011-2371-7117, 011-2371-7106 र 011-2331-4444। व्हाट्सएप नम्बर 92890904044 पनि प्रश्नहरू सोध्न सकिन्छ वा हेसटग आक्सएआइआरको साथ एक्समा पोस्ट गर्न सकिनेछ। रुसमा भएको ड्रोन आक्रमणमा 4 जनाको मृत्यु भएको छ। यो 1 वर्षभन्दा बढी समयपछि मस्को र वरपरका क्षेत्रमा युक्रेनले गरेको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको छ। अधिकारीहरूका अनुसार मस्को नजिकै खिम्की क्षेत्रमा एक घरमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको थियो भने पोगोरेल्की गाउँमा निर्माण स्थलमा ड्रोनको भग्नावशेष खस्दा 2 पुरुषको मृत्यु भएको थियो। आक्रमणमा कयौँ भवन र पूर्वाधारमा पनि क्षति पुगेको छ। मस्कोका मेयर सेर्गेई सोभेनियनले रातभर भएको यस आक्रमणमा परिव कम्तीमा 12 जना घाइते भएको र तीमध्ये अधिकांश तेल रिफाइनेरी नजिकै रहेको जानकारी दिनुभयो। रुसका अधिकारीहरूले मस्कोतर्फ जाँदै गरेको 81 ड्रोनलाई खसालेको दावी गरेका छन्। रुसले किबमा छोप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा 24 जनाको मृत्यु भएको केही दिनपछि यो आक्रमण भएको हो। संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित बक्रा परमाणु ऊर्जा केन्द्रको बाहिर आज ड्रोन आक्रमण भएको छ। अबुधाबीका सञ्चार माध्यमका अनुसार प्लान्ट बाहिर रहेको विद्युतीय जेनेरेटरमा आग लागि भएको छ। आक्रमणका कोही पनि घाइते नभएको र रेडियोलोजिकल सुरक्षा स्तरमा कुनै असर नपरेको अधिकारीहरूले बताएका छन्। संयुक्त अरब इमिरेट्सको परमाणु नियमले आगोले प्लान्टको सञ्चालन वा सुरक्षामा कुनै असर नपारेको पुष्टि गरेको छ।
आकाशवाणीबाट समाचार पूरा भयो। 6:50 मा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारपछि पुनः स्वागत छ श्रोताहरू. हामी आकाशवाणीको खुर्सान केन्द्रबाट बोलिरहेका छौँ. अबको क्रममा सुनाइरहेका छौँ एउटा फिल्मी गीत.

0: तपाईंको निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम बोल्छ चियाबारी।

0: नमस्ते आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बोल्छा चियाबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा सर्वप्रथम म च्याङबको करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले विभिन्न जग्गाबाट अतिथिलाई निम्ताउने गरेको छौँ भने आज हामीले धजिया बस्ती निवासी श्री सुमन प्रधानलाई हामीले हाम्रो सभामा निम्ताइसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्ते।
0: त यहाँले चाहिँ आज हामीलाई विशेष वर्षा ऋतुको समयमा चिया गाछहरूको हेरचाह के कसरी गर्न सकिन्छ यस विषयमा बताउनुहुन्छ र सुमनज्यू आजको हाम्रो सभा सुरु गरौँ।
1: हस् त है। र आजको आकाशवाणी खरसाङमा रहेका कार्यक्रमको सुरु गर्न अघि है अति आदरणीय च्याङ दाई साथै सम्पूर्ण श्रोताबृन्दप्रति मेरो हार्दिक नमस्कार टक्राउँदछु।
0: र सुमनज्यू, सर्वप्रथममा तपाईँलाई सभा सुरु गर्नु अघि नै प्रश्न यो गर्न चाहन्छु कि है आजको हाम्रो जुन विषय छ नि त्यो विषयवस्तु हो वर्षा ऋतु अर्थात् रेनी सिजनमा चाहिँ चिया गाछहरूको उचित हेरचाह कसरी गर्न सकिन्छ अनि किन गर्न विशेष आवश्यक रहन्छ यस विषयमा हजुरले प्रश्न पारिदिनुहोस् न।
1: हस् त है। र चिया विश्व प्रसिद्ध पेयजल हो है र मानव सभ्यताको सुरुवाती कालदेखि नै चियालाई दैनिक रूपमा प्रयोग गरिने प्रचलन बिस्तारै बिस्तारै सुरु भयो र चिया मानिस जातिको लागि चाहिँ अत्यन्तै जरुरी आहार नै बन्न पुग्यो र जसको उदाहरण आज हामी देख्छौँ। हामी प्रत्येकले दिनको सुरुवात चियाको तातो अनि मिठो चुस्कीद्वारा गर्ने गर्छौँ है र एक कप चिया उत्पादनमा हरेक श्रमिक वर्ग प्रबन्धन पक्षका कर्मचारीहरूको हरेक दिनको मेहनत परिश्रमको सङ्घर्षको कथा लुकेको हामी पाउँछौँ।
0: र अर्को प्रश्न यो पनि छ नि कि चिया एक नगदी फसल हो भनेर भन्न सकिन्छ नि होइन र यसर्थ यसको आर्थिक दृष्टिकोणले गर्दाखेरि यस खेतीलाई चाहिँ के कसरी अनि किन चाहिँ संरक्षण गर्नु जरुरी रहन्छ।
1: हजुर, यो कृषि कुनै पनि देशको आर्थिक मेरुदण्ड हो है र हाम्रो देश भारतको त चिया खेती पुस्तौनि सम्पत्ति हो र वर्षेनी हजारौँ टनको हिसाबमा भारतबाट विश्वको विभिन्न देशहरूमा उत्पादित चिया निर्यात भइरहेको छ जसमा हाम्रो देशले विश्व बजारमा क्वालिटी अनि क्वान्टिटी दुवै क्षेत्रमा उच्च स्थान ओगट्न सफल बनेका छन् है र देशको अर्थनीतिलाई मजबुती दिन चिया उद्योगले ठुलो टेवा पुर्याएको पाउँछौँ। तसर्थ चिया खेतीलाई आधुनिक तकनिकीको सहायताले सुदृढ बनाउँदै यसको संरक्षण गर्न अति जरुरी छ।
0: हजुर, र चिया खेतीको निम्ति उचित तापमान माटो जलवायु जुन छ त्यो कस्तो हुनु चाहिँ जरुरी रहन्छ होला यस विषयमा बताइदिनुहोस् न।
1: हुन्छ। चिया खेती विशेषतः पहाडी भिरालो क्षेत्रहरूमा साथसाथै समतल क्षेत्रहरूमा पनि राम्रो प्रकारले फस्टिएको पाउँछौँ है र चिया उद्योगको लागि उचित तापमान 16 डिग्री सेन्टिग्रेडदेखि लिएर 32 डिग्री सेन्टिग्रेड हुन आवश्यक छ। यसबाहेक वर्षमा बोटले कमसे कम 150 सेन्टिमिटर पानी पाएको हुनुपर्छ है साथसाथै ह्युमिडिटी पनि सन्तुलित हुन जरुरी छ। माटोको हिसाबले विशेष चिम्टे माटोमा यो चिया खेती ज्यादै सप्रिन्छ किनकि यस्तो माटोमा पानी कम जमिन्छ जसले जरा कुनै रोगबाट बोटलाई सुरक्षित राख्न सकिन्छ।
0: र विशेषतः चियाका गाछहरूलाई वर्षाकालको समयमा नि भनौँ रेनी सिजनमा के कसरी चाहिँ बचाउन सकिन्छ अनि यसको निम्ति चाहिँ के कस्ता हेरचाहहरू चाहिँ गर्न चाहिँ विशेष आवश्यक रहन्छ होला त।
1: विशेषतः चिया बोट अन्य उद्भिदको तुलनामा एक मजबुत अनि ज्यालो बिरुवाको रूपमा लिन सकिन्छ है। यो बोटहरू हतपत सजिलै मर्न सक्दैन। यसले तीव्र गर्मीदेखि भारी वृष्टिपात समेतलाई सहन गर्ने क्षमता हुँदछ तर पनि वर्तमानमा जलवायु अनुकूल छैन तसर्थ यो नगली फसललाई प्रत्येक सिजनहरूमा समयअनुसार उचित हेरचाह गर्न आवश्यक पर्दछ।
0: हजुर, र रेनी सिजनमा विशेषतः के कस्तो उपायहरू अप्नाएर चिया गाछहरूलाई सुरक्षित राख्न सकिन्छ यस विषयमा स्पष्ट रूपमा बताइदिनुहोस् न।
1: रेनी सिजनमा विशेषतः चिया गाछहरूलाई धेरै उपायहरू अप्नाउनु पर्ने हुन्छ है। यो सिजनमा प्रचुर वृष्टिपात सँगसँगै तीव्र आर्द्रताले गर्दा चिया बोटहरूलाई धेरै नोक्सान पुर्याउँछ। चिया बोटहरूलाई नोक्सान गर्ने धेरै कारणहरू पाउँछौँ जसमा नम्बर वनमा हामी लिन सक्छौँ चिया बगानभित्र पानी जमिने समस्या है र दोस्रोमा माटोको क्षय अर्थात् सोइल इरोजन हुन्छ अनि अन्तमा रेनी सिजनमा लाग्ने विभिन्न रोगहरू जसमा फङ्गल डिजिज मूल रूपमा हामी लिन सक्छौँ।
0: र रेनी सिजनमा देखा परेका यी मूलभूत समस्याहरूबाट चियाको जुन बोट छ है त्यस बोट अथवा बिरुवाहरूलाई चाहिँ कसरी बचाउन सकिन्छ होला त।
1: यी समस्याहरूबाट चिया गाछहरूलाई बचाउने धेरै उपायहरू छन् है जसमा म विस्तृत रूपमा राख्दछु।
0: बताउनुहोस् न।
1: सर्वप्रथम सठिक नाली प्रणाली अर्थात् प्रपर ड्रेनेज सिस्टम। चिया बगानभित्र गहिरो नालाहरू खन्नुपर्छ जसले बर्खाको समयमा परेका प्रचुर पानीलाई निकासी गर्न सकियोस्। पहाडी क्षेत्रहरूमा भन्दा मधेस समतल क्षेत्रहरूमा बर्खाको यो लामो समयमा ध्यान दिनुपर्ने हुन्छ कारण मधेस खण्डमा चिया बगानभित्र धेरै मात्रामा पानी जमिन्छ तसर्थ नालीको व्यवस्था सठिक प्रकारले गर्न अति नै आवश्यक छ।
0: हजुर हजुर र रेनी सिजनमा चिया कमनभित्र अघि तपाईँले भन्नुभयो नाला अथवा ड्रेनेजको कुराहरू भनौँ भने है र यी नालाहरू बनाउने के कस्ता उपायहरू चाहिँ गर्न सकिन्छ अथवा यसले कस्तो फाइदा चाहिँ दिन्छन् होला
1: हजुर र बर्खाका समयमा धेरै वृष्टिपात हुन्छ अघि नै भनियो है जसले गर्दा चिया गाछ वरिपरि पानी जमिने गर्छ यसरी धेरै पानी जमिनाले जरा कुहिने गर्दछ तसर्थ जरा नै कुहेपछि बोटले जमिनबाट पाउने खाद्य पदार्थ पोषक तत्त्व लिन सक्दैन अनि जरा कुहेपछि बोटहरू मर्न थाल्छ
0: र दोस्रो नम्बरमा कुन उपायले चाहिँ लिन सकिन्छ होला
1: हजुर बर्खाको समयमा चिया गाछहरूलाई बचाउनको लागि विशेष त छहारीको व्यवस्थापन पनि हुन उचित जरुरी छ है बर्खा सुरु हुन अघि नै ठुल्ठुला रुखहरूका हाँगा बिगाहरू काटिनुपर्छ र यसो गर्नाले चियाबारीभित्रका हावा चलाचल खुल्ला प्रकारले हुन्छ है र जसले गर्दा बर्खाको समयमा आर्द्रता अथवा ह्युमिडिटीलाई घटाउन सकिन्छ अनि सन्तुलित राख्न सकिन्छ र ह्युमिडिटी बढे बोटलाई फङ्गल डिजिज लाग्ने धेरै सम्भावना रहन्छ जसमा यो ब्लिस्टर ब्लाइट यो बोटमा फोका फोका हुने रोग है यो देखा पर्छ यसले चिया गाछहरूलाई ठुलो नोक्सान पुर्याउँछ
0: हजुर हजुर र सुमनज्यू बर्खाको समयमा चिया गाछहरूमा देखा पर्ने जुन छ है त्यो समयमा माटो सम्बन्धी पनि देखा पर्ने समस्याहरू छन् है ती के कस्ता छन् अनि यसबाट बाँच्ने के उपायहरू चाहिँ छन् होला त
1: विशेष त बर्खाको समयमा है यो लामो समयसम्म धेरै वृष्टिपात हुने गर्दछ
0: हजुर
1: र प्रचुर वृष्टिपातको कारण माटोको क्षय हुन्छ जमिनको माथिल्लो सतहको माटो जसलाई टप सोइल भन्छौँ जुन धेरै नरम हुनको साथै मलिलो पनि हुन्छ तसर्थ माटोको क्षय रोक्न अति नै आवश्यक पर्दछ यसमा विशेष त चिरहरित उद्भिदहरू जसमा मुख्य रूपमा गोटेमाला रोप्नु पर्ने हुन्छ यसबाहेक आजकलको विभिन्न हाइब्रिड घाँसहरू रोप्न सकिन्छ साथसाथै छायादार वृक्षहरू जसमा हामी यहाँ पहाडी भएकोमा बगेना एकदम प्रचलित छ त्यो पनि रोप्नुपर्छ है यसो गर्दा माटोको क्षयलाई बचाउन सकिन्छ साथसाथै रेनी सिजनमा जैविक झारपातहरूद्वारा बोट बिरुवाको वरिपरि ढाकेर छोपेर पनि चिया गाछहरूलाई सुरक्षित राख्न सकिन्छ
0: हजुर र एउटा कुरो छ नि जुन ब्ल्याक एग्रोनेट छ नि होइन त्यो ब्ल्याक एग्रोनेट चाहिँ कस्तो विषयमा चाहिँ प्रयोग गरिन्छ है यस विषयमा जानकारी गराइदिनुहोस्
1: हजुर हामी देख्छौँ कमानमा विशेष ब्ल्याक एग्रोनेटहरू लगाइरहेको पाउँछौँ है र विशेष त यो नर्सरी गार्डनहरूमा प्रयोग गर्ने गर्छन् है जहाँ मसिनो बिरुवाहरू बेडमा पटमा हालेर राखेको पाउँछौँ यी नयाँ कलिला बिरुवाहरूलाई तीव्र गर्मीको समयमा घामका हानिकारक तत्त्वहरूबाट बचाउन सकिन्छ भने बर्खाको समयमा भारी वृष्टिपातको प्रत्यक्ष प्रकोपबाट पनि रोक्न सकिन्छ
0: हजुर र अर्को प्रश्न यो छ कि रेनी सिजनमा चिया बोटहरूलाई नोक्सान पुर्याउने अनेकौँ किरा फटेङ्ग्रा अनि विभिन्न रोगहरूबाट कसरी सुरक्षित राख्न सकिन्छ है अनि यसमा के उपायहरू चाहिँ अप्नाउन पर्ने हुन्छ
1: र बर्खाको समयमा उच्च आर्द्रताको कारण चिया गाछहरूमा विभिन्न रोगहरू लाग्छ है जुन रोगका कारणहरूमा हावा पानी अनि माटोको माध्यमबाट बोटमा फैलिन्छ जसमा सूक्ष्म जीवाणुहरू ढुँडी जातीय हानिकारक जीवाणु परजीवी कीटाणु पुतली मद किरा फटेङ्ग्रा इत्यादि आउँछ यी कीटाणुहरू बर्खाका समयमा सक्रिय रहन्छ अन्डा पारी बच्चा जन्मने काम पनि भइसकेको हुन्छ यो समयमै यो उपायहरू अप्नाउनु पर्ने हुन्छ यसलाई यसबाट बाँच्नको लागि है तसर्थ यसमा लाग्ने रोगहरूबाट बाँच्न प्राथमिक रोकथाम साथसाथै दैनिक हेरचाह गर्न अति नै जरुरी छ
0: हजुर के यस्ता रोगहरूबाट चिया गाछहरूलाई सुरक्षित राख्न कुन उपायहरू चाहिँ अप्नाउन पर्ने हुन्छ
1: हजुर र मूल रूपमा बर्खाको समयमा चिया बगानलाई सफा राख्नै पर्छ है र बेसी झोडी झाडी राख्नु हुँदैन बोटको फेदलाई दैनिक रूपमा निरीक्षण गर्न आवश्यक पर्दछ र विशेष गरी जैविक अर्थात् रासायनिक मुक्त तरल पदार्थ औषधिको प्रयोग गरी स्प्रे गर्न एकदमै जरुरी छ यसो गर्नाले हानिकारक किटाणुहरूलाई नष्ट गर्न सकिन्छ अनि फङ्गल डिजिजबाट पनि बोटलाई सुरक्षित राख्न सकिन्छ
0: हजुर र चिया गाछका जुन बोटहरू छ नि है त्यस बोटहरूको लागि बर्खायामको समयमा खाद्य मलको प्रयोग गर्न उचित छ अथवा छैन गरिहाले पनि कस्तो प्रकारले गर्न सकिन्छ अथवा कस्तो तरिकाले गर्न सकिन्छ छोटकरीमा बताइदिनुहोस् न
1: हुन्छ र विशेष यो रेनी सिजनमा दानादार यो खाद्य अर्थात् मल ज्यादा मात्रामा प्रयोग गर्न हुँदैन है यदि ज्यादै प्रयोग गर्नाले भारी वृष्टिपातको समयमा माटोको मलिलोपन पोषक तत्त्वहरू बगाएर नष्ट पारिदिन्छ भारी वृष्टिमा दानादार खाद्यहरू पानीमा घोलिएर माटोको मलिलोपनलाई ज्यादै हानि पुर्याउँछ
0: र यसरी नै बर्खाको समयमा नयाँ जुन चियाका बिरुवाहरू छ नि होइन ती बिरुवाहरू रोप्न कति सम्भव छ अथवा छैन यस विषयमा पनि बताइदिनुहोस्
1: हजुर हस् चियाको नयाँ बर बिरुवा रोप्ने उचित समय शरद ऋतु अथवा अटम सिजन अक्टोबरदेखि डिसेम्बरको पहिलो सप्ताह उचित मानिन्छ है। साथै यो समयमा पनि नयाँ बिरुवा रोप्न सकिन्छ, तर एकदमै सठिक समय भने वसन्त ऋतु स्प्रिङ सिजन, जुन चाहिँ मार्चदेखि जुन महिना हो है। मार्च अनि अप्रेल महिनादेखि हल्का पानी पर्न सुरु गर्छ अनि यस्तो मौसममा चियाको बिरुवाहरू जमिनमा सजिलै सार्न सकिन्छ। अर्को कुरो, माझ बर्खा झरी विशेष त जुन जुलाई जुन समयमा प्रचुर मात्रामा वृष्टिपात हुने भएकोले यो महिनामा नयाँ बिरुवा रोप्न सकिन्न, किनकि ज्यादा पानी परेको कारणले जराहरू कुहिन्छ अनि बोटहरू पहेँलो भयो मर्ने गर्छ।
0: हजुर, र सुमनजी, यस सन्दर्भमा हावापानी अनि माटोको दूषित प्रदूषणले पनि चियाबारी क्षेत्रहरूलाई व्यापक हानि पुर्याइरहेको पाउँछौँ होइन? तसर्थ यसबाट यी क्षेत्रहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ होला त?
1: हुन त वर्तमान समयमा प्रदूषणको मात्रा दिनहुँ बढिरहेको पाउँछौँ। यसमा दुवै मानिस जाति सँगसँगै प्राकृतिक घटनाहरू पनि जिम्मेवार छन्, जसले गर्दा जलवायु सन्तुलित छैन, यसले सम्पूर्ण प्राणी जगतलाई नै प्रभावित पारिरहेका छन्। हावा दूषित भएपछि पानी पनि दूषित बनिन्छ, फलस्वरूप एसिड रेनको कारण माटोको उर्वरतालाई पनि व्यापक नोक्सान पुर्याउँछ है। र फलस्वरूप चिया उत्पादनमा पनि ह्रास आउँछ अनि चियाको गुणस्तर घट्छ, यसको क्वालिटी फ्लेभर पनि नष्ट पारिदिन्छ है। र आर्थिक दृष्टिकोणबाट पनि प्रबन्धन पक्षलाई यो व्यापक नोक्सान
0: भन्न सकिन्छ।
1: र आजको समय प्रतिस्पर्धाको समय भएको कारणले चिया उत्पादनमा प्रबन्धन पक्षले पनि वातावरणलाई ध्यानमा राखी चियाको उत्पादन क्षमता बढाउन धेरै महत्त्वपूर्ण कदमहरू चालिरहेको छ है। र जैविक चिया उत्पादनमा विशेष ध्यान दिइरहेको हामी पाउँछौँ। कतिपय सरकारी अधिनियमहरूलाई पालन गरेर चियाबारी क्षेत्रहरूमा कुहुने नकुहुने पदार्थको जम्माको निम्ति मैला जमाउने खाल्टाहरू, पीठहरू, गार्बेज केस, बास्केट निर्माण गरेको हामी पाउँछौँ। र कतिपय हानिकारक रासायनिक मल, कीटनाशक, औषधिहरूको प्रयोग आजकल निम्न पाइन्छ। तसर्थ स्वच्छ अनि सफा परिवेशमा चिया खेती अगाडि बढिरहेको हामी पाउँछौँ।
0: हजुर, र वर्षको समयमा झारपात, झार झुडीहरूको पनि त अब नियन्त्रण गर्नु पर्यो नि है। यस नियन्त्रण गर्नलाई कसरी गर्न सकिन्छ अनि यसले के कस्ता फाइदाहरू पाउन सकिन्छ होला त?
1: हस् त है, र चियाबारीभित्रका उम्रेका अनावश्यक झारपातलाई राम्ररी थली गोडेर गाछहरूको वरिपरि सफा राख्न अति आवश्यक छ है। यो थली गोड्ने काम सुक्खा महिनाहरू विशेष त फरवरी मार्च महिनातिर गरिन्छ। विशेष बर्खाको समयमा चियाबारी क्षेत्रभित्र धेरै बाक्लो झारहरू पाउँछौँ, जसले चियाको गाछहरूलाई हानि पुर्याउँछ। बेसी झारपात भए चिया बगानभित्र हावाको चलाचल कम्ती हुन्छ है। र त्यसर्थ यस समय चिया गाछको फेदहरूमा हाँगा बिगामा विभिन्न प्रजाति हानिकारक किरा फटेङ्ग्राहरू सक्रिय रहन्छ। तसर्थ चिया गाछ वरिपरि सरसफाइ गर्न अति जरुरी छ। पहिला पहिला त हाम्रा श्रमिकहरूले पुरानै पद्धतिद्वारा हँसियाको सहायताले फडाइ गर्ने गर्थ्यो भने अहिले आधुनिक युगमा विभिन्न मसिनहरू झार फडाइको लागि प्रयोग गरिरहेको हामी पाउँछौँ है, जसले समय परिश्रम साथसाथै खर्चपातलाई पनि बचत गर्दछ। र बेला बेलामा प्रत्येक डेक डेकमा रुटिन अनुसार स्प्रे गर्न जरुरी छ। बर्खायाम धेरै लामो समयसम्म रहने भएको कारणले यो सिजनमा प्रत्येक चिया गाछहरूलाई राम्ररी हेरचाह गर्न अति आवश्यक छ। यो सिजन एकदमै सावधानी अप्नाउने समय हो।
0: र सुमनज्यू, अन्तमा आजको विषयवस्तुमाथि हजुरको मन्तव्य राख्नुभयो होइन, र कार्यक्रमलाई पनि समाप्त गरिदिनु हुन्छ भने हजुरलाई सानो बिन्ती गर्दछु।
1: हवस् है, सबै भारतवासीको पुस्तौनी सम्पत्ति हो है। र हाम्रो बेग दार्जिलिङको चिया त झन् यसको अद्वितीय स्वाद सुगन्धको निम्ति विश्व प्रसिद्ध छ। सँगसँगै चियाबारीको प्राकृतिक सौन्दर्य सुन्दरता स्वर्गभन्दा कम छैन है। यसै प्राकृतिक मनोरम दृश्यको मजा लिन पर्यटकहरू यसको साक्षी बन्न वर्षी नै आउने गर्छन्। तसर्थ अङ्ग्रेजकालीन उपनिवेश कालदेखि आज पर्यन्त चिया खेती एक हेरिटेजको रूपमा जीवित छ है। यसमा हामी सबैको जीवनको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक सबै पक्षहरूको मिश्रित समावेश हामी पाउँछौँ। तसर्थ यसको संरक्षणको लागि चिया बचाउ अभियान तर्फ हामी सबै लागि पर्नु पर्नेछ।
0: हजुर, त स्वतः आज हाम्रो सभामा यहाँ सुमन पर्जनज्यू आउनुभयो र वर्षा ऋतुको समयमा चिया गाछहरूको हेरचाह के कसरी गर्नुपर्ने यस विषयमा खुलास्ता पारेर बताइदिनु भयो। र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ सुमन पर्जनज्यूलाई बिदा दिइरहेछु। हवस् त, नमस्ते।
1: नमस्ते, धन्यवाद।

लौ त श्रोता, अहिले हामीले यसरी केही क्षण गीत सुनाएर रमाइलो गराए पश्चात आज हामी बालिकाको सम्मान अधिकार कसरी गर्नुपर्ने यस विषयमा बताउन लागिरहेछौँ। त मानवीय सभ्यताको विकास भनौँ वा एक विकसित समाज वा देश, यी सबको निर्माण गर्नुमा बालक अनि बालिका दुवै वर्गको अहम भूमिका हुन्छ। यी दुई एकअर्काको पूरक अनि सहयोगी हुन्। यी दुईको सहयोगले मात्र हाम्रो देश अनि समाजको विकास सम्भव भएर जान्छ। तर आजको दिनमा हामीले हेर्यौँ भने भारतवर्षमा बालिका शिशुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको पाउँछौँ र यो एक चिन्ताको विषय बन्न गएको छ भने यदि विश्वको कुरा गरौँ भने जनसङ्ख्या 7 अरबसम्म पुगिसकेको छ, जसमा आधा जस्तो जनसङ्ख्या महिलाहरूको छन् भने त्यसमध्ये पनि 1.1 अरब जनसङ्ख्या चाहिँ बालिकाहरूको छन्। र भारतमा भएको जनगणना अनुसार साल 2001 0.6 वर्षसम्मको बालिकाको अनुपात 1000 अनि बालकको तुलनामा 945 थियो भने 2011 अझै घटेर 918 मात्र भएको थियो। र बालिकाको संख्या दिनदिनै घट्दै गइरहेको कारणहरू विषयमा भन्नुपर्दाखेरि अथवा समाजमा पुरानो विचारधारा राख्ने मानिसहरूले छोरीलाई आज पनि एक बोझ अनि पराय धन सम्झन्छन् भने अनि अर्को एकतर्फ छोरा जातिलाई श्रेष्ठ ठान्छन्। छोरालाई वंश अघि बढाउने, परिवार पाल्ने, बुढेसकालको सहारा हुने अनि मृत्युको पश्चात अन्तिम संस्कार गर्नको निम्ति छोरा नै चाहिन्छ भन्ने सोच राख्ने गर्छन्, जसले गर्दा छोरा अनि छोरीमा भेदभाव सुरु गराउँछ अनि जसको फलस्वरूप समाजमा धेरै हिंसात्मक अपराधको जन्म पनि हुन्छ अनि यसको शिकार यी निर्दोष बालिकाहरू बन्न पुग्छन्। र बाल बालिकाको बीच भेदभाव राख्नु कानुनी दृष्टिमा पनि यसलाई अपराध मानिएको छ। तर आज 21 शताब्दी पुग्दा पनि बालिकाहरूले आफ्नो अधिकारहरूको निम्ति सङ्घर्ष नै गरिरहनु परेको छ। र के बालिका अनि बालकहरूले पाउनुपर्ने अधिकार भिन्न भिन्न हुन्छन् त भन्ने विषयमा भन्न पर्दाखेरि आज हाम्रो देशको संविधानको अनुसार बालिकालाई बालक सम्मान अधिकार प्राप्त छ र बालकले जे जति अधिकारहरू पाउँदछन् उति नै सम्मान अधिकारको हकदार बालिकाहरूलाई कानुनले लागू गराएको पाइन्छ। तर यी सब अधिकारहरू कानुनले बालिकाहरूको हितमा लागू भए तापनि आजसम्म बालिकाहरू आफ्नो मौलिक अधिकारहरूदेखि चाहिँ वञ्चित छन्। जीवन जिउने अधिकार, जुन चाहिँ सबैभन्दा मुख्य अधिकार हो, र लैङ्गिक भेदभावको कारण बालिका शिशुहरूको जन्म हुन अघि नै गर्भमै उनीहरूको हत्या हुने गर्छ, जसलाई आज भ्रूण हत्या पनि भनिन्छ, र हजारौं बालिकाहरू संसारमा आउनको अघि नै मृत्युको मुखमा पनि पुग्ने गर्छन्। यदि आमा बाबुले कन्या शिशु नचाहँदा नचाहँदा पनि जन्म भइहाल्यो भने पनि नवजात शिशुलाई लावारिस छाडिदिन्छन्। बालिकाहरूले पाउनुपर्ने दोस्रो अधिकार हुन् शिक्षाको अधिकार। शिक्षा एक महत्त्वपूर्ण अधिकार हो। यसले व्यक्तिको जीवनको साथ देशको विकास गर्नुमा पनि महत्त्वपूर्ण भूमिका निभाउँछ अनि बालिकाहरूलाई आजको दिनमा बालकहरूको सम्मान बनाउन हो भने प्रत्येक बालिकाहरू शिक्षित हुन अति आवश्यक रहन्छ र बालिकाहरूलाई शिक्षित बनाउनाले भविष्यमा गएर उनीहरू आर्थिक, मानसिक अनि भावनात्मक रूपले सशक्त अनि आत्मनिर्भर बन्छन्। घरको चार दिवारी भित्र घरको कामकाज र चुल्हा चौका मात्र उसको जीवन सीमित नराखेर उनीहरूलाई शिक्षित बनाएर हरेक क्षेत्रमा अगाडि बढ्ने अनि उज्जवल भविष्य निर्माण गर्ने अवसरहरू सबै अभिभावकहरूलाई आफ्नो छोरीहरूलाई दिनुपर्छ। आजको समयमा हामीहरूले हेर्यो भने बालिकाहरू शिक्षा हासिल गरेर प्रत्येक क्षेत्रहरूमा पुरुष सम्मान काँधमा काँध मिलाएर अघि बढिरहेको पाइन्छन्। यस्ता कुनै पनि क्षेत्र हुँदैन जहाँ उनीहरूले पाइला नटेकेका। हाम्रा अघि यस्ता धेरै उदाहरणहरू पनि छन्, जस्तै कल्पना चावला, इन्दिरा गान्धी, प्रतिमा सिंह पाटेल, मेरी कम इत्यादि, जसले यो साबित गरिदिएका छन् कि बालिकाहरू बालकभन्दा पनि केही कम छैन। तर सम्मान अवसर अनि

0: शिक्षित शिक्षा नपाएर उनीहरू हाम्रो देशको धेरै क्षेत्रहरू धेरै बालिकाहरू आज पनि अशिक्षित छन् र शिक्षाको अधिकारदेखि वञ्चित छन्। भारत सरकारले आज विशेष गरी यस्तै बालिकाहरूको निम्ति शिक्षा राइट टु एडुकेसन एक्ट लागू गरेका छन्, जसको द्वारा 6 वर्षदेखि 14 वर्षसम्मको बाल बालिकाहरूको निम्ति शिक्षा निशुल्क अनि अनिवार्य रूपमा गरिदिएका छन्। भनिन्छ नि, एक नारी शिक्षक भए पुरा परिवार शिक्षित हुन्छ अनि एक परिवार शिक्षित भए पुरा देश शिक्षित हुन्छ। र तेस्रो अधिकार हो संरक्षणको अधिकार। यो अधिकारले आज बालिकाहरूलाई हरेक प्रकारको उनीहरूसँग हुने हिंसाहरू जस्तै बाल विवाह, बाल श्रम, मानव तस्करी, दुर्व्यवहार, यातना, शोषण, बलात्कार इत्यादिबाट बचाउ वा रक्षा गर्नको निम्ति बनाएको हो। र सरकारले बालिकाहरूको सुरक्षाको निम्ति कानुनहरू पनि कडाकडी लागू गरेका छन्। तर आज पनि यस्ता घटनाहरू हामी पत्र पत्रिका टेलिभिजनहरूमा दिनु सुन्ने वा पढ्ने पनि गर्छौँ र आफ्नो घर बजार वरिपरि छेउछाउमा यस्ता साना सानो बाल बालिकाहरू केही पैसाको निम्ति अरूको घरमा घरेलु कामकाज अथवा दोकान कल कारखानाहरूमा काम गरिरहेको पनि देख्छौँ। आज यो सब प्रकारको घटनाहरूलाई रोकथाम गर्नको निम्ति हो भने सरकारले 14 वर्षभन्दा कम उमेर भएका बाल अनि बालिकाहरूलाई धेरै जोखिमपूर्ण जग्गाहरू जस्तै फ्याक्ट्रीमा काम गर्नदेखि रोक लगाइदिएको छ अनि यदि कसैले यो कानुनमा उल्लङ्घन गरे त्यसको लागि पनि सजायको लागू गरिएको पाइन्छ। र भारतमा बालिकाहरू प्रति भइरहेको भेदभाव, अन्याय अनि असुरक्षाको बचाउको निम्ति के कस्ता उपायहरू छन् जसले यो समस्याको समाधान हुन सक्छ भन्ने कुरामा भारतमा वा हाम्रो समाजमा पनि बालिकाहरूको माथि हुने भेदभाव अनि अन्यायहरूलाई सदैवको निम्ति समाप्त गर्नु हो भने हामीहरू सबैले आफ्नो सोच बालिकाहरूप्रति खुला अनि निस्वार्थ राख्नुपर्छ र सर्वप्रथम यो अभ्यास परिवारदेखि नै सुरु गर्नु अति आवश्यक पर्छ। ससाना नानीहरूलाई आमा बाबुले छोराछोरी एक सम्मान हुन दुवैमा केही फरक छैन भन्ने कुरा पनि सिकाउनु पर्छ र बालिकाहरूको सेहत पोषण अनि पढाइ जस्तो विषयहरूमाथि पनि विशेष ध्यान दिनुपर्छ जसले पछि भविष्यमा गएर उनीहरू शारीरिक साथै आर्थिक रूपले आत्मनिर्भर भएर बन्न सकोस्। स्कुलहरूदेखि नै बालिकाहरूलाई आफ्नो अधिकारहरूको विषयमा पाठ पढाउनु पर्छ, साथै उनीहरूसँग हुने हिंसाहरू जस्तै बाल विवाह, देह प्रथा, घरेलु हिंसा इत्यादिहरूको विषयमा पनि पहिलादेखि नै जागरुक वा सचेत गराउनु पर्छ। मातापिता, समाज अनि सबैलाई यस विषयमा जानकारी दिलाउन गल्ली गल्ली भित्ता भित्ताहरूमा हेल्पलाइन नम्बरहरू वा स्लोगनहरू पोस्टरहरू लेखिदिनुपर्छ अनि सरकारले आफ्नो तर्फबाट बालिकाहरूलाई सशक्त अनि आत्मनिर्भर बनाउन जुन अभियान वा योजनाहरू बनाएका छन् त्यस योजनालाई हामीहरूले पूर्ण रूपले समर्थन गर्नुपर्छ। अनि आज हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले बालिकाहरूको निम्ति बेटी बचाऊ बेटी पढाऊ, धनलक्ष्मी योजना, सुकन्या समृद्धि योजनाहरू सुरु गरेका छन्। तर यी सब योजनाहरू पनि तब मात्र सफल हुन सक्नेछन् जब हामीहरू यसलाई पूर्ण रूपले समर्थन गर्नेछौँ अनि सरकारले यो योजनाहरू सफल गर्नको निम्ति अनि जनसाधारणमा जागरूकता फैलाउनको निम्ति प्रत्येक साल 24 जनवरी राष्ट्रिय बालिका दिवस मनाउने गर्छन्। तर हामीहरूले पनि यो दिवसलाई सालमा वा वर्ष वर्षमा मात्र एउटा पर्व जस्तो नमनाएर यसको मूल उद्देश्यलाई लक्ष्यसम्म पुर्याउन अनि समाजबाट अनेकौँ कुरीतिहरूलाई जडदेखि नै अन्त गर्न प्रत्येक देशको नागरिकहरूले आफ्नो कर्तव्य सम्झिनुपर्छ अनि प्रत्येक घरमा जन्म लिने बालिकाहरूलाई शिक्षित अनि पूर्ण अधिकारहरू दिन्छ भने प्रण लिएर अघि बढ्नु पर्छ। लौ त श्रोता, अहिले हामीले बालिकाहरूको सम्मान अधिकार विषयमा धेर थोर कुराहरू बताइहाल्यौँ। समय पनि भइगएकोले अर्को सप्ताह फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।
1: नई कार जीतने का मौका, वाओ, पापा को सरप्राइज दूंगी। बस थोड़ी सी तो उनकी डिटेल भरनी है।
2: रुक जा बुद्धू।
3: व्हाट? ऐसे पॉपअप से सावधान रहो, स्कैमर्स पर्सनल डिटेल्स का गलत यूज कर सकते हैं।
1: ओ, तो समझ गई ना, रिलैक्स। पर कार जीत जाते तो पापा होमवर्क नहीं कराते।
3: RBI कहता है स्मार्ट बनो, कूल रहो।
4: असली नोट से क्यों खेल रहा है
1: ब्रो?

भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको 51औं राज्य दिवस समारोह अन्तर्गत सम्पन्न विभिन्न कार्यक्रममा सहभागिता जनाएपछि आज आफ्नो आधिकारिक सिक्किम भ्रमण पूरा गर्नुभयो। आज बिहान लोकभवनबाट सड़क मार्ग हुँदै प्रस्थान गर्न अघि उपराष्ट्रपतिले पुरानो लोकभवन परिसरमा गुराँसको बिरूवा रोपेर पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। उपराष्ट्रपति पद सम्हालेपछि उहाँको यो पहिलो आधिकारिक सिक्किम भ्रमण हो। भ्रमणका क्रममा उपराष्ट्रपतिले हिजो मनन केन्द्रमा आयोजित 51औं राज्य गठन दिवस समारोहमा सहभागिता जनाउँदै विशिष्ट अतिथि सरकारी अधिकारी तथा सर्वसाधारणसँगै स्मरणोत्सव कार्यक्रमको आनन्द लिनुभयो। आज बिहान लोकभवनमा आयोजित विदाई कार्यक्रममा अन्य बाहेक सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम विधानसभा अध्यक्ष मिङमा नोर्बु शेर्पा, मन्त्रीगण तथा लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा उपस्थित हुनुहुन्थ्यो। यसै क्रममा लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले लोकभवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनसित भेट गर्दै सिक्किमको राज्य दिवस समारोह उहाँको उपस्थितिले ऐतिहासिक र गरिमामय बनेको बताउनुभयो। यस अवसरमा डाक्टर सुब्बाले सिक्किमले 1975 संविधान संशोधन मार्फत भारतको 22औं राज्यका रूपमा प्राप्त गरेको ऐतिहासिक यात्राको स्मरण गर्नुभयो। उहाँले विगत 5 दशकमा सिक्किमले शान्ति, सामाजिक सद्भाव, पर्यावरण संरक्षण, टिकाउ विकास, शिक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुभयो। यस अवसरमा सांसद डाक्टर सुब्बाले अनुसूचित जनजातिको सूचीबाट छुटेका 12 समुदायलाई समावेश, लिम्बु तामाङ समुदायका लागि विधानसभामा आसन आरक्षण तथा 17 ग्याल्वा कर्मापाको सिक्किम भ्रमण जस्ता विषयमाथि उपराष्ट्रपतिको ध्यानाकर्षण गर्नुभयो। डाक्टर सुब्बाले संविधानको धारा 371F अन्तर्गत प्राप्त विशेष संवैधानिक व्यवस्था मार्फत सिक्किमको पहिचान, जनसांख्यिकी सन्तुलन तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक रहने विषयमा पनि जोड़ दिनुभयो। गृह विभागद्वारा वाहनको आवागमनमा अड इभन लागू गर्ने सम्बन्धमा जारी अधिसूचनालाई निरन्तरता दिँदै परिवहन विभागले सर्वसाधारणलाई सहज, सुरक्षित र बाधारहित यातायात सेवा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ। विभागले आज एउटा अधिसूचना जारी गर्दै भनेको छ, अघिल्लो सूचना जारी नभएसम्म भोलि सोमबारदेखि लागू हुने गरी गान्तोकभरि बिहान 7 देखि राति 8 बजीसम्म प्रत्येक 30 मिनटको अन्तरालमा सिटी रनर बस सेवा सञ्चालन गरिनेछ। यो सेवा रानीपुलदेखि सचिवालयसम्म चल्नेछ। विभागले सर्वसाधारणको आवागमनलाई बाधारहित बनाउने उद्देश्यले शनिबार र आइतबार पनि सार्वजनिक यातायात सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। यसै गरी सबै जिल्लामा विभागले तोकेका मार्गमा सञ्चालित सबै एसएनटी बसहरू यथावत सञ्चालनमा रहनेछन्। स्थानीय ट्याक्सी तथा ठूला यात्रुवाहक सवारी साधनहरूलाई अनुमति पत्रमा उल्लेखित मार्ग अनुसार स्थानीय तथा अन्तर जिल्ला यात्रु सेवा सञ्चालन गर्न अनुमति दिइएको छ। भारतीय मौसम विज्ञान विभाग गान्तोकले आजदेखि 23 मईसम्म सिक्किमका विभिन्न जिल्लाहरूमा मेघ गर्जन सहितको वर्षा हुने जनाएको छ। विभागले विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, विशेष गरी मंगन र गान्तोक जिल्लाका उच्च भूभागहरूमा भारी वर्षा हुनका साथै चट्याङ सहित मेघ गर्जन अनि हिमपात हुने सम्भावना छ। मंगन जिल्लाका लागि आजका निम्ति ओरेन्ज अलर्ट अनि अन्य जिल्लाहरूमा यस सप्ताहभरिका निम्ति यल्लो अलर्ट जारी गरिएको छ।

0: मौसम विभागले पहिरो जान सक्ने, बाढ़ी आउन सक्ने, सड़क अवरूद्ध हुन सक्ने, पानी जम्ने, दृश्यता कम हुने तथा यातायात र हवाई सेवा अवरूद्ध हुन सक्ने चेतावनी दिएको छ। स्थानीयवासी र पर्यटकहरूलाई संवेदनशील र पहिरो जोखिम स्थानमा नजान, यातायात सम्बन्धी सूचनाको पालन गर्न अनि मेघ गर्जनको समयमा सकेसम्म घरभित्र रहन सल्लाह दिएको छ। सरकारले भनेको छ सीबीएसई 12 परीक्षामा अन स्क्रीन मार्किङ प्रणालीबाट मूल्याङ्कनमा पारदर्शिता र निष्पक्षता बढ़ेको छ। 12 परिणाममाथि आज नयाँ दिल्लीमा विद्यालय शिक्षा तथा साक्षरता विभाग सचिव संजय कुमारले भन्नुभयो विद्यार्थीहरूले मार्किङ र उत्तीर्णता प्रतिशतमा सामान्य गिरावटमाथि चिन्ता व्यक्त गरेका छन्। सचिवले भन्नुभयो सीबीएसईले यस वर्ष लागू गरेको प्रणालीबाट मूल्याङ्कनमा अधिक पारदर्शिता र निष्पक्षता सुनिश्चित हुँदछ। अण्डर 17 राष्ट्रिय फुटबल टोलीको खेलाड़ी पाकिम निवासी अभिष्टा बस्नेतलाई चीनमा सम्पन्न एसियाली अण्डर 17 महिला फुटबल प्रतियोगितामा सहभागी भई राज्य फर्किने क्रममा आज रम्फूमा भव्य स्वागत जनाइयो। सिक्किम फुटबल संघका अध्यक्ष मेनलाई थिन्पा र संघका पदाधिकारी सहित नाम्चेबुङ र पाकिमका वासिन्दाले खदा र पारम्परिक सम्मानका साथ उनलाई स्वागत जनाए। यस अवसरमा अभिष्टा बस्नेतले यस प्रकारको स्वागतका निम्ति सबैप्रति आभार व्यक्त गरिन्। उनले प्रतियोगिताका अनुभव सुनाउँदै यसपल्ट विश्वकपमा छनौट हुन नसके पनि आगामी अवसरमा अझ मेहनत गरेर विश्वकपमा स्थान बनाउने प्रतिबद्धता व्यक्त गरिन्। समाचार पूरा भयो।
1: सुनाइरहेका छौं आजका रहल अनि भोलिका कार्यक्रमका संक्षिप्त जानकारी। आज 6:50 सुनाउनेछौ यसै केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम कथा सारथी, कथावाचक हुनुहुन्छ अनिर तामाङ। 8 सुन्नुहुनेछ कार्यक्रम युवा बानी, कार्यक्रम प्रस्तोता हुनुहुन्छ मौसम नेवार। 8:30 कार्यक्रम चर्चा चौतारी। 8:45 सुन्नुहुनेछ समाचार सन्ध्या। 9:15 सुन्नुहुन्छ कार्यक्रम स्पोटलाइट अनि 10 सुन्नुहुनेछ अखिल भारतीय सङ्गीतको कार्यक्रम। श्रोताहरू, भोलिको हाम्रो बिहानी प्रसारण सुरु हुनेछ 6:20 बिहानीको भक्ति कार्यक्रम अर्चना सुनाउनेछौँ 6:30। 7:07 कार्यक्रम शुभ प्रभात, 7:15 सुनाउनेछौँ नेपाली भजन प्रबल थापाको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम स्पन्दन। 8:30 सुन्नुहुनेछ कार्यक्रम कथा सफलताको। 8:45 सुनाउनेछौँ कार्यक्रम सन्दर्भ, विषय छ वेस्ट टु वेल्थ म्यानेजमेन्ट। 9:35 सुन्नुहुनेछ कार्यक्रम हाम्रो संस्कार संस्कृति, विषय छ विभिन्न जातिका पारम्परिक खानेकुरा अनि यसको बनाउने तरिका। कार्यक्रमका प्रस्तोता हुनुहुन्छ नवराज राय। 10:05 कार्यक्रम हेलो खरसाङ। 10:30 सुनाउनेछौँ कार्यक्रम हाम्रो सरकार। दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ फर्माइसे कार्यक्रम तपाईँको अनुरोधमा। अनि 12:30 रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 2:30 सुनाउनेछौँ विविध कलाकारहरूको आवाजमा केही लोक अनि आधुनिक गीत। 3:20 कार्यक्रम विश्वमा हामी। कार्यक्रम प्रस्तुता हुनुहुन्छ निर्मल तामाङ र विषय छ अनुशासनको आवश्यकता विद्यार्थीहरूमा। 4:00 कार्यक्रम विज्ञान दर्पण, विषय छ पर्यावरणलाई नष्ट गर्न सक्ने हाम्रा गतिविधिहरू। वार्ताकार हुनुहुन्छ भरत प्रकाश राय अनि कार्यक्रम प्रस्तुता हुनुहुन्छ सतिका गुरुङ। 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम शिक्षा ज्योति। 5:07 सुनाउनेछौँ कार्यक्रम जय जवान। 5:30 कार्यक्रम इभिनिङ मेलोडी। 6:10 प्रस्तुत गर्नेछौँ कार्यक्रम गाउँले सभा, विषय छ कोपी खेतीमा लाग्ने रोग अनि रोकथाम। 7:05 सुनाउनेछौँ विद्या शर्माको आवाजमा केही लोकगीत। 8:00 कार्यक्रम युवाबानी। 8:30 कार्यक्रम चर्चा चौतारी। 9:15 स्पोटलाइट अनि 10:00 कार्यक्रम आजका फनकार। श्रोताहरू, यो त थियो आज अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुनाइरहेको छौँ मौसमको संक्षिप्त जानकारी। दार्जिलिङको आज अधिकतम तापक्रम 22 रहेको छ भने न्यूनतम तापक्रम 16 रहेको छ। खरसाङको अधिकतम तापक्रम 24 अनि न्यूनतम तापक्रम 18। यसरी नै कालेबुङको अधिकतम तापक्रम 24 अनि न्यूनतम तापक्रम 18 रहेको छ भने मिरिकको अधिकतम तापक्रम 24 अनि न्यूनतम तापक्रम 18 दर्ता गरिएको छ। मौसम विभागको जानकारी अनुसार उत्तर बङ्गालका केही जिल्लाहरूमा दार्जिलिङ, जलपाइगुडी, कालेबुङ, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, मालदा आदि क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताएको छ। साथै मौसम विभागको भनाइअनुसार उत्तर बङ्गालको केही कतिपय क्षेत्रहरूमा बिजुलीको गडगडाहटसितै भारी वर्षा हुने सम्भावना देखिएको छ।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। राज्यमा सरकार परिवर्तन भएपछि अतिक्रमण विरुद्ध अभियान तीव्र बनेको छ। राज्य सरकारको निर्देशपछि मालदा जिल्लामा भारत बङ्गलादेशको खुला सीमामा काँडे तार लगाउनका लागि भूमि अधिग्रहणको प्रक्रिया सुरु भएको छ। आज विश्व उच्च रक्तचाप दिवस हो। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी डेढ महिनाभित्र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जिटिएलाई भङ्ग गरिने दावी गर्नुभएको छ अनि मौसम विभागले भोलि सोमबार दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राज्यमा सरकार परिवर्तन भएपछि अतिक्रमण विरुद्ध अभियान सुरु गरिएको छ। अवैध निर्माणलाई ध्वस्त पारिँदैछ। यसैबीच राज्यका ग्राम विकास एवं प्राणी संरक्षण मन्त्री दिलीप घोषले सरकारी भूमिमा कुनै प्रकारको अतिक्रमण सहन नगरिने बताउनु भएको छ। आज बिहान खडगपुरमा संवाददाताहरूलाई सम्बोधन गर्नुहुँदै दिलीप घोषले सरकारी जमिनमा कुनै प्रकारको पनि अतिक्रमण सहन नगरिने बताउनु भएको छ। जहाँ पनि अवैध निर्माण हुन्छ त्यहाँ बुलडोजर चलाइने श्री घोषले बताउनु भएको छ। बङ्गालमा सत्तामा आएपछि नयाँ सरकारले पहिलै दिनदेखि नै यो प्रक्रिया सुरु गरेको छ। अवैध गतिविधिहरूमा संलग्न सबै मानिसहरूसित कानुनको सीमाभित्र बसेर नै आफ्नो गतिविधिहरू गर्ने श्री घोषले अपील गर्नुभएको छ। यसो भए सरकारले उनीहरूको पूर्ण सहयोग गर्ने पनि दिलीप घोषले बताउनु भएको छ। राज्य सरकारको निर्देशपछि मालदा जिल्लामा भारत बङ्गलादेशको खुल्ला सीमामा काँडे तार लगाउनका लागि भूमि अधिग्रहणको प्रक्रिया सुरु भएको छ। हिज शनिबार हबिबपुर खण्डको भवानीपुर अनि आगरा हरिश्चन्द्रपुर क्षेत्रमा भूमि एवं भूमि सुधार विभागका अधिकारीहरूले सीमा क्षेत्रमा जमिनको दस्तावेजहरूको जाँच गरी नाप्ने काम सुरु गरे। अधिकारीहरूले बताएअनुसार मालदा जिल्लाका 6 थाना क्षेत्रहरूमा भारत बङ्गलादेश सीमाको कुल लम्बाई लगभग 172 किलोमिटर रहेको छ। यसमा लगभग 33 किलोमिटर सीमा वर्तमानमा पनि खुल्ला नै छ। सबैभन्दा अधिक खुल्ला सीमा हबिबपुर ब्लकमा रहेको छ, जहाँ 20-25 किलोमिटरको क्षेत्रमा हालमा पनि काँडे तार लगाइएको छैन। जिल्लामा सीमा सुरक्षाको लागि काँडे तार लगाउनका लागि लगभग 260 एकड भूमिको आवश्यकता रहेको छ। प्रशासनिक सूत्रहरू अनुसार हालसम्म 10 एकड भूमि अधिग्रहणको काम मात्र पूरा भइसकेको छ। राज्यमा आरजी कर मेडिकल कलेज दुष्कर्म अनि हत्या मामलाको सुनवाई कलकत्ता उच्च न्यायालयको न्यायमूर्ति सम्पा सरकार अनि न्यायमूर्ति तीर्थङ्कर घोषको खण्डपीठले गर्नेछन्। सुन्नुहोस् एक रिपोर्ट।
2: यसअघि न्यायमूर्ति राजशेखर मन्था अनि न्यायमूर्ति राय चट्टोपाध्यायले 11 मईको दिन यस मामलाबाट आफैलाई अलग गरेका थिए। यसमा एकमात्र दोषी सञ्जय रोयलाई जनवरी 2025 आजीवन कारावासको सजाय भएको थियो। यस मामलाको जाँच केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले गरिरहेको छ। जाँच एजेन्सीले सञ्जय रोयलाई मृत्युको सजायको माग गरेको थियो। पीडिताको मातापिताले यस मामलाको पुनः जाँच हुनुपर्ने माग गरेका छन्। मृतकका मातापिताले कोलकाताको सियालदा न्यायालयमा एक मामला दर्ता गरेका छन्, जसमा उनीहरूले तृणमूल कङ्ग्रेसका पूर्व विधायक निर्मल घोष, सञ्जीव मुखोपाध्याय अनि तत्कालीन घोला पुलिस थानाका प्रभारीको गिरफ्तारीको अपिल गरेका छन्। पीडिताको मातापिताले तिनै व्यक्तिले पीडिता डाक्टरको शवको दोस्रो पोस्टमार्टममा बाधा पुर्याएको अनि उचित प्रक्रियाको पालन गरे बिना शवको अन्तिम संस्कार गरिदिएको शिकायत गरेका छन्। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाको लागि पहिलो चरणको काम 5 राज्यहरूमा सुरु भइसकेको छ। यस अन्तर्गत घरहरूको सूची तयार गरिनेछ। हाल यो कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड अनि दिल्लीमा सुरु गरिएको छ। घर घर गएर सूची तयार गर्ने कार्य आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, बिहार, चण्डीगढ, छत्तिसगढ, दादरा अनि नगर हवेली तथा दमन, दीव, हरियाणा, मध्यप्रदेश, पन्जाब, तेलङ्गाना अनि उत्तराखण्डमा पनि चलिरहेको छ। सूची तयार गर्नका लागि घरको सामानहरू, उपलब्ध सुविधाहरू अनि पर सम्पत्तिहरूको विवरण एकजुट गरिँदैछ। स्वगणना सुविधा आजदेखि गुजरात, जम्मू कश्मीर, लद्दाख अनि पुडुचेरीमा सुरु गरिएको छ। यो सुविधा 31 मेसम्म उपलब्ध रहनेछ। स्वगणना सुविधा उत्तर प्रदेशमा पनि जारी छ, जो 21 मेसम्म उपलब्ध रहनेछ। हालसम्म 25 राज्यहरूमा 1,44,00,000 भन्दा अधिक घरहरूका निवासीले स्वगणना प्रक्रिया पूरा गरिसकेका छन्। यो पहल जनगणना अभियानको डिजिकरणको दिशामा एक महत्त्वपूर्ण पाइला हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 मेको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1-800-11-7800 कार्यक्रमको लागि आफ्ना विचार र सुझावहरू पठाउन सक्नेछन्। यी सुझावहरू नरेन्द्र मोदी एप तथा माई गभ ओपन फोरम मार्फत पनि दिन सकिनेछ। मानिसहरूले 1922 मिस्ड कल गरेर तथा एसएमएस मार्फत प्राप्त लिङ्क प्रयोग गरेर सोझै प्रधानमन्त्रीलाई सुझावहरू पठाउन सक्नेछन्। सुझावहरू आगामी 29 मेसम्म स्वीकार गरिनेछ। दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङ पहाड, सिलगढी तथा तराई क्षेत्रका आइसिडिएस, आशा तथा आँगनवाडी कार्यकर्ता एवं सहयोगीहरूका प्रतिनिधिहरूसित भेटवार्ता गरी उनीहरूका समस्या तथा मागबारे छलफल गर्नुभएको छ। बैठकमा तलब वृद्धि, पदोन्नति, सुविधा विस्तार तथा रिक्त पद पूर्तिका विषयहरूलाई उठाइएको थियो। श्री विष्टले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। सांसद विष्टले ती समस्याको समाधानका लागि आवश्यक पहल गरिने आश्वासन पनि दिनुभएको छ। दार्जिलिङका सांसद तथा बिजेपीका राष्ट्रिय प्रवक्ता राजु विष्ट आज सिलगढीमा आयोजित अखिल भारतीय अग्रवाल सम्मेलनको अभिनन्दन समारोहमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सिलगढीका विधायक शङ्कर घोष पनि उपस्थित रहेका थिए। सांसद विष्टले संस्थानले शिक्षा, स्वास्थ्य, समाजसेवा तथा राष्ट्र निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै उत्तर बङ्गालको समग्र विकासप्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्याउनु भएको छ। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता, रोकथाम, पहिचान अनि नियन्त्रणलाई बढावा दिन हो। यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ, नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस्। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। आज विश्व दूरसञ्चार अनि सूचना समाज दिवस हो। आजको दिन नै 1865 पेरिसमा संयुक्त राष्ट्र डिजिटल प्रौद्योगिकी एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना गरिएको थियो। यस दिवसको उद्देश्य इन्टरनेट अनि यससित जुडेका तकनिकीहरूको सकारात्मक उपयोगलाई बढावा दिनु रहेको हो। नेपालका पर्वतारोही कामी रीता शेर्पाले 32 सगरमाथा चढेर इतिहास रचेका छन्। 56 कामी रीता सबैभन्दा धेरै पल्ट सगरमाथा आरोहण गर्ने शेर्पा हुन्। नेपालको कोशी प्रान्तको सोलखुम्बु जिल्लामा जन्मिएका कामी रीताले पहिलोपल्ट 1994 सगरमाथा आरोहण गरेका थिए। यसैबीच पर्वतरानी नामले चिनिने लाक्पा शेर्पाले लगातार 11 सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपालीको रूपमा आफ्नो रेकर्ड पनि बनाइराखेका छन्।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी डेढ महिनाभित्र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जिटिएलाई भङ्ग गरिने दावी गर्नुभएको छ। उहाँले यसपछि एउटा जाँच आयोग गठन गरिने तथा छ महिनाभित्र पहाडको लागि नयाँ संवैधानिक व्यवस्था लागू गरिने पनि बताउनुभएको छ। दार्जिलिङको चौरस्ता परिसरमा हिजो आयोजित एउटा जनसभामा गुरुङले यो बयान दिनुभएको हो। गुरुङले हालै एउटा बैठकमा जिटिएका मुख्य कार्यपाल अनित थापा अनि विनय तामाङमाथि भ्रष्टाचारको आरोप लगाउँदै तथाकथित आपत्तिजनक टिप्पणी पनि गर्नुभएको थियो। यस मामलामा अनित थापाले दार्जिलिङ सदर थानामा विमल गुरुङ विरुद्ध लिखित शिकायत पनि दर्ता गर्नुभएको छ, जसको आधारमा पुलिसले जाँच सुरु गरिसकेको छ। उल्लेखनीय छ, विधानसभा चुनावमा दार्जिलिङ सिटबाट भाजपा समर्थित उम्मेद्वारले जित प्राप्त गरेपछि विमल गुरुङ एकपल्ट पुनः सक्रिय बनेका छन् तथा संगठनलाई सशक्त बनाउनमा लागिपरेका छन्। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समितिको साङ्गठनिक सभा आज खरसाङको एउटा होटलमा सम्पन्न भएको छ। यो सभा खरसाङ महकुमा अन्तर्गत 8 समष्टिका युवा मोर्चाका प्रतिनिधिहरूलाई लिएर सम्पन्न भएको थियो। सभापछि युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीले यसपालि राज्यमा असल सरकार गठन भएको र यस सरकारमाथि धेरै आशा रहेको बताएका छन्। उनले हामी गोर्खाल्यान्ड नै चाहन्छौँ र गोर्खाल्यान्डको निम्ति नै युवाहरू सदैव तयार रहेको पनि बताएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको भातृ संगठन गोर्खा राष्ट्रिय नारी मोर्चा दार्जिलिङ शाखा समितिको एउटा महत्त्वपूर्ण संगठनात्मक बैठक आज दार्जिलिङ स्थित शाखा कार्यालयमा सम्पन्न भएको छ। शाखा समितिको अध्यक्ष श्रीमती वसुन्धरा प्रधानको अध्यक्षतामा आयोजित यस बैठकमा संगठन विस्तार, पार्टीको वर्तमान राजनैतिक स्थिति तथा आगामी कार्ययोजनाबारे विस्तृत चर्चा गरिएको बताइएको छ। बैठकमा दार्जिलिङ शाखा अन्तर्गत विभिन्न समष्टिहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सदस्यहरूले संगठनलाई जमिनी स्तरमा अझ सशक्त, सक्रिय एवं जनमुखी बनाउने सम्बन्धमा आफ्नो सुझाव अनि विचार प्रस्तुत गरेका थिए। आर्थिक रूपले कमजोर जनजातीय समुदायका मानिसहरूको सहायताको लागि वनवासी कल्याण आश्रम उत्तर बङ्गालद्वारा सालबाडी स्थित बिरसा शिशु शिक्षा केन्द्र परिसरमा आज भव्य सामूहिक विवाह संस्कार कार्यक्रमको आयोजना गरिएको थियो। संस्थानले जानकारी दिए अनुसार यस कार्यक्रम अन्तर्गत जनजातीय समाजका 108 जोडीको विवाह सामाजिक सहयोगद्वारा आज सम्पन्न गराइएको छ। सबै विवाह पारम्परिक रीति अनि धार्मिक मान्यताहरू अनुसार गराइएको जानकारी पनि प्राप्त भएको छ। यस पहलको उद्देश्य आर्थिक रूपले कमजोर परिवारहरूमा विवाहको बोझ कम गर्न अनि समाजमा एकता तथा सहयोगको भावना सशक्त बनाउन रहेको पनि बताइएको छ। एसोसिएसन फर रिसर्च अन नन प्रफिट अर्गनाइजेसन्स एन्ड भोलन्टेरी एक्टिभिस्ट आर्नोभद्वारा सिलगढीमा सर्जक सम्झना कार्यक्रम आज आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय सर्जक गोपाल सिंह नेपाली बस्नेत, साहित्यकार लक्ष्मण श्रीमल अनि आशा भोसलेलाई श्रद्धाञ्जली अर्पण गरियो। यसरी नै तिनै व्यक्तित्वमाथि लेख, कविता र गीतहरू प्रस्तुत गरियो। कार्यक्रमको अध्यक्षता आर्नोवाका सल्लाहकार अवकाश प्राप्त कर्नल केशव राईले गरेका थिए। मौसम विभागले भोलि सोमबार दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारका धेरै स्थानहरूमा हल्कादेखि मध्य वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसै गरी जलपाइगुडी र कुचबिहार जिल्लाका 1-2 स्थानहरूमा भारी वर्षाको विशेष चेतावनी पनि जारी गरिएको छ। मौसम विभाग अनुसार उत्तर बङ्गालका सबै जिल्लाहरूमा मेघ गर्जन, चट्याङ र 40-50 किलोमिटर प्रति घण्टाको तीव्रतामा हावाहुरी चल्ने सम्भावना रहेको छ। यसका साथै दार्जिलिङ पहाड तथा कालेबुङमा आगामी केही दिनसम्म आकाश सामान्यतः बदलिरहनेछ र चट्याङसहित वर्षाको क्रम निरन्तर जारी रहनेछ। दार्जिलिङको अधिकतम तापक्रम 20 र न्यूनतम तापक्रम 15 सेल्सियस नजिक रहने अनुमान पनि मौसम विभागले व्यक्त गरेको छ। यसबाहेक मौसम विभागले पहाडी क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई चट्याङ परेको बेला सुरक्षित स्थानमा बस्ने र यात्रा गर्दा विशेष सावधानी अपनाउने अपिल पनि गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राज्यमा सरकार परिवर्तन भएपछि अतिक्रमण विरुद्ध अभियान सुरु गरिएको छ।

0: राज्य सरकारको निर्देशपछि मालदा जिल्लामा भारत बङ्गलादेशको खुला सीमामा काँडे तार लगाउनका लागि भूमि अधिग्रहणको प्रक्रिया सुरु भएको छ। आज विश्व उच्च रक्तचाप दिवस हो। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी डेढ महिनाभित्र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जिटिएलाई भङ्ग गरिने दावी गर्नुभएको छ अनि मौसम विभागले भोलि सोमबार दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम कथा सारथी।
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। आजको विषयमा भने म एकजना यस्तो साहित्यिक हस्तीको कथा राख्न गइरहेको छु। उहाँ हाम्रो नेपाली साहित्यको महान स्रष्टा हुन् तथा नेपाली साहित्यिक आकाशमा कहिले नअस्ताउने एउटा अटल ध्रुव हुन्। नेपाली साहित्यिक आकाशको त्यो अटल ध्रुव हुन् स्वर्गीय इन्द्रबहादुर राई। आउनुहोस् उहाँको सानो परिचय साटौँ। स्वर्गीय इन्द्रबहादुर राईको जन्म सन् 3 फरवरी 1927 दार्जिलिङको बालासन चियाबारीमा भएको थियो भने उहाँको निधन 6 मार्च 2018 दार्जिलिङमा भएको थियो। उनको योगदान विशेष गरी तेस्रो आयामेली आन्दोलन र लीला लेखनको क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ। उनले नेपाली साहित्यलाई आजीवन माया अनि सेवा गरिरहे, जुन योगदान मेरो कलिलो कलमले कोरेर यो एउटा बसाइमा अटाउन भने पटक्क सकिन्न। आउनुहोस् आजको बसाइमा स्वर्ग इन्द्रबहादुर राईकृत कथा उहाँलाई सम्झनामा राख्दै सुरु गरौँ। आजको बसाइमा कथा पढ्न गएको छ छुट्याइयो। कथा प्रस्तुत छ छुट्याइयो। लोग्नेपट्टिको समर्थक भएर म हिजो राति पञ्चायतमा पुगेको थिएँ। साह्रै घनिष्ठ चिनारी नभए पनि भक्तिमानले बिहान आएर बेलुका साथी गइदिनुपर्छ है भन्दा मैले नाइ भन्न सकेको थिइनँ। पञ्चमा हामी सबै बसिसकेर डाकिएपछि 4 वर्ष जतिको छोरालाई अघिअघि हिँडाउँदै सेतो सेतो साडीको छोटो छेउले शिर ढाकेर तिनी आइन् अनि उतापट्टि बेन्चीमा बसिन्। भक्तिमानलाई छोराले आउँदा आउँदै देखिहालेछ र आमा चाहिँले केही गर्न नपाई बाबा बाबा कराउँदै छेउमा पुगिहाल्यो। छोरालाई उचालेर भक्तिमानले काखमा राख्यो। किन नआएको बाबा, कहाँ गएको थियो बाबा? हलमा सबले सुन्ने गरी उसलाई छोराले सोध्न थाल्यो। म यस्तो दृश्य हेर्न सक्दिनँ, मन अमिलेर आयो। मैले भक्तिमानकी जानलाई हेरेँ, अघि कहिले नदेखेको रहेछु। प्रायः 23-24 वर्षकी रहेछन्। उज्याली सिकुटी राम्री पनि, सिउँदामा आज पनि सिन्दुर लगाइरहेकी थिइन्। कुममा साडी खस्किएकोले त्यो अहिले पो देखियो। तिनले फेरि साडीको छेउ शिरमा चढाइन्। भक्तिमानलाई फिलिक्क एकपल्ट हेरेर तिनले हामीलाई पनि हेरिन् अनि हाँसिन्। यो आइमे त कस्तो हाँसदी पो रहेछ, मैले कुइनाले घोचेर बलबहादुरलाई भने। बलबहादुरले भन्यो, बेसे हो बेसे। मैले फेरि त्यता हेरिनँ। अब पञ्चायत सुरु गर्नुपर्छ, सरपञ्चले भने, जो गाउँका सामान्य वृद्ध थिए। तपाईँ पञ्चहरूलाई थाहा छ, यही पञ्चायत उजुरकारी भक्तिमान र उसकी पत्नी लक्ष्मीको कुरा लिएर 1 हप्ता अघि पनि यहीँ यसै स्कुल घरमा राखिएको थियो। कतिवटा कारण देखाएर आफ्नो स्वास्नीमाथि दोष लाएर भक्तिमानले छुट्टान मागेको थियो। पञ्चले तर त्यस दिन पक्का फसेला दिन सकेन, किनभने कतिवटा कुराको राम्ररी निदो लाउनु जरुरी थियो। यो सब कुरा हाम्रो सेक्रेटरीले तपाईँहरूलाई पढेर सुनाउनुहुनेछ। कलेज पढ्ने एउटा युवकले पञ्चायतको खाताबाट अघिल्लो पञ्चायतका निर्णयहरू जम्मै पढेर सुनाइयो। एक साता लक्ष्मी चिनेको साथीकोमा बस्ने, त्यस साताभरि खाने पैसा 7 रुपियाँ भक्तिमानले दिनुपर्ने, यसैबीचमा मन्त्रीले कालिम्पोङ 9 माइलदेखि लक्ष्मीको आमा बाबुलाई चिठी लेखेर यहाँ बोलाउने, अब यही समयमा भक्तिमानका छरछिमेकमा गएर समितिका सभापतिले आफै गई आवश्यक सोधखोज गर्ने तय भएको रहेछ। लक्ष्मीको बाबुलाई चिठी पुग्यो, तर उसले न कुनै उत्तर दियो न आफै आयो भन्ने कुरा पनि मन्त्रीबाट सुन्यौँ। अब पहिले भक्तिमानले भन, सरपञ्चले सोध्यो, किन तिमी छुट्टान माग्छौ? किन तिमी आफ्नी पत्नीसँग मिलेर दुःख सुख घर गृहस्थी चलाउन प्रेमले बस्न माग्दैनौ? त्यो सानो छोराको भविष्यत के तिमीहरू ऊ गर्न माग्छौ, बिगार्न माग्छौ? सोधिसकेपछि बुढाले हामी सबैलाई हेरे। भक्तिमान उठ्यो, आफू बसेको ठाउँमा छोरालाई बसायो, बोल्नुलाई पञ्चायततिर फर्क्यो। सनत त यहाँ आइजा, छोरालाई हकारेर लक्ष्मीले बोलाइन्। तिमी आफै आऊ, छोराले दङ्गायो। कस्तो केरानी भनेर तिनी हाँसिन्। यो आइमेको मगजको पेज अलिक ढिला रहेछ, हेर न हाँसे कि, हाम्रो पछि बस्नेहरूले पनि टिप्पणी गरे, भक्तिमानले भन्यो। मैले पहिला लक्ष्मीलाई भात पकाइदिने, भाँडा धोइदिने काममा तलब दिएर राखेको थिएँ। त्योभन्दा अघि यतै कसकस कहाँ यो काम गर्थे। प्रायः 1.5 वर्ष जति नोकर्नी भएर मेरोमा बस्दा मैले उसको बानी, चालचलन, काम गराई सबै हेरेँ। उसको घर, बाबुआमाको विषयमा पनि सोधेँ। यो अत्यन्त गरिब घरबाट आएकी केटी हो। मैले अनि एक दिन यसलाई भने, तैँले पनि 11 दुःख पाएकी रहेछस्, मेरो पनि आफ्नो कोही छैन, पति पत्नी भएर बसौँ, तँलाई पनि अलिक सुख हुन्छ, मेरो पनि जिन्दगी कटिहाल्छ। मेरो मनमा थियो यो अत्यन्त दुःख पाएकी केटी हो र यसलाई अहिलेको भन्दा अलिकति मात्रै सुख भयो भने पनि पुगिहाल्नेछ। लक्ष्मीले बाबुलाई सोध्नुपर्छ भनी मैले भने, हुन्छ सोधी पठाऊ। चिठी पुगेपछि बाबुआमा दुवै आए अनि वरपरतिरका 2-4 जनालाई बोलाएर अलिअलि पुरी, मिठाई, चिया खुवायो। हाम्रो बिहा भने पनि, बिहाको भोज भने पनि त्यति नै हो भएको। त्यसपछि यो छोरा जन्मियो। सबै राम्रै चल्दै थियो। यसले रहर गरेको चिजबिज किन्नलाई म जसरी पनि पैसा पुर्याइदिन्थेँ। म किताब दोकानमै काम गरिरहे, अझै गर्दैछु, तर अब यसको मन बिग्रिँदै आएको छ। भक्तिमानलाई यहाँदेखि बोल्न कठिन परेको देखियो। म भुइँतिर हेरेर टोलिएँ। भन्दै जाऊ भन्दै जाऊ, पञ्चलाई सब कुरा सफा सफा बताउनुपर्छ भने सरपञ्चले। म दिनभरि दोकानमा हुन्छु। घरमा मैले नचिनेको को को मान्छेहरू आउँदा रहेछन्। छिमेकीहरूदेखि मैले यो सुन्दा म शरमले मरे। म आफैले पनि 1-2 जनालाई घरमा बसिरहेको भेटे। एउटालाई त म राम्ररी चिन्छु, त्यो केटा धेरैपल्ट चोरेर जेल गएको केटा हो। सोद्धा उहिले कहाँ कहाँ चिनेकोहरू भन्छे यसले। मैले सम्झाए, हकारे, अनेक गरे, उल्टा मैमाथि आइलाग्छ यो। हुँदाहुँदा आजकल घरमा नबासेको दिनै हुँदैन। हाम्रो झगडा सुनेर छिमेकीहरू वाक्क भइसकेका छन्। म बिहान चिया खान पाउँदिन। बेलुका फर्केर जाँदा उसले र छोराले खाएर सुतिसकेको हुन्छ। मेरो लागि केही हुँदैन। मैले यसरी 4 रात भोकै काटेँ, ईश्वर साक्षी छ। त भोकै सुतिस् कि हामी आमा छोरा भोकै सुत्यौ, कुरा बनाउँछस्? लक्ष्मीले माझमै राखिएर कराइन्। होइन होइन, पञ्चायतमा तिमी यसरी कराउन पाउँदैनौ। हामीले तिमीलाई सोधेपछि मात्रै तिमी बोल्नु, एक पञ्चले तिनलाई हकारे। यसले झुटा कुरा बनाएर भन्न पाउँछ त? लक्ष्मीले फेरि कराइन्, सुट्टी सारीकै हेलचेक्री। सुन नानी, सरपञ्चले भने, तिमी हाम्री छोरी जस्तै हो, तर तिमीले आफ्नो पतिलाई त भनेको चाहिँ राम्रो होइन। यति बिघ्न मान्यजनको सामुने तिम्रो लोग्नेप्रति व्यवहार यस्तो ननिको ढङ्गको छ भने कोही नहुँदा झन्। तिम्रा छिमेकीहरूदेखि पनि हामीले यस्तै कुरा सुन्यौँ। 5-6 महिना अघि छिमेकीहरूले घरमै पञ्चायत गरेर पनि तिमी दुईलाई मिलाइदिएको हो, होइन? भन पञ्चलाई मैले आफ्नो बिलाप बताइसकेँ। अब हजुरहरूले विचार गर्नुहोस्, यस्तो उद्यम भइसकेपछि म यसरी कसरी बस्न सकुला? भक्तिमान बस्यो। नचाहिने थाङ्ने कुराहरू छोडेर अब तिम्रो पञ्चलाई भन्नु के छ, खुलस त भन। अब लक्ष्मीलाई सरपञ्चले हराए। तिमीलाई तिम्रो लोग्नेले दुःख तक्लिफ दिएको छ कि, वा तिम्रो लोग्ने अरू केटीसँग भुलेको छ कि के छ, सब कुरा सफा भन पञ्चलाई, त्यहीँ उभिएर भन। म जति कुरा भन्छु साँचो कुरा भन्छु, लक्ष्मीले सुरु गर्दै भनिन्। उसको आँखा लाउने साह्रै नराम्रो बानी छ। छिमेकीको सबैसँग मलाई आँखा लगाइसकेको छ। मान्छे बसेको ठाउँमा 2-4 जना मान्छे आउँछन्। उसले चाहिँ कोही आयो कि त्यही हो तेरो दोस्ती, त्यहीसँग गइहाल भनेर भाँडा भैलो मचाउँछ। गाउँमा मलाई अनुहार देखाइ नसक्नु पारेको छ। यो घरलाई पुरा घर जस्तो बनाउनलाई मैले मन परेको चिजहरू पनि नखाई नखाई, सिनेमा थिएटर नगई नगई कति त्याग गरेको छु। त्यो आँखा नफुटेको भए उसैले पनि देख्नुपर्ने हो। हप्ताको 10 रुपियाँ दिन्छ, त्यहीबाट मैले खानेकुरा पुर्याएर भाँडाहरू लुगाहरू जोड्दै लानुपर्छ। लुगाहरू यसलाई म आफै फाल्टो किनिदिन्छु, भक्तिमानले उठेर भन्यो। तिमीले अहिले नबोल, पञ्चले उसलाई रोक्यो। नबोल नबोल, मैले पनि भने। बिहाको बेलामा उसले मेरो आमा बाबुलाई हेर्छु भनेको थियो, तर एकखेप 10 रुपियाँ होला दिएपछि केही दिएन। जम्मै घरको चिजबिज मैले जम्मा गरेकी हुँ, अचेल घर खर्च पनि दिँदैन, अनि त मैले के पकाइदिने? दोकानमा उसको साथीहरूसँग खाजा चिया मगाएर दोकानमै खान्छ। घरमा म त भोकै सुते, तर यो सानो छोरा भोकै सुतेको पनि यादै नगर्दा म एक दिन पैसा माग्न दोकानमै गएँ। यहाँ किन आइस् भनेर मलाई दोकानमै कुट्न झम्टियो। त्यति बेला कराएँ मैले पनि रिसले। त्यो रात यिनीहरू 4-5 जना भएर पञ्चायत राखेको हो। यो तिमीले पुरानो कुरा गरेको कि हालको? पञ्चको एकजनाले सोध्यो। पञ्चायतले मिलाएपछि 2-3 दिन त राम्रो भयो, फेरि त्यस्तै भयो भनिन् तिनले। पञ्चायतका सदस्यहरूले अब छड्के प्रश्न किरकार गर्न थालेका थिए। अम्बर, बलबहादुर र म चुरोट खान बाहिर निस्क्यौँ। आकाशको चिसो कालोमा कुचिएको भाँडा जस्तो जुन झुन्डिरहेको थियो। यो केटी कहाँको? आफ्नो चुरोट सल्काइसकेपछि त्यही माचिसले उसको पनि सल्काइदिँदै मैले अम्बरलाई सोधेँ, कालेबुङको? भने अम्बरले, यो केटी बिचारालाई म पहिलादेखि चिन्छु। अम्बरले जति भन्यो मैले त्यसबाट यो बुझेँ, बाबु चाहिँ पक्क डाँटमौरी र घरमा हावापानी घाम बत्ता सब छिर्थे। गरिबीले लक्ष्मीको मन र बुद्धिका आँखा सानैमा खोलिदिएको थियो। 11 वर्षकी हुँदा लक्ष्मी घर छोडेर धनबहादुर मण्डलकोमा काम गर्न आई। मण्डलको घर डबका, तसला, कलश, गाग्री, पानास, बाकास, चौकी हजार चिजले भरिएको त्यसले देखे। त्यति विघ्न चिजबिजको माझमा लक्ष्मी तलब नपाइकन त्यसै बस्न, हिँडिरहन, काम गर्न मात्र पाए पनि रमाएर त्यहीँ बस्ने थिए। हाम्रो घरमा पनि यस्तो हुनु नि त्यसलाई लाग्थ्यो। मण्डलनीले माथिल्लो तलादेखि नोकरहरूलाई हजार काम अरौखटौ गर्दै झार्दा आनन्दित भएर लक्ष्मी उभिएर हेरेकी हेरेकै हुन्थे। निकै ठुली भएर होम्समुनि उन गोदाममा उन केलाउने काम गर्न आउँदा आधा वैसी आइमाईहरू र केटीहरू छिल्लिएर उत्तौला कुरा गर्थे, तर लक्ष्मी चुप लागेर सुनिरहन्थे मात्र। मेरो लोग्ने यस्तो होस् उस्तो होस् भन्ने कल्पना तिनलाई आएन। खालि मेरो घर होस्, खुब चिज बिचै चिजबिचले भरिएको होस् भन्ने तिनलाई रहर लाग्थ्यो। बाहिरभरि कुखुराहरू र हाँस, आँगनमा केटाकेटीहरू उफ्रिरहेका घरभरि लुगाफाटा र सिरक कम्बलहरू, भान्साकोटा वान ग्लास र झर्के थाल चम्केर तिरिमिरी भएको, आउने जानेको उत्तिकै लहरको लागेको सपना लक्ष्मी राति पनि देख्थिन्, दिउँसो पनि देख्थिन्। भक्तिमानसँग स्वास्नी भएर बस्दा लक्ष्मीको त्यो रहर र चाह धेरै पुरा भयो होला। आमा बाबुको घरभन्दा उसको यो घर हजार गुणा भरिभराउ थियो। अझै लक्ष्मी सस्तो थोक खाएर पनि चिजबिज बटुल्नमै मरेकी थिइन्। तिनलाई भित्र हृदयमा गर्व र हर्ष लागिरहन्छ, खुसी लाग्छ। जन्म जन्मान्तर नपाउला कि भनी डराएको वस्तुहरू पाइएको प्रसन्नता लागिरहन्छ। अरूले पनि आएर देखुन्, पुराना चिनेकाहरूलाई बजारतिर भेट्दा कराकर गरेर घरमा ल्याउँथिन्। अरू पनि को बोलाए, कति न्यू पाउँदा उफ्रेर आइपुगे। हामी फेरि भित्र पस्दा पञ्चले लक्ष्मीलाई सोध्दै थियो, तिमी छुट्टिन राजी छौ कि छैनौ? ऊ छुट्टिनु राजी छ भने म छुट्टिन राजी छु, ऊ छ भने भन्ने खालको कुरा नगर, पञ्चले भन्यो। तिमी आफ्नो कुरा भन, तिमीलाई चाहिँ आफ्नो मनमा हृदयमा छुट्टिने इच्छा छ कि छैन? यति बेला मैले उठेर भने, पञ्चका विज्ञ सजनहरू छेउ मेरो एउटा क्षुद्र बिन्ती छ। पञ्चायतको प्रथम प्रयास मिलाएर पठाउने हुनुपर्छ, जुन प्रयास कचहरीले गर्न सक्दैन, अनि केही नलागे मात्र छुट्टाइने अप्रिय कार्य पछिबाट हुन्छ। मेरो क्षुद्र विचारमा मेरो साथी र उहाँको श्रीमतीलाई अझ एकपल्ट पञ्चायतबाट मिलेर परिवारको नाउँ चलाएर लैजाने मौका दिनुपर्छ। छुट्टिन राजी छौ कि छैनौ भनेर प्रश्न नगरेर बरु मिल्न राजी छौ कि छैनौ भन्ने प्रश्न गर्नुपर्छ। लक्ष्मीले मेरो अनुहारमा हेरिरहेकी थिइन् औ आशा र साहस पाएर अरूका अनुहारमा पनि हेर्दै थिइन्। मैले भन्दै गएँ, छुट्टिनु नै हो भने त कचहरीमा गयो भने झन् पक्का गरेर छुट्टाइदिन्छ। मिलाउने काम कचहरीले गर्न सक्दैन, तर पञ्चायतले त्यो गर्न सक्छ। यी दुवै पति पत्नीलाई आज फेरि यहाँदेखि मिलाएर पठाउन सक्यो भने। हुँदैन हुँदैन, म यो कुरा मान्दिनँ, पटक्क मान्दिनँ, भक्तिमानले रिसाएर मलाई हेर्दै करायो। यो आइमाईले गर्दा मेरो घर इज्जत सब खतम भइसक्यो। अझै यहीसँग मैले बस्नु पऱ्यो भने यसले साँच्चै मेरो हत्या गर्छे कि मैले आफै सिरिएर मर्नुपर्छ। मेरो प्राणको पनि त ख्याल राखिदिनुपर्छ तपाईँले। म त छुट्टिनु माग्छु। म पनि छुट्टिन माग्छु, लक्ष्मीले पनि भनिन्। त्यसपछि सबैजना बोलेकोले पञ्चायतमा हल्ला भयो। उसो भए तिमी मिल्न माग्छौ कि माग्दैनौ? सरपञ्चले कराएर भक्तिमानलाई सोध्यो। म मिल्न माग्दिनँ। तिमी नि मिल्न माग्छौ कि माग्दैनौ? लक्ष्मीलाई पनि सोध्यो। उसले मिल्न माग्दैन भने म पनि मिल्न माग्दिनँ। पञ्चहरू अप्ठ्यारोमा परे। पञ्चहरूले आपस्तमा विवेचना गरे। उपस्थित अरूहरूलाई पनि सोधे। आखिर छुट्टा नाम दिने नै निर्णय भयो। मन्त्रीले खातामा लेख्दै जाने सुरसार गर्यो। छोरा कसँग बस्छ भन्ने प्रश्न पहिला उठ्यो। छोरा मसँग बस्छ भन्यो भक्तिमानले। म यसलाई पढाउन सक्छु, तालिम दिन सक्छु। आमा चाहिँसँग बस्दा यो पहिला गइहाली, यो केटाको बिजोक हुन्छ। छोरा मैसँग बस्छ, लक्ष्मीले भनिन्। त्यसले छोराको खर्च भर्नुपर्छ, म आफै काम गरेर पनि यसलाई जति सक्छु पढाउँछु। त्यसले अर्को स्वास्नी ल्याउँछ हो, अर्को स्वास्नी ल्याउनलाई नै हो यो सब गरेको। सानी आमाले यसलाई खान नदी काममा जोताएर मार्छ। छोरा बिना म आमाको हालत कस्तो हुन्छ? पञ्चाको बाबुहरूले त्यो पनि दया राख्नुहोस्। यसले मलाई घर नथर्को पारेर यत्रो बदनाम गरेर अब छोरा पनि लान खोजेर मलाई अब ढुङ्गे कोठीमा गएर बसोस् भन्छस् कि क्या हो तैँले? आखिर छोरालाई 16 वर्षको उमेरसम्म लक्ष्मीले राख्न सक्ने भयो। त्यसपछि त्यो आफ्नो विचारअनुसार आमासँग अब बाबुसँग बस्नेछ। यति बेला मैले लक्ष्मीको अनुहारमा हेरेँ। खुसी भएर हाँसेकी थिइन्। म मलाई पनि साथ दिएर आँसु आँसु लाग्यो। यता हेर्दा सनत बाबुको गोजीबाट बिस्कुट झिक्दै खुट्टा हल्लाउँदै खाइरहेको थियो। बाबु चाहिँले छोराको कमिजको खुम्चिएको कलर बिस्तार बिस्तार समय दिँदै थियो। अब आयो सिङ्का पाङ्रा। सिरपञ्चले हँसाउँदै भने, उसको लाउनेहरू सब लैजाओस्, भक्तिमानले भन्यो। एकछिनमा फेरि भन्यो, तर समितिको मान्छे पठाउनु होला साथमा, ऊ एक्लै नआओस्। ठिक हो, मन्त्रीले भन्यो, तिमी एक्लै नजानु, भन तिम्रो के चिज छ आफ्नो। मेरो 8 साडी छ, कतिवटा नयाँ कतिवटा पुरानो। 5 नयाँ 3 पुरानो सुतीको, एउटा त लाएर आएको छ, देखायो भक्तिमानले। यो बाहेकै 8 छ घरमा, अरू के छ, मन्त्रीले सोध्यो। सेन्डल छ 2 खडाउ छ, साल 2, ब्लाउज 5, पेटिकोट 2, सनतको लुगाहरू छ, एउटा लेडिज कोट, छाता, मफलर। मफलर त मेरो हो ज्यू, पञ्चला भक्तिमानले भन्यो। होस् होस् लैजान देऊ, मैले भक्तिमानलाई भने। ल हुन्छ, लेखिदेऊ, मफलर पनि उसले मान्यो। एउटा सुटकेस छ छालाको, मन्त्रीले सुटकेस लिस्टमा लेखिसकेको थियो। भक्तिमानले आपत्ति गरेर भन्यो, छालाको सुटकेस होइन ज्यू, टिनको कालो ट्रङ्क छ, त्यो लैजाओस् म दिइहाल्छु। छालाको सुटकेस मेरो होइन, उसलाई पनि थाहा छ। कुन चाहिँ भनेको, लक्ष्मीले भक्तिमानलाई घरमा चाहिँ सोधिन्। सनत सुत्ने छेउको भानुभक्त नक्सामुनिको त घरकै हो नि। ए, त्यो सुटकेस भनेको, ठिकै हो लैजाऊ, भक्तिमानले अलिअलि हाँसेर भन्यो। घरमा के छ मलाई राम्रो थाहा पनि छैन, सुनेर हामी पनि हाँस्यौँ। यो बाँडचुडको काममा जुन निचता सबैले अनुभव गरिरहेका थियौँ, हाँस्दा मन अलिकति हलुका भयो। ओढ्ने ओछ्याउने पनि त दिनुपर्छ, नभए हामी आमा छोरा केमा सुत्नु। के दिनुहुन्छ, मन्त्रीले भक्तिमानलाई हेरेर सोध्यो। एउटा कम्बल दिइहाल्छु, ओछ्याउने चाहिँ, तिनले सोधिन्, भक्तिमानले असहाय भएर भन्यो। एउटा ठुलो तोसक त छ नरिवलको, त्यो लगिदियो भने म के पलङको काठमा बोरा ओछ्याएर सुत्नु। एउटा डस्ना पनि छ नि। कस्तो डस्ना, सोध्यो भक्तिमानले। के हो, लम्पट पनि भन्छ नि, करङ्गे पनि भन्छ नि, रुवाको तोसक, तर अलिक पातलो क्या, मैले बताएँ। छ भने लैजाओस्, एउटा सिरक पनि लेखिदिनुहोस् न, तिनले लेख्दै गरेको मन्त्रीलाई भनिन्। कम्बल उसो भए म राख्छु, कम्बल पनि सिरक पनि, यसले मेरो सिरीखुरी पारेर मैले पनि त गरिखानुपर्छ। 2 सिरक छ नि त, लक्ष्मीले भनिन्। होस् होस् लैजाओस्, एउटा दिइहाल, मैले भने। ल लैजा, भक्तिमानले भन्यो। तर तैँले मेरो सब सब लगिस् भने पनि तेरोमा म आउँदिन। अरू, सोध्यो मन्त्रीले। मेरो क्रिम पाउडर, बुरुस, काङ्गेको बाकस छ, एउटा ठुलो ऐना पनि थियो। ठुलो ऐना माग्न लाज लाग्दैन, भन्यो भक्तिमानले। क्रिम पाउडरकै बाकसमा सानो ऐना पनि हुन्छ कि, अलिक दिन त्यसमै हेर्दै गर्नु, मन्त्रीले भन्यो। लक्ष्मीले एकछिन सोचेर भनिन्, अब पकाइ खाने भाँडा र थालहरू देऊ न त, के चाहिन्छ। मेरो सिलौटो लोहोरो छ, दिइहाल, त्यस्तो पत्थर युगको, भने मैले। एउटा ठुलो इनामेलको मेरो बोल छ, उसको बाबुले दिएको होला नि, बाबु चाहिँले दिएको बोल छ भने लैजाओस्। मेरो बोल म दिन्न, मलाई त्यो बिहानै पछि मुख धुन चाहिन्छ, एउटा पेटको थाल दिन्छु, एउटा मक लैजाओस् त्यति, भक्तिमानले भन्यो। पके खाने भाँडा त दिनुपर्छ नि, मैले भने। 2 डेक्ची लैजाओस्, पानी केमा भरेर खानु, सोधिन् तिनले। एउटा 4 टिन किन्न सक्छ, गाग्रो नै चाहिन्छ कि, भक्तिमानले रिसले सोध्यो। सनतको सधैँ भात खाने डबाका नि, भक्तिमानले केही भन्न सकेन। त्यो त दिनैपर्छ, कसैले भन्यो। त्यो म राख्छु कष्टसाथ, भन्यो भक्तिमानले। अर्को एउटा प्लेट लैजाओस्। त्यति नै हो कि, अझै अरू केही छ, मन्त्रीले सोध्यो। औ पुरा लिस्ट पढेर एकपल्ट सुनायो, लक्ष्मीले सुनिसकेर भनिन्। त्यति नै होला, तर त्यो बोल लेखिदिनुहोस् न मलाई, मैले मन परेर आफैले किनेको त्यो। लैजाओस् दिइहाल, मैले भने। तिमी त, मलाई करायो भक्तिमानले। तिमीले चाहिँ सब दिइसक्यो, मेरो छ भने आफै बोल दिइहाल, मेरो त्यही एउटा छ, सब चिज दिइहाल दिइहाल भन्छ। पञ्चायतका मानिसहरू गललल हाँसे। बिहानै भोलि तिमी नउठी म त्यत्रो ठुलो एउटा बोल पठाइदिन्छु तिमीलाई, यो दिइहाल, सनदलाई नुहाउन चाहिन्छ, मैले हाँस्दै भने। भक्तिमानले गनगनाउँदै त्यो बोल पनि दियो। लक्ष्मी हाँस्दै होलिन् भनेर उसको अनुहारमा हेरे, तर अह, तिनी हाँसेकी थिएनन्। पञ्चायत अब सकिन लाग्दै थियो, अब खालि आमा छोराले पाउने खर्च तोकिनु बाँकी थियो। यी दुईको अझै पनि कुनै तराले मिलाप गराउन सके असल हुन्थ्यो भन्ने मलाई मनमा लागिरहेको थियो। बेला बेलामा अब पनि यी दुईको भेट र देखादेख हुँदा दुवैको मन फर्किहाल्छ कि भन्ने आशाले मैले बलबहादुरलाई कोट्याएर भने, महिनाभरि खर्च एउटा तोकिदिउँ, भक्तिमानले पुर्याउनु जाँदा छोरालाई पनि हेरेर आओस्, त्यसै होइन। बलबहादुरले मसँग एकदम झोकेर घोसे स्वरमा भन्यो, हुँदैन त्यस्तो, अहिले नै जति हुन्छ एकैचोटि दिइहालेर छिनाखाना गरिहाल्नुपर्छ। अघि बिहान अस्ति रोपेको स्विट पी उम्रे कि उम्रेन भनेर सँगै हेर्दै गएपछि मलाई केवलकी आमाले सोधिन्, हिजो के भयो पञ्चायतमा? मलाई दिक्क लागिसकेको थियो। मैले भने, पञ्चायतमा के हुन्छ र, मा कि चक्ने रहेछ, बल्ल बल्ल छुट्याइयो। हवस् त श्रोतावर्ग, यति गहकिलो यति गहिरो कथा पढ्दै जाँदाखेरि एउटा सिङ्गो चलचित्र सलल कुद्छ आँखामा। यस्तो कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने बिदा लिने समय भइसकेको छ। यो कथा पढ्दै जाँदा कस्तो लाग्यो भने मलाई त्यो बेलाको कुनै कालखण्डमा कति गाउँमा घटेको घटनालाई प्रस्तुत गरिएको जस्तो लाग्यो।
1: श्रोताहरू, अबको केही समय आकाशवाणीको गान्धोक केन्द्रबाट समय प्रसारण गरी सुनाइरहेछौँ समाचार।
3: आकाशवाणी हो, समाचार विनोद कुमार अधिकारीबाट सुन्नुहोस्।

0: प्रथममा यस बुलेटिनका मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रको औपचारिक भ्रमणको तेस्रो चरण अन्तर्गत आज साँझ स्वीडेन पुग्नुभयो। केन्द्रीय मन्त्री अमित शाहद्वारा आज गान्धीनगर स्थित नेशनल इन्स्टिच्युट अफ डिजाइनमा नवनिर्मित इनोभेसन एण्ड इन्क्युबेसन सेन्टरको उद्घाटन। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा 2026का लागि प्रतिष्ठित पद्म पुरस्कार आगामी मे 25 तारिकका दिन प्रदान गर्नुहुने। देशव्यापी जनगणना अभियान अन्तर्गत पहिलो चरणको घर तथा घर परिवार सूचीकरण कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड र दिल्लीमा शुरू। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रको औपचारिक भ्रमणको तेस्रो चरण अन्तर्गत नेदरल्याण्ड्सको भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज साँझ स्वीडेनको गोटेनबर्ग आइपुग्नु भएको छ। गोटेनबर्ग विमानस्थलमा ओर्लनुभएका प्रधानमन्त्री मोदीलाई स्विडिस प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आफै उपस्थित भई हार्दिक स्वागत गर्नुभएको छ। आफ्नो 2 दिने स्वीडेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आफ्ना स्वीडिस समकक्षीसँग द्विपक्षीय वार्ता गर्दै दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्नुहुनेछ। यस वार्ताका क्रममा व्यापार, हरित ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, अत्याधुनिक प्रविधि, स्टार्टअप, सुरक्षित आपूर्ति श्रृङ्खला, रक्षा, अन्तरिक्ष, जलवायु परिवर्तन र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। यसका साथै दुवै देशका प्रधानमन्त्रीहरूले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगै युरोपको प्रतिष्ठित व्यावसायिक मञ्च युरोपियन राउन्ड टेबल फर इन्डस्ट्रीलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। नेदरल्याण्डको 2 दिने भ्रमणका क्रममा दुवै देशबीच रक्षा, क्रिटिकल मिनरल्स लगायतका प्रमुख क्षेत्रहरूमा सहयोग बढाउन 17 महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीले नेदरल्याण्ड्सको भ्रमणले दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपेको र आपसी सम्बन्ध रणनीतिक साझेदारीमा रूपान्तरण भएको बताउनु भएको छ।
1: हम नेदरल्याण्डको भारतको सबसे महत्वपूर्ण पार्टनर में से मानते हैं। नेदरल्याण्ड भारत के टॉप 5 इन्वेस्टर्स में से एक है। हमारे हिस्टोरिकल, कल्चर और पीपल टू पीपल टाइज भी बहुत गहरे हैं। डेमोक्रेटिक वैल्यूज, मार्केट इकोनॉमी और रिस्पॉन्सिबल बिहेवियर, ये हमारी साझी सोच का हिस्सा है। हमें नीदरलैंड की एक्सपर्टीज और भारत के स्पीड और स्केल को हर क्षेत्र में जोड़ना चाहिए।
0: केन्द्रीय मन्त्री तथा सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगर स्थित नेशनल इन्स्टिच्युट अफ डिजाइनमा नवनिर्मित इनोभेसन एण्ड इन्क्युबेसन सेन्टरको उद्घाटन गर्नुभएको छ। यस अवसरमा बोल्दै मन्त्री शाहले नेशनल इन्स्टिच्युट अफ डिजाइनको महत्वमाथि प्रकाश पार्नुभयो र यसलाई रचनात्मकतालाई उद्यमशीलतासँग जोड्ने एउटा उत्कृष्ट संस्थाको रूपमा वर्णन गर्नुभयो। उहाँले एनआईडी जस्ता संस्थाहरूले युवाहरूलाई नयाँ आविष्कार र व्यावसायिक विकासका लागि सही मञ्च प्रदान गर्ने कुरामा जोड दिनु

0: भाई वाले वन भाई हो।
1: आने वाले 25 साल में जो सेक्टर विश्व की अर्थनीति को, विश्व के अर्थतंत्र को दिशा देंगे, वो सभी क्षेत्र में आज भारत फाउंडर बनकर अपनी मजबूत उपस्थिति को दर्ज करा रहा है और यही बता रहा है कि भारत का भविष्य बहुत सुनहरा है। एआई और डीप टेक के जो भविष्य है, इसके लिए इसके जैसे टेक पार्क बहुत बड़ा काम भी करेंगे और इसको आगे भी बढ़ाएंगे।
0: राष्ट्रपति द्रौपदी मुर्मूले यस वर्ष 2026 का लागि प्रतिष्ठित पद्म पुरस्कार आगामी मई 25 तारिकका दिन प्रदान गर्नुहुने भएको छ। केन्द्रीय गृह मन्त्रालयले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार राष्ट्रपति भवनमा आयोजना हुने पहिलो नागरिक अलङ्करण समारोहमा राष्ट्रपतिले पद्मविभूषण, पद्मभूषण र पद्मश्री पुरस्कारहरू प्रदान गर्नुहुनेछ। यस वर्ष भारत सरकारले कुल 131 पद्म पुरस्कारहरूको घोषणा गरेको छ। यसमा 5 पद्मविभूषण, 13 पद्मभूषण र 113 पद्मश्री पुरस्कारहरू सामेल छन्। पुरस्कार विजेताहरूमध्ये 19 महिला रहेका छन् भने 16 व्यक्तित्वहरूलाई मरणोपरान्त यो सम्मान प्रदान गरिने मन्त्रालयले जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्डको कक्षा 12 परीक्षाफललाई लिएर विद्यार्थीहरूमा देखिएको चिन्ता र उत्तीर्ण प्रतिशतमा आएको सामान्य गिरावटप्रति सरकारले आफ्नो ध्यानाकर्षण रहेको जनाएको छ। विद्यालय शिक्षा तथा साक्षरता विभागका सचिव सञ्जय कुमारले नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै विद्यार्थीको हित आफूहरूको सबैभन्दा ठूलो प्राथमिकता रहेको र कुनै पनि विद्यार्थीलाई आफ्नो क्षमता अनुसारको अङ्क नपाएको महसुस हुन नदिने स्पष्ट पार्नुभएको छ। सचिव सञ्जय कुमारले उत्तर पुस्तिकाहरूको अनस्क्रिन मार्किङ 2014 पहिलो पटक प्रयोगमा ल्याइएको र यो डिजिटल प्रणाली विभिन्न विश्वविद्यालय र अन्तर्राष्ट्रिय बोर्डहरूले व्यापक रूपमा प्रयोग गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, नयाँ व्यवस्था अनुसार उत्तर पुस्तिका हेर्नका लागि 100 रुपियाँ, अङ्क प्रमाणीकरणका लागि 100 रुपियाँ र प्रति प्रश्न पुनः मूल्याङ्कनका लागि 25 रुपियाँ मात्र शुल्क तोकिएको छ। यदि पुनः मूल्याङ्कनपछि विद्यार्थीको अङ्क बढेमा सो शुल्क पूर्ण रूपमा फिर्ता गरिने सचिव कुमारले जानकारी दिनुभयो। यो पुनः मूल्याङ्कन प्रक्रिया 19 मईदेखि सुरु हुनेछ। सरकारले सबै समस्याहरूलाई पूर्ण संवेदनशीलताका फेरि सुन्नुहोस् पूर्ण संवेदनशीलता र निष्पक्षताका साथ समाधान गर्ने आश्वासन दिँदै विद्यार्थी तथा अभिभावकहरूलाई कुनै भ्रम वा चिन्तामा नपरी उपलब्ध आधिकारिक माध्यमहरूको उपयोग गर्न आग्रह गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले आज भर्चुअल माध्यमबाट बेङ्गलुरू र मुम्बई बीच एक नयाँ एक्सप्रेस रेल सेवाको उद्घाटन गर्नुभएको छ। यस नयाँ रेल सेवाको शुभारम्भसँगै कर्नाटक र महाराष्ट्र बीचको रेल सम्पर्क अझ सुदृढ हुने भएको छ। यसका साथै रेल मन्त्रीले बेङ्गलुरू र मुम्बई बीच छिट्टै नै वन्दे भारत स्लिपर रेल सेवा सुरु हुन लागेको जानकारी समेत दिनुभएको छ। यसैबीच मन्त्रालयले त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको 2 कोचमा लागेको आगलागीको घटनालाई लिएर उच्चस्तरीय छानबिनको आदेश दिएको छ। कोटा डिभिजनको नागदा नजिकै आज बिहान करिब 5:15 त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको एउटा गार्ड कोच र एउटा AC 3 टियर कोचमा अचानक आग लागे भएको थियो। रेलवे कर्मचारीको सतर्कताका कारण दुर्घटना भए तापनि सबै यात्रु सुरक्षित रहेको बताइएको छ। केन्द्रीय गृह मन्त्रालय अनुसार देशव्यापी जनगणना अभियान अन्तर्गत पहिलो चरणको घर तथा घर परिवार सूचीकरणको स्थलगत कार्य 5 राज्य र केन्द्रशासित प्रदेशहरू राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड र दिल्लीमा सुरु भएको छ। यसैबीच आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, बिहार, चण्डीगढ छत्तीसगढ, दादरा र नगर हवेली तथा दमन र दीव, हरियाणा, मध्यप्रदेश, पन्जाब, तेलङ्गाना र उत्तराखण्डमा गणकहरूद्वारा घर घरमै पुगेर गरिने सूचीकरण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। यसैका क्रममा गुजरात, जम्मू काश्मीर, लद्दाख र पुडुचेरीमा आजदेखि स्वमूल्याङ्कन अर्थात् सेल्फ इन्युमरेसन सुविधा सुरु भएको छ, जो यसै महिनाको 31 तारिकसम्म उपलब्ध रहनेछ।

0: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
1: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
0: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: अब प्रस्तुत छ समाचार।
3: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आगामी 25 मेमा वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी नेदरल्यान्ड्सको 2 दिवसीय यात्रापछि 5 देशहरूको यात्राको तेस्रो चरणमा आज स्विडेनको गोथेनबर्ग पुग्नुभएको छ। गृह अनि सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरस्थित राष्ट्रिय डिजाइन संस्थान एनआइडीमा नवाचार अनि इन्क्युबेसन केन्द्रको उद्घाटन गर्नुभयो। कङ्ग्रेस नेता विडी सतीशनको नेतृत्वमा केरलमको नयाँ सरकारले भोलि तिरुवनन्तपुरममा शपथ ग्रहण गर्नेछ। अनि आइपिएल क्रिकेटमा आज भएको पहिलो म्याचमा रोयल च्यालेन्जर्स बेङ्गलुरूले पन्जाब किङ्सलाई पराजित गरेको छ भने हाल राजस्थान रोयल्स अनि दिल्ली क्यापिटल्स बीच दोस्रो म्याच चलिरहेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आगामी 25 मेमा वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृह मन्त्रालयले एउटा सोसियल मिडिया पोस्टमा राष्ट्रपति भवनमा आयोजित हुन गइरहेको पहिलो नागरिक अलङ्करण समारोहमा राष्ट्रपतिले पद्म विभूषण, पद्म भूषण अनि पद्मश्री पुरस्कार प्रदान गर्नेछन् भनी बताएको छ। यस वर्ष भारत सरकारले कुल 131 पद्म पुरस्कारको घोषणा गरेको छ। यसमा 5 पद्म विभूषण, 13 पद्म भूषण अनि 113 पद्मश्री पुरस्कार सामेल छन्। पुरस्कार पाउने व्यक्तिहरूमा 19 महिला छन् भने 16 मानिसहरूलाई मरणोपरान्त सम्मान दिनेछ। पद्म विभूषण, पद्मभूषण अनि पद्मश्री देशको सर्वोच्च नागरिक सम्मानहरूमा सामेल छन्। यी पुरस्कारहरूको सुरुवात वर्ष 1954 भएको थियो अनि प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा यसको घोषणा गरिन्छ। यो पुरस्कार कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, समाजसेवा, विज्ञान एवं इन्जिनियरिङ, जनसेवा अनि व्यापार तथा उद्योगसहित विभिन्न क्षेत्रहरूमा उत्कृष्ट तथा विशिष्ट योगदानको लागि दिइन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेदरल्यान्ड्सको 2 दिवसीय यात्रापछि 5 देशहरूको यात्राको तेस्रो चरणमा आज स्विडेनको गोथेनबर्ग पुग्नुभएको छ। स्विडेनको हवाई क्षेत्रमा प्रवेश गर्ने समय प्रधानमन्त्री मोदीको विमानलाई स्विडिस ग्रिपेन लडाकु विमानहरूले सुरक्षा प्रदान गरे। गोथेनबर्ग हवाई अड्डा पुग्नुभएपछि प्रधानमन्त्री मोदीको स्विडेनको प्रधानमन्त्री उल्फ क्रिस्टनसनले व्यक्तिगत रूपले स्वागत गर्नुभयो। स्विडेनको 2 दिवसीय यात्राको अवधि श्री मोदीले स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टनसनसित द्विपक्षीय वार्ता अनि द्विपक्षीय सम्बन्धहरूको व्यापक समीक्षा गर्नुहुनेछ। दुवै पक्षले व्यापार, पर्यावरण अनुकूल तकनिक, आर्टिफिसियल इन्टेलिजेन्स, उदय भइरहेका नयाँ तकनिक, स्टार्टअप्स, सशक्त आपूर्ति श्रृङ्खला, रक्षा, अन्तरिक्ष, जलवायु कार्यवाही अनि साधारण जनताको आपसी सम्पर्कमा सहयोगका नयाँ अवसर खोज्ने सम्भावनाहरूमाथि पनि विचार गर्नेछ। दुवै प्रधानमन्त्रीले युरोपीय आयोगका अध्यक्ष उर्सुला फोन डेयर लियनसित संयुक्त रूपले युरोपीय उद्योग गोलमेज सम्मेलनलाई सम्बोधित गर्नेछन्। यसअघि गोथेनबर्ग प्रस्थान गर्न अघि श्री मोदीलाई नेदरल्यान्ड्सका प्रधानमन्त्री रब येटनले व्यक्तिगत रूपले एम्स्टर्डम हवाई अड्डामा विदाई दिनुभएको थियो। नेदरल्यान्ड्सको यात्रा अवधि प्रधानमन्त्री श्री मोदीले श्री येटनसित द्विपक्षीय कुराकानी गर्नुभयो। दुवै पक्षले रक्षा, महत्त्वपूर्ण खनिज तथा अन्य प्रमुख क्षेत्रमा सहयोगलाई प्रोत्साहनका लागि 17 सम्झौताहरूमा हस्ताक्षर गरे। एक रिपोर्ट।
4: प्रधानमंत्री नरेंद्र मोदी ने रविवार को अपनी नीदरलैंड यात्रा पूर्ण की। इस यात्रा ने भारत नीदरलैंड संबंधों को नई गति दी है। रिश्तों को रणनीति साझेदारी से लेकर जाने तक जल संसाधन, सेमीकंडक्टर, इनोवेशन, रक्षा जैसे क्षेत्रों में सहयोग बढ़ाने तक दोनों देशों ने भविष्य के लिए एक महत्वाकांक्षी रोडमैप तैयार किया है। उन्होंने विश्वास जताया कि भारत और नीदरलैंड की दोस्ती आने वाले सालों में और मजबूत होगी। दोनों नेताओं ने ऊर्जा, बंदरगाह, स्वास्थ्य, कृषि, व्यापार और तकनीक से जुड़ी प्रमुख डच कंपनियों के सीईओ से भी बातचीत की। इसमें मुख्यतः सेमीकंडक्टर तकनीक और इनोवेशन, बुनियादी ढांचा, लॉजिस्टिक और समुद्र क्षेत्र, ऊर्जा एवं कृषि क्षेत्रों के बारे में भारत के लिए प्रपोजल रखे गए। शुश्रुष शर्मा, आकाशवाणी द हेग, नीदरलैंड्स।
3: गृह अनि सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगर स्थित राष्ट्रिय डिजाइन संस्थान एनआइडीमा नवाचार अनि इन्क्युबेसन केन्द्रको उद्घाटन गर्नुभयो। यस अवसरमा श्री शाहले राष्ट्रिय डिजाइन संस्थानको महत्वको उल्लेख गर्नुहुँदै यो एउटा यस्तो संस्थान हो जसले रचनात्मकतालाई उद्यमितासित जोड्दछ भनी बताउनुभयो। उहाँले भन्नुभयो एनआइडी जस्ता संस्थानले युवाहरूलाई नवाचार अनि कौशल विकासको लागि सही मञ्च प्रदान गर्दछ। सुन्नुहोस् एक रिपोर्ट।
5: एनआइडी एक प्रकार से रचनात्मकता के आधार पर इनोवेशन और उद्यमिता, ये तीनों को जोड़ने वाला एक संस्थान। जब एनआईडी की स्थापना हुई हो तब मुझे लगता है कि इसके उद्देश्यों को बहुत अच्छे तरीके से सोचा हो।
3: कांग्रेस नेता वीडी सतीशनको नेतृत्वमा केरलमको नयाँ सरकारले भोलि तिरुवनन्तपुरममा शपथ ग्रहण गर्नेछ। कांग्रेसले गत 14 मईमा बीडी सतीशनलाई केरलमको नयाँ मुख्यमन्त्री घोषित गरेको थियो। यसका साथै 10 दिनदेखि चलिरहेको अड्कल तथा राजनीतिक उथुलपुथुलमा अब विराम लागेको छ। कांग्रेसको नेतृत्व रहेको युनाइटेड डेमोक्रेटिक फ्रन्टले केरलम विधानसभा चुनावमा 2/3 अधिक बहुमत प्राप्त गरेको थियो। यद्यपि राजनीतिक खिचातानी अनि जमिनी स्तरमा कार्यकर्ताहरूको विरोधको कारण गठबन्धनले मुख्यमन्त्री पदको मुहारबारे निर्णय लिन सकेको थिएन। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 मईमा आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपटक आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1800117800 कार्यक्रमको लागि आफ्ना विचार र सुझावहरू पठाउन सक्नेछन्। यी सुझावहरू नरेन्द्र मोदी एप तथा माई गभ ओपन फोरम मार्फत पनि दिन सकिनेछ। मानिसहरूले 1922 मिस कल गरेर तथा एसएमएस मार्फत प्राप्त लिङ्क प्रयोग गरेर सोझै प्रधानमन्त्रीलाई सुझावहरू पठाउन सक्नेछन्। सुझावहरू आगामी 29 मईसम्म स्वीकार गरिनेछ। केन्द्रीय नवीन अनि नवकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले भन्नुभयो देशले एक दिनमा रेकर्ड 256.4 GW बिजुलीको मागलाई सफलतापूर्वक पूरा गरेको छ। एउटा निजी समाचार पत्रसित बातचितमा श्री जोशीले बताउनुभयो कुल बिजुली मागको लगभग 33% हिस्सा नवीकरणीय ऊर्जा स्रोतहरूबाट पूरा गरिएको छ। उहाँले बताउनुभयो भारतको बिजुली ढाँचा अब पहिलेभन्दा ज्यादा बलियो, विश्वसनीय अनि भविष्यको जरुरतहरूको निम्ति तयार भएको छ।
5: Today we have successfully managed.
6: आज हमने एक ही दिन में 256.4 GW की अत्यधिक मांग को सफलतापूर्वक पूरा किया है। ये अपने आप में इस बात का प्रमाण है कि सिस्टम में लगातार सुधार हो रहा है। 256 GW में से जिसे हमने एक ही दिन में एक खास समय पर अत्यधिक मांग के तौर पर पूरा किया उसका 33% हिस्सा नवीकरणीय ऊर्जा से आया है।
5: 33% इज फ्रॉम द रिन्यूएबल एनर्जी।
3: छत्तीसगढ सरकारले जनकल्याणकारी योजनाहरूको लाभ आदिवासी गाउँहरूसम्म पुर्याउनका लागि भोलिदेखि जनभागीदारी सबसे दूर सबसे पहिले अभियान सुरु गर्नेछ। आगामी 25 मईसम्म चल्ने यो अभियान सम्पूर्ण राज्यका 8000 अधिक गाउँहरूमा चलाइनेछ। जनजातीय विकास विभागद्वारा सञ्चालित यस अभियान अन्तर्गत प्रधानमन्त्री जनजातीय आदिवासी न्याय महाअभियान अनि धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियानसित जुडेका गाउँहरूलाई सामेल गरिनेछ। यस पहल अन्तर्गत रायपुरलाई छोडेर सबै जिल्लाहरूमा मात्र लाभार्थीहरूलाई स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा पोषण अनि पेयजल योजनाहरूको लाभ प्रदान गरिनेछ। मादक पदार्थ नियन्त्रण ब्युरो एनसिबीले भारत म्यानमार सीमामा अन्तर्राष्ट्रिय मादक पदार्थ तस्करी नेटवर्क विरुद्ध एउटा ठूलो सफलता प्राप्त गरेको छ। एनसिबीले दिल्लीदेखि म्यानमारको टाउके थान्सितुआङलाई पक्राउ गरेको छ। ब्युरोले बताएअनुसार यो पक्राउ व्यापक निगरानी, गुप्त जानकारी, अन्तर्राज्य समन्वय अनि लगातार कारवाहीपछि सम्भव भएको हो। थान्सितुआङ एनसिबी अनि मादक पदार्थहरूको तस्करीसित सम्बन्धित कयौँ मामिलाहरूमा आरोपी थिए। ब्युरोले बताएअनुसार थान्सितुआङ वर्ष 2024 एनसिबी मामिलामा मुख्य आरोपी थिए, जसमा 14 किलोग्राम मेथेम पेटामाइन अनि 2 किलोग्रामभन्दा अधिक हिरोइन जप्त गरेको थियो। आइपिएल क्रिकेटमा आज भएको पहिलो म्याचमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले पन्जाब किङ्सलाई 23 रनले पराजित गरेको छ। धर्मशालामा भएको आजको पहिलो म्याचमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले पहिला ब्याटिङ गर्दै निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 222 रन बनाए, जसको जवाबमा पन्जाब किङ्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 199 रन बनाउन सक्यो। आज दोस्रो दोस्रो म्याच हाल राजस्थान रोयल्स अनि दिल्ली क्यापिटल्स बीच चलिरहेको छ। ताजा समाचार लेखुन्जेलसम्म राजस्थान रोयल्सले पहिलो ब्याटिङ गर्दै 3 ओभरमा 1 विकेट गुमाएर 35 रन बनाएर खेलिरहेको छ। यसअघि दिल्ली क्यापिटल्सले टस जितेर पहिला बोलिङ गर्ने निर्णय गरेको थियो। यो समाचार युट्युबमा एआर कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले आगामी 25 मईमा वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी नेदरल्यान्ड्सको 2 दिवसीय यात्रापछि 5 देशहरूको यात्राको तेस्रो चरणमा आज स्वीडेनको गोथेनबर्ग पुग्नुभएको छ। गृह अनि सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरस्थित राष्ट्रिय डिजाइन संस्थान एनआइडीमा नवाचार अनि इन्क्युबेसन केन्द्रको उद्घाटन गर्नुभयो। कङ्ग्रेस नेता बिडी सतीशनको नेतृत्वमा केरलमको नयाँ सरकारले भोलि तिरुवनन्तपुरममा शपथ ग्रहण गर्नेछ। अनि आइपिएल क्रिकेटमा आज भएको पहिलो म्याचमा रोयल च्यालेन्जर्स बेङ्गलुरूले पन्जाब किङ्सलाई पराजित गरेको छ भने हाल राजस्थान रोयल्स अनि दिल्ली क्यापिटल्स बीच दोस्रो म्याच चलिरहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब अघिल्लो क्रममा सुन्नुहुनेछ कार्यक्रम युवा बानी।

सङ्गीत मानव जीवनको अभिन्न अङ्ग हो। यसले मानिसको मन, मस्तिष्क र आत्मामा गहिरो प्रभाव पार्दछ। सङ्गीतले भावनाहरू व्यक्त गर्न सहयोग पुर्याउँछ र मानिसलाई आनन्द, शान्ति र प्रेरणा दिन्छ। नमस्कार सम्पूर्णमा, युवावाणीमा म मौसम नेवालको न्यानो अभिवादन। र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू। र पहिलो गीत रहेको छ बटुवा 2 एल्बमबाट मगमग बास्ना छरी, जसमा स्वर रहेको छ राजेश पाल राईको र शब्द सङ्गीत रहेको छ शरण चिनमको।

माया एउटा गहिरो र भावनात्मक अनुभूति हो जसले मानिसहरूलाई आत्मीयता साथ जोड्ने काम गर्छ। यो केवल आकर्षण वा क्षणिक भावना होइन, माया त विश्वास, समझदारी, सम्मान र समर्पणमा आधारित सम्बन्ध हो। र अर्को गीत रहेको छ मनन एल्बमबाट, जसमा शब्द रहेको छ गणेश थापाको, स्वर संगीत उदय सोताङको रहेको गीत किन माया लाग्छ।

अर्को गीत रहेको छ झरी एल्बमबाट यति धेरै, जसमा शब्द रहेको छ कमल रेग्मीको, संगीत पूजन लुहागन अनि स्वर रहेको छ ज्ञान सुब्बाको।

0: सुख दुःख जीवनको दुई बाटो हुन्छ, कहिले हाँसिन्छ त कहिले रोइन्छ। यस्तै हाँस्दै रुँदै जीवनलाई अघि बढाउनु नै जीवन जिउने कला हो।
1: अर्को गीत रहेको छ
0: ड्रिम्स एल्बमबाट, जसमा स्वर रहेको छ महेश सेवाको र शब्द सञ्जीव छेत्रीको।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवाणी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ केही लोकगीत कमला स्वरको, कमला प्रधानको स्वरमा।